0: भनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनीतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरिने चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
1: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। प्राप्त तथ्याङ्क अनुसार पहिलो र दोस्रो अधिवेशनको असार 26 कुल 39 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 5-5 दिन मात्र संसदमा उपस्थित भएका छन्।
0: आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा मंगलबार जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाइएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो।
1: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि विभिन्न 37 पुदे मार्ग निर्देशन जारी गरेको छ। मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनमा बजेट कार्यान्वयन प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ।
0: 5 मुनिका 2,00,000 भन्दा बढी बालबालिका शीघ्र कुपोषणबाट प्रभावित रहेको राष्ट्रिय अध्ययनले देखाएका बेला बागमती र गण्डकी प्रदेशका पोषण कार्यक्रमका लागि नयाँ दाता खोज्ने सरकारी प्रयास असफल भएको छ। बागमती र गण्डकीको पोषण कार्यक्रमका लागि आर्थिक सहयोग लगानी गर्न इच्छुक कुनै पनि बाह्य दाता भेटाउन नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनु भएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले 35 दिने सार्वजनिक सूचना निकालेको छ।
0: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा पुनः किताकाट रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किताकाट रोकिएको हो।
1: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान चाहनेका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन मागेको हो।
0: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-10,00,000 रुपियाँसम्मको चिट्ठा लटरी कार्यक्रम ल्याएको छ। जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रुपियाँ जित्नेछन् भने महिनामा दुईजनाले जनै 10,00,000 रुपियाँको उपहार पाउनेछन्।
1: अब शेयर बजार मंगलबार दिनभर उतार चढाव मा देखिएको शेयर बजार अन्तिम समयको सुधारपछि सामान्य अङ्कले मात्रै बढेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन बजार 7.25 अङ्क 0.26% बढेर 2,726.49 अङ्कमा कायम भएको छ। 2,719.39 अङ्कबाट खुलेको बजार कारोबार सकिनु 8 मिनट अघि 2,718.46 अङ्कमा थियो। अन्तिम 8 मिनटमा बजार 8 अङ्कले बढेको हो।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। भारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग सहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टी सीजेपीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका छन्।
4: अब खेल खबर। विदेशी भूमिमा कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले क्रिकेट विश्वकप लिग टूमा एक अर्को हार बेहोरेको छ। मंगलबार नेदरल्याण्डसको उटरेस्टमा नामिबियाले नेपाललाई 8 विकेटको पराजय चढायो। यता दक्षिण एसियाली फुटबल महासंघले अन्यल र अनिश्चितता बीच मंगलबार साफ च्याम्पियनशीप 2026 मिति र आयोजना हुने स्थान घोषणा गरेको छ। अपेक्षा अनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदैछ। आयोजनाको समय 6 नोभेम्बर 4-17 यो साफ च्याम्पियनशीपको 15 संस्करण हुनेछ र सन् 2018 यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ।
3: अब विचार विश्लेषणको पालो। जेनजी र बीपी दुई पुस्ता बीचको वैचारिक कनेक्ट शीर्षकमा डिला संग्रौलाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ। बीपीको तस्विरमा माल्यार्पण गर्ने तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कंग्रेस र समग्र पुराना दलसँग टाढिएको हो। जेनजीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई बीपीका अनुयायी दावी गर्नेहरूको ढोङ मन नपरेको हो। नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार नीति र सिद्धान्त छाडेर गएका छन्। जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ। तर बीपी कंग्रेससँग जोडिएकाले निलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ। तर बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ।
4: कहिले बिर्सन नसकिने राजनेता बीपी कोइराला शीर्षकको विचार प्राध्यापक डाक्टर यज्ञप्रसाद अधिकारीले लेख्नु भएको हिमालय टाइम्सले छापेको छ। कुनै पनि राजनैतिक दल निर्जीव यन्त्र बन्न सक्दैन, नेता र कार्यकर्ता बीचको भावनात्मक संवेग यसका आधारभूत पक्ष हुन्। त्यसमा नेता र कार्यकर्ताको हाँसो आँसु र वेदना सन्निहित रहेको हुन्छ। आफ्ना नीति र कार्यक्रम लागू गर्न जुन अनुमोदित सत्ता पनि चाहिन्छ, तर सत्ता राजनैतिक दलको साध्य होइन, साधना मात्र हो। बीपी कोइरालाले सत्तालाई कहिले साध्य सम्झनु भएन।
3: प्रस्तावित कम्पनी विधेयक 2083-4 कम्पनी सिद्धान्त विपरीतका दफा शीर्षकमा आर्थिक अभियान दैनिकमा ज्योति दाहालको विचार छापिएको छ। एउटा ठूलो कम्पनीमा सयौं हजारौं जना कर्मचारी हुन्छन्। अब एउटा सामान्य अकाउन्टेन्ट, ड्राइभर र कार्यालय सहयोगीको पारिश्रमिक कति तोक्ने, कसको कति भत्ता बढाउने र बजारको मूल्य वृद्धि अनुसार कसको तलब कति थप्ने भन्ने कुरा वर्षमा एकपटक बस्ने साधारण सभामा एजेन्डा बनाएर बहस गर्ने विषय होइन। साधारण सभाले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयले त्यसलाई अभिलेख मात्र गर्ने हो। सञ्चालक बन्नका लागि साधारण सभा हुनु अघिल्लो आर्थिक वर्षमा कायम चुक्ता पुँजीको निश्चित प्रतिशत सेयर हुनुपर्ने व्यवस्था गर्नु आवश्यक छ। विधेयकमा हित विपरीत काम कारवाही गरेमा भनिएको छ, तर हित विपरीत भनेको के हो यसको कुनै स्पष्ट व्याख्या वा सीमा तोकिएको छैन। कानूनको भाषा सधैँ प्राविधिक, स्पष्ट र बाध्यकारी हुनुपर्छ। नियमनकारी निकायको प्रशासनिक नेतृत्व व्यावसायिक र प्राविधिक नभएसम्म नयाँ ऐन ल्याए पनि मुलुकको कर्पोरेट क्षेत्रले सही दिशा पाउन सक्ने छैन।
4: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्ती नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसले

0: मुखल्ती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: Swadesh FM 93.2 megahertz.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 6 गते बुधबार, सन 2026 जुलाई 22 तारिक असार शुक्ल पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव।
0: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
1: नेपालमा बाढी र डुबानको समस्या उच्च, पहाड र सहरी क्षेत्रमा समस्या बढ्दो, क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
4: कुनै पनि समुदायले बाढीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सही सूचना प्राप्त गरेर सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ।
0: प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसङ्घको प्रतिवेदन, अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष $1 खर्ब भन्दा बढीको आर्थिक क्षति।
1: र विश्वकप क्रिकेट लिग टु श्रृङ्खलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
7: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
8: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
9: सम्पर्क 98119 32811 र 98653773687।
11: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
10: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
12: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
10: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
12: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
10: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
12: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
10: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
12: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
10: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
12: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
10: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
13: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
14: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
13: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
14: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
13: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
14: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: को सिलसिला सुरुमा शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर हटाएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत घोषणा गर्नुभएको खबर संविधानमै मौलिक हक अन्तर्गत राखिएको शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको 3% समता शुल्क अर्थात करको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत हटाएको हिजो घोषणा गर्नुभएको छ तर सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा सकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा स्वत हट्दैन मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यस्तो कर खारेज हुन्छ सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन र उपचार गर्दा लाग्ने खर्चको 3% समता शुल्क उठाउन सुरु भइसकेको थियो अर्थमन्त्रीसँग परामर्श गरेर नै यस्तो कर हटाएको प्रधानमन्त्री शाहले बताउनु भएको छ यसैबीच विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने आवाज उठिरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ इन्धनमा परनिर्भरता हटाउन र वार्षिक झण्डै 3 खर्ब बाहिरिनबाट रोक्न देशभित्रै विद्युत उत्पादन बढाउनु पर्ने र आम उपभोक्तालाई गाडीदेखि भान्सासम्म विद्युत प्रयोगमा आकर्षित गर्नुपर्ने विज्ञहरू सुझाइरहन्छन् तर सरकारले उल्टै मासिक 50 युनिट माथि विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको छ सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ तर सरकारले शिक्षा स्वास्थ्यको समता शुल्क हटाउने कदम लिए पनि विद्युत भ्याट भने अहिलेसम्म यथावत राखेको छ
1: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000 देखि 10,00,000 रुपियाँसम्मको चिट्ठा कार्यक्रम ल्याएको छ जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 रुपियाँ जित्नेछन् भने महिनामा 2 जनाले जनै 10,00,000 रुपियाँ उपहार पाउनेछन् सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत यो कार्यक्रम ल्याएको हो सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको कार्यक्रमलाई अहिले विधि बनाएर कार्यान्वयनमा ल्याएको हो यो कार्यक्रम आन्तरिक राजस्व विभागले सञ्चालन गर्नेछ नेपालभित्र आफैले प्रयोग गर्नका लागि एकपटकमा 100 रुपियाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछ भने व्यवस्था कार्यविधिमा उल्लेख छ डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ डिजिटल भुक्तानी बाहेक नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर विक्रेताको प्यान नम्बर बिल जारी मिति कुल रकम भुक्तानीको प्रकार खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ
0: डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा सुरु भएको छ अनलाइन फारम विद्युतीय अभिलेख डिजिटल नक्सा ई सेवा विद्युतीय रोक्का प्रणाली जस्ता सेवा सुरु गरिएका छन् यसले पारदर्शिता बढाउने बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ रासोपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटलाइजेसन र सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोग वृद्धि पनि छ तर सरकारी कार्यालयहरूमा आवेदन विद्युतीय अभिलेख डिजिटल नक्सा ई सेवा विद्युतीय रोक्का प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत यातायात व्यवस्था राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग पालिकाहरूमा अनलाइन प्रणाली अवरुद्ध भइरहने भएकोले सेवा गराई समस्यामा पर्ने गरेका छन् विद्युतीय सुशासन तथा सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराई सरकारी अनलाइन प्रणालीमा देखिएको समस्याको मुख्य जड प्रणालीको डिजाइनमै रहेको बताउनुहुन्छ प्रयोगकर्ताको चाप बढ्दा नेटवर्कले धान्न नसक्ने आर्किटेक्चर बनाइएको छ योजना र व्यवस्थापनमा दक्षताको कमी हुनु अर्को समस्या हो उहाँले भन्नुभएको छ घोषणा अनलाइन तर सेवा अफलाइन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
1: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा फेरि किता काठ रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काठको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किता काठ रोकिएको हो। अहिलेसम्म 390 पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। ती पालिकाले कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमिनको वर्गीकरण गरेका छन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमिनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यवसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा जग्गा किता काट गरेर हुने खरिद बिक्री बन्द भएको छ। तर पूरै किताको खरिद बिक्री, अंश बण्डा, अंश भरपाई, अदालतको आदेश लगत कट्टा लगायत काम नरोकिने मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताउनु भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किता काट ठप्प थियो। त्यति बेला 253 पालिकाले मात्रै पूर्ण वर्गीकरण गरेका थिए। यसअघि भदौ 2081 पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा 620 पालिकामा किता काट लगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प बनेको थियो। 133 पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए। 390 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण। 363 वटामा रोकियो किता काट शीर्षकको खबर कान्तिपुरमा छ।
0: कहाया कैरनमा बाढी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति र न्यूनीकरणका उपाय बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
17: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
18: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
19: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
18: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
20: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
18: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
20: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
18: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
21: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98 550 77 061 र 98 550 77 53।
22: ओहो,
2: भाँचे हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
3: पर्ख दीपक
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ
22: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
23: हेलो आयन के छ
24: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
23: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
24: भिडियो अन गर न यार
23: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
24: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
25: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
26: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
27: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
0: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले चौतर्फी विरोधपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव वस्तु तथा सेवा खरिदमा बिल लिए 1,00,000-10,00,000 उपहार घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर आज कोशी लुम्बिनी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ गैराती कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ पछिल्लो 6 घण्टामा गण्डकीको तनहुँ र कोशीको सङ्खुवा सभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ
0: नेपालमा आउने मनसुन जन्य विपदका कारणहरूमध्ये बाढ़ी तथा डुबान पनि प्रमुख हुन् गृह मन्त्रालयको विपद पोर्टल अनुसार बितेका 10 वर्षमा बाढ़ीका कारण 615 जनाले ज्यान गुमाएका छन् 251 जना हराइरहेका छन् 10 वर्ष पशु चौपाय भौतिक संरचना लगायतमा क्षति पुग्दा 2 अर्ब रुपियाँ भन्दा बढीको नोक्सानी भएको छ हरेक मनसुनमा दोहोरिने यो समस्या पछिल्ला वर्षहरूमा बढ़िरहेको छ बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय समुदायले के गर्न सक्छन् थप जानकारी सहित सुनौ साथी भोजेन्द्र बस्नेतको यो सामग्री
28: बाढ़ी तथा डुबान नेपालमा वर्षेनी दोहोरिने समस्या हो अघिल्लो दशकसम्म तराई मधेसमा बढी हुने यो समस्या अहिले पहाड़तिर पनि फैलिएको छ भने सहरी क्षेत्रमा पनि यसको जोखिम निकै बढेको छ जोखिम बढ्नु र फैलनुमा जलवायु परिवर्तनले पनि केही भूमिका खेलेको छ भने मुख्यतया हामीले बनाएका सड़क लगायतका संरचना बस्ती विस्तार तथा प्राकृतिक स्रोतको जथाभावी प्रयोगले यो समस्या बढ़िरहेको छ यसको व्यवस्थापन तथा क्षति घटाउन सरकारले त काम गर्नुपर्छ नै साथै समुदाय स्तरमा गरिने ससाना कामले पनि निकै राहत मिल्न सक्छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढीविद विनोद पराजुली यसका लागि सबैभन्दा पहिले स्थानीय समुदायले सुरक्षित ठाउँको पहिचान गर्नुपर्ने बताउनुहुन्छ
4: कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको बाढीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सूचना प्राप्त गर्न साथ त्यहाँनिर आफूलाई स्थानान्तरित गर्नु पर्यो बाढी भनेको लामो समय रहिराख्दैन त्यो कहिले काहीँ केही घण्टा र कहिले काहीँ 1 दिन अथवा 2 दिनसम्म मात्रै त्यो बाढी अथवा डुबानको जोखिम रहन सक्छ त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ
28: विशेष परिस्थिति बाहेक आफ्नो ठाउँमा बाढीको जोखिम छ कि छैन भन्ने कुरा त्यहाँ बस्ने मानिसलाई थाहा हुन्छ यस्तै कुन ठाउँ सुरक्षित छ भन्ने कुरा पनि परम्परागत ज्ञानबाट थाहा पाउन सकिन्छ।
4: त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ, स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढी उहाँले अनुभव गर्नुभएको छ। ती ठुला ठुला बाढी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो, त्यो अनुभव हुन्छ। हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौँ, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि तयार भएर रहनु पर्यो।
28: सुरक्षित ठाउँको पहिचान पछिको अर्को मुख्य कुरा हो सही सूचना। अहिले बाढी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान धेरै जसो मिल्छ। महाशाखाबाट पछिल्लो समयमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रभाव हुन थालेका छन्। सरकारी संयन्त्र सहित सामाजिक सञ्जाल, सञ्चार माध्यम लगायतका माध्यमबाट सूचना प्रभाव हुने गरेको छ। यस्ता माध्यममा पहुँच नहुनेले निशुल्क टेलिफोन नम्बर 1155 फोन गरेर पनि 24 घण्टा जानकारी लिन सक्छन्। अहिले समुदायमा कोही न कोहीसँग फोन हुन्छ। एकले पाएको सूचना अर्कोलाई पनि दिनुपर्छ। यस्तै सूचना पाएपछि सुरक्षित ठाउँमा जाँदा पनि सुरक्षित बाटो प्रयोग गर्नुपर्छ। सहरी क्षेत्र तथा तराई लगायत समथर ठाउँमा आउने कतिपय बाढी तथा डुबानमा यदि आफ्नो घर बलियो छ भने माथिल्ला तलामा बसेर पनि सुरक्षित हुन सकिन्छ। यस्तो बेलामा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बाढीविद विनोद पराजुली बताउनुहुन्छ।
4: स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने। विभिन्न सङ्घ संस्था र सङ्घ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ। उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले नेता हो। भनेको कुनै पनि विपदको बेला सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। उहाँहरूले चाहिँ नै यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
28: बाढीका घटना बढ्नुमा कारण पहिचान गरेर व्यवस्थापन गर्नु, विपदका बेला उद्धार, राहत, पुनर्स्थापना लगायत काममा तीनवटै तहका सरकारले तत्कालै र प्रभावकारी काम गर्नुपर्छ। तर समुदाय स्तरमा गरिने तयारी र प्रयासले जनधनको क्षति घटाउन वा रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले समुदाय पनि जागरूक हुनु उत्तिकै आवश्यक छ।
0: नेपालमा बाढीको जोखिम पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपायबारे बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढीविद विनोद पराजुलीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
8: होल बॉडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थाले तबदेखि मलाई सबैले यस्तै भन्छ।
10: सारै राम्रो रूप तिम्रो हजुर।
1: अब बाकी खबर। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 का लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपाली लैजान कोरियाली भाषा परीक्षा आवेदन माग गरेको छ। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7002 नेपालीले रोजगारी पाउनेछन्। पछिल्लो समय दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढाउँदै लगेपछि मासिक औसत करिब 1000 नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन्। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरियाली रोजगारदाताको आकर्षण बढेसँगै जानेको ख्या पनि बढेको छ। सन् 2026 को तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढाउँदै लगेको छ। विगतमा कोरियाले माग संख्या नबढाएको जनाउँदै विभिन्न प्रकारका विरोध तथा धरना कार्यक्रम भइरहँदा कोरियाले 81 नयाँ माग खुलाएको हो। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिने जनाइएको कारोबार खबर छ।
0: अब विदेशको खबर। दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र संगठित सञ्जालको प्रयोग गर्दै एसिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीको प्रतिवेदन अनुसार अनलाइन ठगीबाट मात्रै सन् 2025 विश्वभर झण्डै 88 अर्ब 30 करोडदेखि 1 अर्ब 14 अर्ब 10 करोड अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान छ। प्रतिवेदनले दक्षिण पूर्वी एसियामा केन्द्रित अपराध सञ्जाल, लागू औषध, मानव बेचबिखन तथा वन्यजन्तु तस्करी जस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ। अपराधीले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, क्रिप्टो करेन्सी, इन्डिक्रिप्ट संचार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धिकरण र पीड़ितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले संगठित अपराध नियन्त्रणका लागि देशहरूबीच सूचना आदान प्रदान, वित्तीय निगरानी, डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव पनि दिएको छ।
1: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्ड्समा चलिरहेको त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेट्टायो। नामिबियाको जितमा जान फ्राई लिङ्कले अभिजित 77 रन बनाए भने माइकल भान लिङ्गेनले 51 रन बनाए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐरीले 30 रन जोडे। नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। यो नतिजापछि लिग टू अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ।
0: अब एउटा खबर संक्षेपमा। सरकारले धान रोप्ने बेला मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढीबाट किनेर ल्याउँदै गर्दा 3 हप्ता अघि भारतीय सशस्त्र प्रहरी बल एसएसबीद्वारा पक्राउ परेका सर्लाही बलरा 5 का किसान दाजुभाइ 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनैतिक पहल गर्दा समेत छुट्न सकिरहेका छैनन्। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले हिजो विशेष पहल गरेकाले

0: जानकारी र सचेतना महत्वपूर्ण।
1: प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसङ्घको प्रतिवेदन, अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष $1 खर्ब भन्दा बढीको आर्थिक क्षति।
0: र विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन विभिन्न शीर्षकमा कर लगाउने र हटाउने विषयसँग सम्बन्धित छ। सरकारको नेतृत्व गरिरहेको रासोपामा दुई धार देखिन्छ। यहाँ सिंहदरबारबाट निस्कँदै गरेको जस्तै देखिने दुईजनाले यही सरकारबारे कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछन् कुन चाहिँ सरकारको कुरा गर्नु भा, कर लगाउने चाहिँ कि कर हटाउने चाहिँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार। 93.2
2: स्वदेश एफएम। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई तपाईँ हाम्रो डिजिटल प्लेटफर्म नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्कको युट्युब च्यानलबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। र विशेष गरी नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। खत्रीजी, नेपालीहरूले धेरै चुने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, धेरै धेरै धन्यवाद।
2: सरकारले ढिलै भए पनि प्रधानमन्त्रीको बुद्धिको बिर्को चाहिँ फ्रेस छ। स्वास्थ्य र शिक्षामा लगाएको कर चाहिँ फिर्ता लिनु भयो होइन?
3: होइन, त्यसलाई त्यसरी पनि भन्नु भएन। किनभने हिजो यो निर्णय लिनुभन्दा अगाडि प्रधानमन्त्री र अर्थमन्त्री बीच 1 घन्टासम्म छलफल भएको छ। यो छलफल भएर आएको विषय हो। तर अब प्रधान अर्थमन्त्री नल्याएर प्रधानमन्त्री किन ल्याइयो भन्ने कुरा जसरी बजारमा आएको छ, यो केही पनि होइन। किनभने अब बस्ने मन्त्री परिषद बैठकमा यो समता शुल्क हटाउने प्रस्ताव लैजाने र राजपत्रमा प्रकाशित गर्ने कार्य सरकारले गरेको छ। त्यो सबै काम अर्थ मन्त्रालयबाटै हुन्छ र अर्थमन्त्रीसँगै छलफल भएर यो विषय बनेको हो भन्ने कुरामा दुई मतै छैन। अब प्रधानमन्त्रीको घोषणाले समता शुल्क यति बेला निष्क्रिय भएको छ, अझ भनौँ स्थगन भएको छ, यसलाई कार्यान्वयन गर्न मन्त्री परिषदको बैठकमा निर्णय गर्नुपर्छ र आजै सम्भवतः मलाई जहाँसम्म लाग्छ आज नै हुनुपर्छ। मन्त्री परिषदको बैठक बस्छ र सोही बैठकबाट यो समता शुल्क फिर्ता लिन्छ र औपचारिक निर्णय लिन्छ। त्यसपछि सरकारले उक्त निर्णयबारे संसदलाई जानकारी पनि गराउँछ र यो एउटा प्रक्रियामा जान्छ। त्यस कारण यी सबै जे जे कुराहरू आइरहेको छन् है अर्थमन्त्री र प्रधानमन्त्री बिच, त्यस्तो कहाँ त्यो सम्भव हुन्छ यो? किनभने प्रधानमन्त्री भएको देशमा प्रधानमन्त्री मन्त्री परिषदमा लाने कुराहरू सबै कुरा अर्थमन्त्रीबाटै हुन्छ। र फेरि पनि यहाँलाई जानकारी गराउँ, जे जति बजारमा या समाचारमा हल्ला आएका छन् त्यस्तो केही छैन सत्यता। हिजो 1 घन्टासम्म उहाँहरूको छलफल भएको छ।
2: होइन, अब धोलीखेल गएर रातारात भेट्नुपर्ने होइन, सभापति र अर्थमन्त्री मात्रै बस्नुपर्ने स्थिति पनि त बन्यो नि त होइन?
3: होइन, तपाईँलाई एउटा कुरा भनौँ, धोलीखेल यो विषय धोलीखेल अर्थमन्त्री र प्रधानमन्त्री जानुभयो भनेर तपाईँले भन्नुभयो नि, निर्वाचन पछाडि
2: सभापति र
3: सभापति र अर्थमन्त्री यसभन्दा अगाडि कयौँ पटक नगरकोटको रिसोर्टमा गएर बस्नुभएको छ उहाँहरू, बेला वक्त उहाँहरूको पारिवारिक घुमघाम चलिरहेको हुन्छ। यसलाई त हामीले कहीँ उहाँहरूको पारिवारिक घुमघाम भयो, उहाँहरू कहीँ गएर बस्नुभयो भनेदेखि त्यसलाई अर्कोतिरबाट व्याख्या गर्नु त्यति जरुरी हुन्छ जस्तो मलाई लाग्छ।
2: हिजोको अवस्था फरक थियो नि त राजीवजी, आजको अवस्था फरक छ नि त।
3: होइन, यस्तो हुन्छ, परिस्थिति जस्तो भए नि साथीभाइ मित्रता आफ्नो फेरि छुट्टी त रहिहाल्छ नि, रहँदैन र तपाईँ र म हिजो पत्रकारिता गरेका सँगै साथी हौँ भन्ने बित्तिकै आज म सांसद भएँ, अब तपाईँ र मेरो घुम्न जाने बित्तिकै तपाईँ र मेरो सम्बन्धमा फरक आयो भन्न मिल्छ र?
2: त्यो त मिलेन, त्यो त ठिकै हुन्छ होइन, तर अहिले किनभने सत्ताको बागडोर होइन मेरुदण्ड मन्त्रालय सम्हालेका व्यक्तिमाथि चाहिँ अब बालिनजीले प्रधानमन्त्रीजीले चाहिँ उहाँलाई हरेक कुरामा बाइपास गर्दै हुनुहुन्छ क्या। उद्योगीहरूसँगको भेटको कुरा गर्नुहोस्, व्यवसायीहरूसँगको भेटको कुरा गर्नुहोस्, अर्को सांसद चाहिँ के अरे हाम्रो के राणाजी हुनुहुन्छ विदुषीजीलाई चाहिँ साइडमा राखेर वार्ता गर्ने छलफल गर्ने कुरा हेर्नुहोस्। म त हिजो विद्या भट्टराईलाई शिक्षकको आन्दोलन थियो त्यति बेला केपी शर्मा ओलीले शिक्षकका नेताहरूलाई लगेर बालुवाटारमा अलगै भेटेको, विद्याजीले चाहिँ गुनासो गरेको पो दृश्य झल्झल्ती सम्झे।

0: अहिले
1: होइन, प्रधानमन्त्रीले व्यवसायीसँग बुझ्नु, उहाँहरूको गुनासो सुन्नु, त्यहाँ अर्थमन्त्री उपस्थिति नहुनुले अर्थमन्त्री र प्रधानमन्त्री बीचको समस्या आयो भन्ने कुरा लाग्दैन हेर्नुहोस् त। किन भन्नुहुन्छ भने व्यवसायीसँगको भेटमा उद्योग मन्त्री पनि साथमा हुनुहुन्न, होइन? त्यस्तै गरी अन्य सरकारवाला व्यवसायीहरूको त्यहाँ उपस्थिति हुँदाखेरि सरकारवाला मन्त्रालयका मन्त्रीहरू पनि त उपस्थित हुनुहुन्न नि त। त्यो कुरा लाने हो भने तपाईँले अरू मन्त्रीसँग पनि प्रधानमन्त्रीको विवाद भयो भनेर समाचारका हेडलाइनहरू बनाउन सकिन्थ्यो होला नि। उद्योग मन्त्री चाहिँ किन जानु भएन त्यो कार्यक्रममा, या शिक्षा मन्त्री किन त्यो व्यवसायहरूको भेटमा शिक्षा मन्त्री किन जानु भएन त्यहाँ भन्न सकिएला, कृषि मन्त्री कृषि उद्योगसँग जोडिएका विषयहरूमा त्यहाँ कृषि मन्त्री किन हुनु भएन भनेर प्रश्न गर्न सकिएला, अर्थमन्त्री नै किन हुनु भएन। प्रधानमन्त्रीले अहिले टोटल व्यवसायीहरूसँग भेटघाट गरिरहनु भएको छ, त्यहाँ कोही मन्त्रीहरूलाई उपस्थित उहाँले राख्नु भएको छैन अगाडि। त्यस कारणले गर्दा यसलाई समाचारमा अर्थमन्त्रीसँग मात्रै जोड्नुपर्छ भन्ने चाहिँ हुँदैन हेर्नुहोस्। किनभने उहाँले प्रधानमन्त्रीले पटक पटक अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग नि भेटिराख्नु भएको छ, कहिले सांसदहरूसँग भेट्नुहुन्छ, कहिले कोसँग भेट्नुहुन्छ, अब सांसदसँग भेटेको बेला सभामुखसँग किन भेट्नु भएन भन्ने प्रश्नहरूले धेरै उसमा लाँदैन।
0: यो त प्रधानमन्त्री एकल प्रधानमन्त्रीत्व त होइन नि त, यो त यो देश त अहिले त संघीय
1: प्रधानमन्त्रीले व्यवसायीहरूसँग भेट्नु, उहाँहरूसँग कुरा गर्नु एउटा सुखद कुरा हो, किनभने बजार सुधारका लागि उद्योग क्षेत्रमा भएका समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नु गलत रहेन। अब यसमा अर्थमन्त्रीले आफ्नो लाइनबाट काम गरिराख्नु भएको हुन्छ, तर मैले जोड्न खोजेको कुरा के हो भनेदेखि हरेक चिजमा लगेर अर्थमन्त्री र प्रधानमन्त्री सँगसँगै किन भएनन् भन्दाखेरि उद्योग मन्त्री किन भएनन् भन्ने पनि प्रश्न आउन सक्छ। र हामीले यसलाई विवादमा लगेर कुरो चाहिँ कहाँ भन्दाखेरि हामीलाई लगेर फुटाउनुमै
0: रविजी र बालिनजीमा होइन, सोनिमजीलाई पनि टक्क मिलाएर जानु पर्यो, उहाँलाई चाहिँ त के अरे राजीनामा दिँदा, यो उद्योग मन्त्री मलाई हिजो सुन्दैछु गौरी कुमारी यादवलाई अब प्रहरीबाट बगराउ गर्न नसकिसके पछाडि चाहिँ राजीनामा दिँदा दबाब आयो अरे हाम्रो प्रधानमन्त्रीज्यूको सचिवालयबाट, अब सबै झुटा मात्रै हुन् भने त हावा नचल्ने कसरी पात हल्लिए लाएर यसरी त चल्छ र भने क्या।
1: होइन, यस्तो हुन्छ, कहिलेकाहीँ हावा नचलिदिएपछि मन कसैलाई के लाग्छ भने जबरजस्ती फेदमा गएर हातले भएन हल्लाएर रुख चाहिँ रुखका पात चाहिँ हल्लाइदिउँ भन्ने पनि।
0: त्यो फेद त कसरी हल्लाउनु भनेको, त्यत्रो पिपलको फेदलाई हल्लाउन सकिन्छ र अहिले?
1: होइन, हल्लाउने प्रयास हो, हल्लिएको त कहाँ मैले नि भनेको छु र, हल्लाउने प्रयास मात्रै हो यो, बाहेक केही पनि होइन अहिलेलाई। अहिले अहिले बुझ्नुपर्ने कुरा के भने प्रधानमन्त्रीले जे चिज गरिराख्नु भएको छ उहाँले यो सम्भवत प्रधानमन्त्रीले यसरी व्यवसायीहरूलाई छुट्टा छुट्टै बसेर भएका समस्याहरूको समाधानका लागि के गर्न सकिन्छ भनेर एउटा पहल कदमी उठाउनु भएको छ। त्यसमा कुनै पनि मन्त्रीहरू अहिले उहाँले मन्त्रीहरूलाई बोलाएर त्यसमा उपस्थित गराउनु भएको छैन, यति मात्रै हो मैले
0: तपाईँलाई। गौरी कुमारी यादवलाई कृषि मन्त्रीलाई पक्राउ गर्न निर्देशन त दिएकै हो नि, टेलिफोन त भएकै हो नि होइन आइजीपी साहबलाई?
1: अब यो यो विषय पनि म तथ्यमा नरहेको कारणले गर्दा
0: होइन
1: यो विषयमा र त यो मैले पनि समाचार सञ्चार माध्यमबाट मात्रै सुनेको विषय हो, त्यसलाई मैले अहिले टिका टिप्पणी गर्नुपर्छ भन्ने लाग्दैन। यदि यो कुरा कहीँ थियो भने म तपाईँसँग म प्रश्नता पार्ने प्रयास गर्दै, जसरी मैले हिजो अर्थमन्त्री र प्रधानमन्त्रीको भेटघाट भएर यो निर्णय भएको भनेर जसरी भने त्यसमा म त्यो अहिले म भन्न सक्छु।
0: होइन, उहाँलाई चाहिँ राजीनामा दिन दबाब दिएको कुरा पनि सुन्नु भएको छैन तपाईँले प्रधानमन्त्रीको किचन क्याबिनेटबाट?
1: त्यो त त्यही मिडियाबाट मात्रै हो, अरू चिज मैले कहीँ पनि सुनेको छैन। आधिकारिक त कुनै हाम्रो पार्टी लाइनमा कुरा पनि भएको छैन, थाहा पाएको छैन। कुनै मन्त्री म मन्त्रीहरूसँग पनि भेटघाटमै हुन्छु, उहाँहरूले पनि मलाई यो विषय यस्तो भनेर कहीँ भन्नु नै भएको छैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा छ जनताको, होइन, विश्वास पनि छ, दुई तिहाई नजिक पनि हुनुहुन्छ तपाईँहरू चाहिँ, किनभने सरकारलाई र सत्तालाई चाहिँ अवैतिकर साथ नै दिनुपर्छ, यो व्यक्ति फेल हुने वा चाहिँ पार्टी फेल हुने भन्ने भन्दा पनि स्टेट फेल हुन्छ कि भन्ने डर पनि छ, होइन सबैलाई। तर आजको दिनमा समग्रतामा हेर्दाखेरि यो अहिले अस्ति एउटा नयाँ प्रोभिजन पनि त आयो नि त, होइन, यो के अरे संसदीय दलको नेतालाई सभापतिले चाह्यो भने फिर्ता बोलाउन सक्ने, कतै यो बालिनप्रति वा चाहिँ त्यो टिमप्रति आशंका हो पार्टीको?
1: होइन, यसमा केही पनि आशंका छैन, आशंका गर्नुपर्ने कुरा पनि छैन, किनभने पार्टी पद्धति पार्टीकै घोषणा पत्रको आधारमा सरकारले चुनाव जितेर गएको हुन्छ। चुनाव जितेर जाने भनेको राजसभाले कुन मुद्दा लिएर चुनाव जित्यो भन्दाखेरि एउटा घोषणा पत्र थियो, प्रतिबद्धता थियो, त्यो पार्टीले निर्धारण गरेको थियो र पार्टीकै अन्तर्गत सांसदहरू सबै कुरा र पार्टीकै सरकार हो, यो पार्टीले बनाएको सरकार हो। त्यस कारणले काहीँ न काहीँ पार्टीले आफ्नो लगाम लगाउन खोज्छ, सक्छ, त्यो चिज भनेको स्वाभाविक हुन्छ। किनभने भोलि रासोपाको प्रतिबद्धता पत्र अनुरूप सरकारले काम गर्छ कि गर्दैन भन्ने कुरा पार्टीले नियालिरहेको हुन्छ. यदि प्रतिबद्धता पत्र अनुसार काम भएन भनेदेखि काहीँ न काहीँ फेरि त्यसमा विचार गर्ने पुनर्विचार गर्ने हक उसलाई रहन्छ. तर यसको आशय के होइन भन्दाखेरि चाहिँ यी सबै कुरा आउनु चाहिँ प्रधानमन्त्रीलाई लगाम लगाउनु प्रधानमन्त्रीकालाई अप्ठ्यारो बनाउनु भन्ने कुरा होइन, सहजीकरणका लागि नै हुन्छन्. यसमा मलाई कहीँ पनि दुविधा जस्तो लाग्दैन. र यी जुन तपाईँले अघि नै जहाँ भन्नुभयो विधानमा संशोधन भएको कुरा, यो सभापतिज्यू र वरिष्ठ नेता बीच भएको छलफलबाटै यी सबै कुराहरू निर्णय भएका हुन् भन्ने मलाई लाग्छ र हो पनि.
0: तर आजको दिनमा चाहिँ जसरी अब हिजो सोनी माग्लेजीले पनि भन्नुभएको थियो पार्टीको विधि नीति र सिद्धान्तले चाहिँ गाइड गर्नुपर्छ सरकारलाई, होइन? तर सरकारले कतै ट्र्याक चाहिँ बिगार्न खोजिरहेछ, बाटो बिराउन त खोजिरहेको छैन सरकार?
1: होइन होइन, त्यो ट्र्याक बिगार्ने भन्ने होइन, कहिलेकाहीँ काम गर्दै जाँदाखेर बिग्रिन सक्छ. त्यो नियतले हुन्छ भन्ने कुरा होइन, काम गर्दै जाँदाखेरि त्यस्तो बन्न सक्छ. त्यति बेला चाहिँ नहोस् भन्नका लागि सरकारले आफ्नो ठाउँबाट सल्लाह दिने या यस्तो नगर्नुहोस् है भनेर अभिभावकको त्यो निर्वाह गर्ने कामहरू
0: सम्पत्ति शुद्धिकरणका नाममा होस् कि भ्रष्टाचारका नाममा होस् कि हरेक नाममा चाहिँ जसरी भटाभट व्यक्ति पक्राउ पर्छन्, क्लिन चिट पाएर फुत्त निस्कन्छन्, यो किन भइरहेछ भने क्या करिब एक दर्जन भन्दा बढी निर्णयहरू उल्टिएछन् क्या सरकारको अहिले.
1: मलाई त्यही त कवि अर्जुन पराजुलीको कविताको एउटा लाइन याद आएको छ, भ्रष्टाचार गर्न यो देशमा मिल्छ तर भ्रष्टाचार माथि छानबिन गर्न मिल्दैन भनेर उहाँले एउटा लाइन लेख्नुभएको थियो. यो त्यही भएर के हुन्छ भने
0: त्यतिकै लहरहरूलाई थुन्न पनि मिल्दैन प्रमाण बिना. फेरि
1: होइन, यस्तो हुन्छ, त्यत्तिकै भ्रष्टाचार गर्न हुन्छ भनेदेखि त्यत्तिकै पक्राउ गरियो भनेर भन्न मिल्दैन है. मैले त्यही लाइनबाट मात्रै मैले भन्न खोजेको. र एउटा कुरा के भन्नुहुन्छ भने हाम्रो सरकार परिवर्तन भएको, सत्ता त परिवर्तन भएको छैन अझै, त्यो चाहिँ हामीले मान्नुपर्छ. किनभने सत्ता परिवर्तनमा काहीँ न काहीँ सत्ता परिवर्तन हुनको लागि ती त्रुटिहरू रहे, तर खैर केही छैन, सत्ता परिवर्तन हुन्छ, ढिलो चाँडो हुनै पर्छ. किनभने सधैँभरि भ्रष्टाचार व्यतीति यो माथि कोही पनि बस्न सक्दैन, त्यो असम्भव कुरा हो. किनभने सरकारले नियत सफा राखेको छ, कुनै राजनीतिक प्रतिशोध होइन यहाँ. किनभने विगतमा प्रश्न उठेका व्यक्तिहरूमाथि आज छानबिनको प्रयास भएका हुन्, त्यसमा केही असहयोग भयो होला विभिन्न ठाउँमा. मैले अघि नै भने सत्ता छ, पुरानै सत्ता दर्विलो भएर बसेको छ, ऊ अझै पनि गर्विलो भएर काम गर्न चाहन्छ, तर जनताका लागि त स्वीकार्य छैन. अब त्यसका लागि चाहिँ सरकार आलो काँचो भयो, काम गरेन भनेर भन्ने ठाउँ छैन. किनभने सरकारले आफ्नो ठाउँबाट प्रयास गरेको छ, इमान्दारिताको साथ यति बेला प्रयास गरेको छ भन्दा मलाई अप्ठ्यारो लाग्दैन. किनभने त्यो देखिन्छ, र हिजोका दिनमा कुनै व्यक्तिहरू आफूलाई सुकुम्बासी भनेर सो घोषणा गरेर हिँडेका मान्छेहरूका आज अरबौँ सम्पत्ति देखिदेखि कहाँबाट आए भनेर प्रश्न उठाएर के त्यसको स्रोतको विषयमा कुरा हुँदैन र
0: स्वाभाविक प्रमाणले देखाउनु पर्ने होला नि त. मौखिक त सबैले भनिदिन्छ नि, होइन?
1: होइन, प्रमाण होइन, मेरो त खोज्न सकिन्छ नि त प्रमाण. सबै कुरा यस्तो हुन्छ, तपाईँको मेरो गाडी छ भने तेरो गाडी कहाँबाट किनिस् भनेर मलाई सोध्न सकिन्छ. मेरो घर छ भनेदेखि तेरो घर कहाँबाट आयो भनेर सोध्न सकिन्छ. किन सोध्न सकिँदैन? तेरो हिजोको औकात के थियो, तेरो हिजोको हैसियत के थियो भनेर मलाई प्रश्न गर्न सकिँदैन, मजाले सकिन्छ. र त्यसको जवाफ मैले दिनु पनि पर्छ. र कोही व्यक्तिमाथि हिजो आफूलाई सुकुम्बासी नेता भनेर घोषणा गर्दा त्यो व्यक्तिको सम्पत्ति कहाँबाट आयो भनेर प्रथम दृष्टिमै यी प्रश्नहरू उठ्छन् र उठेका हुन्, त्यही अनुरूप भएका हुन्. तर त्यसको सही जवाबसहित यी काम भए कि भएनन् भन्ने कुरा हो. तर केही छैन, अझै पनि मुद्दा त यो अन्तिम किनारा लागिसकेको विषय त होइन. तर मैले अघि नै भनिसकेँ, हामीले सरकार परिवर्तन गऱ्यौँ, सत्ता परिवर्तन भएको होइन.
0: तपाईँ न्यायालयप्रतिको आशंका हो तपाईँको?
1: होइन, मैले न्यायालयप्रतिको आशंका गरेको होइन. तर न्यायालयमा जुन किसिमको नियुक्ति हुन्छ त्यो प्रति चाहिँ मैले आशंका गरेकै हो, न्यायालयको न्यायप्रति आशंका होइन मेरो.
0: आजको बिपीको 44 औं स्मृति दिवस रहेछ, बिपीलाई कसरी सम्झिनुहुन्छ राजीवजी?
1: विश्वेश्वर प्रसाद कोइराला इतिहासको एउटा कालखण्डको गर्विलो र दर्विलो नेता हो, त्यो रूपमा म उहाँलाई लिन्छु. किनभने त्यो समयमा राणा शासनको राणा शासन र त्यस पछाडिको समयमा राजनीतिक स्थायित्व दिनका लागि उहाँले गरेका प्रयास, उहाँले ल्याएका सिद्धान्तहरू र त्यही सिद्धान्तको जगमा उभिएको नेपाली कङ्ग्रेसले नेपाली राजनीतिमा लामो समयसम्म शासन सत्ताको बागडोर सम्हाल्यो। त्यस कारणले गर्दाखेरि बिपी कोइरालाको योगदान ठुलो छ होला। बिपी कोइरालाले जे सोचेर उहाँले आफ्नो सिद्धान्त प्रतिपादन गर्नुभयो र अप्लाई गर्न खोज्नुभयो, त्यही समयमा महेन्द्र जस्ता एउटा राष्ट्रवादी नेता, राष्ट्रवादी राजा पनि त्यही समयमा थिए। कतिपय इतिहासकारहरूले भन्छन् बिपी र महेन्द्र एकै

0: समयमा जन्मिनु देशका लागि दुर्भाग्य थियो, किनभने यिनीहरू फरक फरक समयमा जन्मिनु पर्थ्यो पनि भन्छन्। ठिक छ, खैर केही छैन, इतिहासका दुईजना सम्झिन लायक पात्र हुँदै गर्दा बिपी कोइराला एउटा इतिहासको सम्झना लायक पात्र हो। त्यसलाई कङ्ग्रेसले आफ्नो सिद्धान्त बिपीको समाजवादलाई आफ्नो सिद्धान्तको रूपमा अहिले पनि आफूलाई भन्छ ठान्छ, तर त्यो सिद्धान्तलाई कति रूपमा कङ्ग्रेसले पालना गरौँ गरेन भन्ने कुरा चाहिँ अर्को प्रश्नको प्रश्न रहन सक्छ। तर बिपी एउटा नेपाली राजनीतिको एउटा समयको मियो हो, जसले लामो समयसम्म त्यो मियोमै राजनीतिलाई घुमाउन सफल हुनुभयो। र होला अब त्यतिखेर उहाँले भने जस्तो एक छाक खाना एक सरो कपडाबाट फेरिएर आज परिस्थिति अर्को बनेको होला, तर पनि त्यो मूलभूत सिद्धान्तबाट अहिले पनि देश पर छैन।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद राजीव खत्रीजी, नमस्कार। हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौँ।
2: सुरक्षित 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
4: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
5: 056-49-0034,
4: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
1: पालिका बसमा यतिखेर डनेलधुराको अझै मेरो गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष उमेश भट्ट हामीसँग हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: नमस्कार, धन्यवाद।
1: अब स्थानीय तहको अहिलेको गतिविधि सुनाउनुहोस्। नयाँ सरकार आएको छ होइन, केन्द्रमा चाहिँ अब स्थानीय तहकै जनप्रतिनिधि आउनु भएको छ, तपाईँहरू त खुसी हुनुहुन्छ होला नि त होइन अहिले?
6: अब खास गरी अहिले हामी स्थानीय सरकारको दोस्रो कार्यकालको उत्तरार्धतिर छौँ। उत्तरार्धको पनि हामी अन्तिम वर्षको बजेट धेरै जसो पालिकाले सार्वजनिक गरिसकेको अवस्था छ, पारित गरिसकेको अवस्था छ, कार्यान्वयन चरणमा हुनुहुन्छ। त्यो अवस्थासम्म आउँदैसम्म नयाँ सरकार आइसकेपछि जो खालका अपेक्षाहरू हामी स्थानीय सरकारले पनि गरेका थियौँ, त्यो खालका अपेक्षाहरू पुरा हुन सकेका छैनन्। खास गरी जुन ढङ्गबाट विगत वर्षदेखि नै वित्तीय हस्तान्तरणको कुरा, वित्तीय सङ्घीयतालाई बलियो बनाउने कुरा, प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने कुरा, राजनीतिक सङ्घीयतालाई बलियो बनाउने कुरा थियो, यो कुरामा वर्तमान दुई तिहाई सरकार र ठुलो जनमत सहितको आएको सरकारबाट खासै त्यसमा ऊर्जा थपेको देखिँदैन, त्यसमा खासै सुधार भएको पनि देखिँदैन, बरु त्यसमा काहीँ न काहीँ रूपमा सङ्कुचन लाउने कार्य भएको हामी देख्छौँ। त्यसैले यो कुरामा हामी अलिकति सचेत र सतर्क देखिन्छौँ।
1: अब स्थानीय तहका अहिलेका समस्याहरू के हुन्? अब संहिता लागू भइसके पछाडि धेरै कन्ट्राडिक्सनहरू पनि छन्, किनभने प्रदेश स्थानीय तह सङ्घ बीचको तादम्यता चाहिँ त्यति राम्रोसँग नमिलेका खबरहरू पनि आइ नै रहन्छन्। अहिले स्थानीय तह के स्वस्फूर्त रूपमा बलियो प्रभावशाली बन्दै गएको छ?
6: अब हामीले खास गरी स्थानीय सरकारहरूका कामलाई मुख्यतया 3 काममा हामी यो विभाजन गर्छौँ। एउटा भनेको सेवा प्रवाह, दोस्रो भनेको विकास निर्माण, तेस्रो भनेको शासन प्रणालीका कुराहरू छन्। त्यसो हेर्दाखेरि हामी सेवा प्रवाहमा स्थानीय सरकारहरू अब्बल छौँ भन्ने हाम्रो दावा छ। विकास निर्माणमा हामी औसत रूपमा छौँ, त्यो ठिकै अवस्थामा छौँ, र शासन प्रणाली संस्थागत गर्ने सवालमा चाहिँ केही कुराहरू सुधार गर्नुपर्ने कुराहरू छन्। यसका लागि हामीले हाम्रा संस्था सदस्य पालिकाहरूको क्षमता वृद्धि लगायतका कुराहरू हामी गरिरहेको अवस्था छ। अब यो कुराकानी गर्दै गर्दाखेरि मैले अघि पनि भने, यहाँ यति बेला राजनैतिक संहिता, वित्तीय संहिता र प्रशासनिक संहिता हेऱ्यौँ भने प्रशासनिक संहिताको मुख्य पहलको रूपमा रहेको निजामती कानुन अहिलेसम्म, कर्मचारीको कानुन अहिलेसम्म पारित भएको अवस्था छैन र जसको कारणले अहिले थुप्रै यो प्रशासनिक क्षेत्रमा लामो समयदेखि झन्डै 10 वर्षसम्म पालिका लेभलमा स्थानीयमा काम गरेका कर्मचारीमा आफ्नो भविष्यप्रति के हो भन्ने अवस्था सिर्जना भएको छ। यो अवस्था अन्त्य गर्नका निमित्त त्यहाँ 12 थरी कर्मचारीहरू जो यो स्थानीयमा काम गरिरहेका छन् यसलाई एउटै थरीका बनाउने किसिमबाट, कानुन ल्याउने किसिमबाट जुन अवरोधमा सङ्घीय कानुन नआएर बढेको छ यसले काहीँ काहीँमा डिस्टर्ब भएको महसुस गरेका छौँ। दोस्रो भनेको हामीले वित्तीय सङ्घीयतामा अहिले पनि समानीकरण अनुदानमा प्रत्येक वर्ष कटौती हुने अवस्था, रोक्का गर्ने अवस्था बनेको छ। सशर्त अनुदानको भोल्युम बढेको अवस्था छ, समानीकरण अनुदान घटेको अवस्थामा छ। यसो गर्दाखेरि हामीले जो पालिकाले विकास बजेटको रूपमा रहने मुख्य अनुदानको रूपमा जो समानीकरण अनुदान छ त्यो अहिले पनि घटेको छ। समयमा निकासा नदिने, समयमा वित्तीय हस्तान्तरण नगर्ने प्रवृत्ति अहिले पनि कायम भएको अवस्था हामी देख्छौँ भने हामीले राजनीतिक संहितामा पनि काहीँ काहीँ रूपमा अहिले झन् पछिल्लो चरणमा हामी देख्दैछौँ स्थानीय सरकारले पाएका संविधान अनुसार पाएका अधिकारमा पनि काहीँ काहीँ रूपमा संकुचन लाउने कार्य हामी यो सङ्घीय सरकारबाट हामी काहीँ काहीँ रूपमा भएका देख्दैछौँ। अहिले निर्देशन दिने, पत्रचार गर्ने एउटा खालको स्थिति जो सिर्जना हुँदैछ यसले काहीँ काहीँ रूपमा सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न भएको महसुस गरेका छौँ।
1: अब आजको दिनमा चाहिँ घर घरमा सिंहदरबार आयो, स्थानीय तहका प्रतिनिधि आइसकेपछि नागरिकहरू एकदमै डेलिभरीमा चाहिँ सहज हुन्छ, खुसी हुन्छन् भनेर चाहिँ यसको यो मर्मलाई चाहिँ अङ्गीकार गरेर संघीयता र स्थानीय तहमा जनप्रतिनिधिहरू आए, घर घरमा सिंहदरबार पनि आयो, सेवा सुविधा पनि आयो। तर कतिपय ठाउँमा के हो भने घर घरमा सिंहदरबार आयो होइन, तर कतिपय स्थानीय तहले चाहिँ सिंहहरू जन्माए भन्ने पनि आरोप लाग्छ क्या तपाईँहरूलाई, होइन के छ अवस्था अहिले? अझै मेरो गाउँपालिकाको अवस्था के हो? डडेलधुरामा चाहिँ कतिको विकास गर्नुभयो? सिंह त बन्द भएन नि तपाईँ आफ्नो कार्यकालमा।
6: अब यस्तो छ, अब एउटा कुरा के भने एउटा आंशिक घटनालाई लिएर 753 वटा नै त्यसमा मुस्नु भनेको त्यो पनि एउटा अतिमा हुन्छ। एउटा कुनै पालिकामा भएको त्यो जान अन्जान वा अर्को कुनै कारणले भएको कमी कमजोरीलाई सबै पालिकामा यस्तै छ भनेर प्रचार गरिनु पनि यो एउटा अतिरञ्जना हो भन्ने हामीले बुझेका छौँ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भने हाम्रा पालिकाहरू स्ट्रङ छन्। मैले भने सेवा प्रवाहमा आज कसैले पनि प्रश्न उठाउने ठाउँ छैन, सेवा प्रवाहमा हाम्रा पालिकाहरूले एकदम स्ट्रङली काम गरेका छन्। हामी हेरौँ 74 भन्दा पूर्वको अवस्था के थियो, त्यहाँको भौगोलिक, त्यहाँका जनसमुदायले पाइरहेको सेवा प्रवाहमा कस्तो अवस्था थियो, त्यहाँको विकास निर्माणको अवस्था के छ, त्यहाँको त्यो कुराको तुलना मात्रै गऱ्यौँ। तथ्याङ्कहरूले अस्ति भर्खरै यो सङ्घीय प्रतिनिधि सभामा अहिलेको अर्थमन्त्रीज्यूले यो बजेटका सिद्धान्त र प्राथमिकताकरणहरू पेस गर्दै गर्दाखेरि जुन ढङ्गबाट 10 वर्षको अवधिको उहाँले तथ्याङ्कसहित पेस गर्नुभएको छ यसले पनि पुष्टि के गर्छ भने भौतिक पूर्वाधारको अवस्था हिजो के थियो, आज के छ, हिजो सेवा सुविधाको अवस्था, जनताले पाउने सेवा सुविधामा के थियो, आज के छ, स्वास्थ्यमा हिजो अवस्था के थियो, आज के छ, शिक्षामा हिजो कहाँ थियो, आज के छ भन्ने कुरा तथ्याङ्कले पनि पुष्टि गरिरहेको छ भने काहीँ काहीँ रूपमा काम भएका छन् भन्ने कुराहरूको प्रत्याभूति भएको छ।
1: अझै मेरोमा कस्तो छ अवस्था? अझै मेरोका नागरिकहरू उमेश भट्टजीसँग खुसी छन् सबै?
6: अब अस्ति भर्खरै हामीले 31 गते सार्वजनिक सुनवाई गरेका थियौँ, त्यो पनि तेस्रो पक्षलाई हामीले अनुरोध गरेर सार्वजनिक सुनवाई गरिदिनु पऱ्यो, यो अभिमत सर्वेक्षण गरिदिनु पऱ्यो भनेर गरेका थियौँ। त्यसमा धेरै गुनासा आलोचना भन्दा पनि सुझावहरू नै बढी आएका थिए, त्यसले पनि यहाँका जनताहरू आधारभूत रूपमा सन्तुष्ट हुनुहुन्छ भन्ने हामीलाई लागेको छ। त्यही अनुसार हामीले काम गर्दै जाँदाखेरि हामीले मुख्यतया त्यहाँका जनतालाई विश्वास गरेर नै जसरी मलाई दोस्रो कार्यकालमा पनि त्यो जिम्मेवारी दिनुभएको छ यसले पनि के पुष्टि गर्छ भने काहीँ काहीँ रूपमा त्यहाँका जनतालाई सन्तुष्टि बनाउने कुरामा हाम्रो टिम, म एक्लै भन्दा पनि हाम्रो सम्पूर्ण जनप्रतिनिधिको टिम, कर्मचारीको टिमले काहीँ काहीँ रूपमा त्यो योगदान हामीले गरेका छौँ। त्यो प्रतिफल स्वरूप आएको छ, जसको आज हामी केही तथ्याङ्कहरू दिन चाहन्छौँ। आज हाम्रो गाउँपालिका सुदूरपश्चिममै यस्तो गाउँपालिका हो जसले पूर्ण संस्थागत डेलिभरी गराएको छ। घरमा एउटा बच्चा पनि जन्मिन्न, सबै जति पनि बच्चा जन्मिन्छ स्वास्थ्य संस्थामा जन्मिन्छ। त्यस्तो संस्था गत वर्ष हामीले घोषणा गऱ्यौँ, यो वर्ष सुनिश्चित गरेका छौँ। सबै बच्चाले खोप पाएका छन् र मुख्यतया हामीले हाम्रो नारा अन्तर्गत विभिन्न एक्टिभिटी गरेका छौँ। त्योमा भनेको गाउँको पैसा गाउँमै रोकौँ, कसरी जसरी हुन सकिन्छ गाउँमा आइसकेको पैसालाई बाहिर नल्याउँ, कृषिमा रोजगारीका अवसर सिर्जना गरौँ भन्ने कुरा गरेका छौँ। हामीले दलहन बालीमा दुधमा, मासुमा, तरकारीमा, अन्नामा हामी आत्मनिर्भर भएका छौँ, आलुमा आत्मनिर्भर भएका छौँ। यसका लागि थुप्रै हामीले एक्टिभिटीहरू गरेका छौँ कि हामीले स्वास्थ्यमा हामीले हरेक 45 मिनटमा स्वास्थ्य संस्थामा पुग्ने कुराको सुनिश्चितता गरेका छौँ। त्यसको लागि हामीले एम्बुलेन्स सेवा दुईवटा सुरुवात गऱ्यौँ, हामीले चिकित्सकीय सेवा गाउँमै दियौँ, ल्याब सेवा, भिडियो एक्सरे लगायतका
1: अब पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसकै सभापति शेरबहादुर देउवाले 7 पटकसम्म निर्वाचन जितेको ठाउँ हो त्यो, होइन? तर तपाईँ त माओवादीका तर्फबाट भनौँ न तत्कालीन समयमा, अहिले त नेकपा बनिसक्नु भएको छ, तपाईँहरू पनि 2 पटक जित्नुभयो होइन? जनताले यति मिठो माया गरेका रहेछन्, धेरै ठुलो खर्च गरेर त जित्नु भएको होइन नि त, मन जितेर गर्नुभयो कि खर्च गरेर जित्नु भयो?
6: अब खर्च गर्न सक्ने त मेरो हैसियत पनि छैन,
1: तर लाखौँ खर्च गर्नुभयो उमेश भट्टजीले भन्ने छ क्या निर्वाचनमा।
6: मैले खर्च गरेको, यदि कसैले यो अनुचित रूपमा खर्च गरेको भन्ने कसैलाई लाग्छ भने म त्यो पुष्टि गर्छु भने म के दावा गर्न चाहन्छु भने म यो पदमा एक सेकेन्ड पनि बस्ने नैतिकता मसँग रहन्न। एक दोस्रो कुरो, खर्च किन गर्ने, केका लागि गर्ने भन्ने कुराहरू छ। मुख्यतया मान्छेको मन जितेर हामी यो ठाउँमा पुगेका छौँ। यदि खर्च हामीले गर्नु परेको हुन्छ भने अनुचित लाभ हामीले लिएका तथ्यहरू हुन्थे। अनुचित लाभ लिएको भए कायम कायम रूपमा अख्तियारमा जुन नियमनकारी निकायमा उजुरी परिसकेका हुन्थे। आजका मितिसम्म हाम्रो पालिका यस्तो छ, कुनै पनि कर्मचारीले, जनप्रतिनिधिले कसैले पनि अख्तियारमा यो जवाब दिन जानु परे अवस्था छैन। त्यसैले पनि हाम्रो गाउँपालिकामा सुशासनको अवस्था के छ भन्ने कुरा यही कुराले पनि पुष्टि गर्छ। हामीले फरक राजनीतिक पार्टी, मलाई लाग्छ अरू पालिका, म धेरै पालिकामा गएको छु गाउँपालिका राष्ट्रिय महासङ्घको तर्फबाट, म अरू पालिकाहरूमा अरू पार्टीहरूबाट गरेका राजनीतिक दलहरूलाई संयुक्त अनुगमन गराउने, पत्रकारहरूलाई अनुगमन गराउने प्रचलन धेरै कम मात्रामा छ। हामी प्रत्येक वर्ष 2-3 अरू पार्टीका फरक आस्थाका राजनीतिक दलहरूलाई पनि ल तपाईँहरूले अनुगमन गरिदिनु पऱ्यो, यो लिस्ट हामीसँग छ, हामीले गरेका कामहरू तपाईँहरू गरिदिनुहोस् है अनुगमन भनेर हामीले नै अनुगमन गराउने गरेका छौँ। यसबाट पनि उहाँहरूबाट राम्रै फिडब्याक आउने गरेको,
1: गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिलाई पनि श्रमसँग आबद्ध गर्न महिनाको एक दिन अनिवार्य श्रम भन्ने पनि रहेछ, अहिले त्यो कहाँ पुग्यो, भइरहेछ?
6: त्यसलाई पनि हामीले अगाडि बढाएका छौँ। सार्वजनिक स्थानमा कुनै कुनै रूपमा श्रमसँग जोडिनुपर्छ। मुख्यतया अहिले समस्या देखा परेको, मनोविज्ञानले काम गरिरहेको देशव्यापी रूपमा जो समस्या छ, माटो र पसिनालाई नजोडिने जो समस्या छ, यसलाई जोडिएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेर त्यो स्कुल लेभलमा र हामी आम समुदाय लेभलमा त्यो किसिमबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेर हामीले यो कार्यक्रम अगाडि बढाएका हौँ। यो कार्यक्रम पनि अगाडि बढिरहेको छ।
1: अब एउटा कुरा मेस सर, किनभने अब त्यहाँ तरकारी उत्पादन गर्ने होइन, त्यसपछि कोल्ड स्टोरका कुराहरू, डडेलधुरामा राम्रो तरकारी उत्पादन, तरकारी कृषकहरू पनि छन्, कतिपय रूपमा त्यहाँको तरकारी चाहिँ बाहिरतिर पनि निर्यात हुन्छ, मलाई लाग्छ धेरै ठाउँहरूमा चाहिँ त्यहाँको तरकारी पनि पुग्छ, ताजा तरकारीहरू उत्पादन त गर्छन्, त्यसको बजारीकरणको कुरामा, किसानहरूलाई त्यसमा प्रमोट गर्ने कुरामा अहिलेको अवस्था के छ? जस्तो धेरै ठाउँमा त वैदेशिक रोजगारका लागि कतिपय युवाहरू बितिसकेको स्थिति, कतिपयले गाउँ छोडेर स्थानीय तहै आए पनि गाउँ छोडेर चाहिँ सहरतिर पसेको परिस्थिति छ, तर त्यहाँको ठ्याक्कै आजको आँकडा के हो? त्यहाँ चाहिँ सबै नागरिकहरू सन्तुष्ट भएर गाउँमै छन्, त्यतै छन्?
6: अब यस्तो छ, हाम्रो कृषिसँग व्यवस्थित गर्नका लागि हामीले कृषि एम्बुलेन्स सेवा पनि गरेका छौँ, कृषकहरूको सञ्जाल पनि हामीले बनाएका छौँ पालिका स्तरको, उहाँलाई बजारीकरण गर्नका निमित्त सहजीकरण गर्ने कार्य पनि गर्ने गरेका छौँ। तथापि पनि अलिकति मुख्यतया कृषि क्षेत्रमा देखिएको जो जङ्गली जनावर, मुख्यतया बाँदर र बँदेलको समस्याको कारणले अलिकति त्यो कृषिवृत्तिको आकर्षण घट्दो क्रममा छ, र त्यसलाई पनि हामीले व्यवस्थित गर्ने कुरा खोजिरहेछौँ। अब जो बसाइसराईको समस्या छ, यो बसाइसराईको समस्या त देशभरिमा जुन किसिमबाट बसाइसराई छ, त्यो बसाइसराईबाट हामी पनि प्रताडित नै छौँ, तर केही केही परिवारहरू अहिले फेरि यो तराईबाट गइसक्नु भएको, फर्किने क्रम पनि सुरुवात भएको छ, अलिकति त्यो एकदम न्यून सङ्ख्यामा छ, त्यसलाई अलिकति बढोत्तरी गर्नुपर्छ भन्नेमा हामी छौँ।
1: अब अहिले चाहिँ अझै मेरोमा तपाईँले गरेका काम, अब यो हुन त अब जाने सङ्घारमा पनि हुनुहुन्छ, 7-8 महिना कति बाँकी छ होइन यहाँहरूको कार्यकाल चाहिँ, त्यहाँ एकदमै मैले राम्रो काम गरेँ अझै मेरोमा, एकदम चाहिँ जनताले चाहिँ यसको चाहिँ अपनत्व लिए, यो कामको चाहिँ प्रशंसा गरे भन्ने खालको के छ त्यहाँ? पर्यटनको क्षेत्रमा होस् वा कृषिका क्षेत्रमा होस् वा अन्य होइन सुशासनका क्षेत्रमा होस्, नागरिक तहका क्षेत्रमा होस्,
6: अब मुख्यतया हामीले गरेको एउटा महत्त्वपूर्ण काम मध्येको, हाम्रो गाउँपालिकाको नाम नै अजयमेर गाउँपालिका छ, जो अजयमेर कोटको नामबाट छ, डोटी राज्यको राजधानी रहेको हो, र त्यसको उत्खनन कार्य हामीले पुरातत्व विभागसँग उत्खनन कार्य सुरुवात गरेर त्यसको हामीले जीर्णोद्धार कार्य पनि अगाडि बढाएका छौँ, क्रमिक रूपमा त्यो अगाडि बढिरहेको छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको अजयमेर कोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका निमित्त छलफलको बहसको सुरुवात भएको छ र अब सम्भवतः नेपालको तर्फबाट प्रस्ताव गर्नुपर्ने प्रस्ताव भएमा त्यसभित्रको पहिलो नम्बरमा हाम्रो अजमेर रहेको बेहोरा पनि हामी जानकारी गराउन चाहन्छौँ। त्यो सँगसँगै हामीले हाम्रा स्थानीय समग्र स्रष्टाहरू कला संस्कृतिहरू भूगोल संस्कृति पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार र त्यो प्रतिको मनोविज्ञान जोड्नका निमित्त हामीले स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माण गरेका छौँ। शिक्षा क्षेत्र मुख्य पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा लगानी यो खर्च होइन लगानी हो भन्ने कुराहरूलाई मध्यनजर गरेर हामीले प्रत्येक वर्ष शैक्षिक सम्मेलन गर्ने र त्यो मार्फत शैक्षिक क्षेत्रका समस्याहरूलाई गर्ने कुराहरू छन्। प्रविधिसँग कसरी शिक्षालाई जोड्ने भनेर हामीले एआईका थुप्रै कार्यक्रमहरू सञ्चालन गरेका छौँ। प्रविधियुक्त हामीले क्लासरुमहरू बनाउने कुराहरूमा अगाडि बढाएका छौँ। हामीले स्वास्थ्यमा कुराकानी गर्दाखेरि स्वास्थ्य 45,000 स्वास्थ्य संस्थामा पुगेका छन्। हाम्रो चिकित्सकीय सेवा प्रत्येक त्यही गाउँपालिकामा पुगेको छ भने प्रत्येक महिना हाम्रो सबै वार्डमा पुग्ने गर्दछ। स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित हामीले प्रत्येक टोल बस्तीमा त्यहाँका ज्येष्ठ नागरिक अपाङ्ग अशक्तहरूलाई त्यही उहाँहरूको परीक्षण गर्ने कुराहरू छ। ठुलो विकराल समस्याको रूपमा देखा परेको नसर्ने रोगको समस्या समाधान गर्नका निमित्त स्क्रिनिङ शिविर गर्ने उहाँहरूलाई उपचारसँग जोड्ने कुराहरू हामीले नियमित रूपमा गरेका छौँ र मुख्यतया फेरि स्वास्थ्य क्षेत्रबाट जो ठुलो धनराशि बाहिर जाने देखिन्छ त्यस कुरालाई हामीले स्वास्थ्य शिविर आँखा उपचार अपरेसन शिविर लगायतका थुप्रै एक्टिभिटी मार्फत गाउँमै कसरी रोक्ने भन्ने कुराहरू हामीले गरेका छौँ। र शिक्षा क्षेत्रकै अर्को महत्त्वपूर्ण कुरा भनेको हाम्रो गाउँपालिकामा 12 जनताले पैसा तिर्नुपर्ने अवस्था छैन, त्यसलाई निशुल्क हामीले सुनिश्चित गराएका छौँ। त्यसको लागि विद्यालय मर्ज समायोजन लगायतका एक्टिभिटी हामीले गरेका छौँ। कृषिमा हामीले हेऱ्यौँ भने कृषितर्फ हेऱ्यौँ भने हामीले चैते धानको एउटा सफल परीक्षण गरेका छौँ र त्यो सफल पनि भएको छ। अलिकति पहाडी एरिया हाम्रो पर्ने गर्छ, त्यही सँगसँगै कृषि बिमालाई हामीले सहजीकरण गर्ने र अलिकति प्रभावकारी बनाउने कुरा गरेका छौँ। र अर्को चाहिँ हामीले एमएसएस स्वास्थ्य क्षेत्रतर्फको एमएसएसलाई अलिकति प्रभावकारी बनाउने र सबै स्वास्थ्य संस्थाको एमएसएसलाई 85 अङ्कभन्दा माथि ल्याउने गरी हामीले सुरुवात गरेको अवस्था छ। गुण संस्थागत डेलिभरी हाम्रो घोषणा रहेको छ। एमबिबिएस तथा प्राविधिक छात्रवृत्तिको सुरुवात हामीले गरेका छौँ र केही ठाउँमा हामीले पाइलटिङ रुममा दिवा खाजा कार्यक्रमलाई अलिकति भरपेट खुवाउने किसिमबाट साझेदार संस्थाहरूसँग त्यो गर्ने कुरा गरेका छौँ। सुशासनमा हामीले कुराकानी गऱ्यौँ भने हामीले ब्याज खाजा बन्द गरेका छौँ भने पिपलको प्याजको ब्याज लगाउने कुराको सुरुवात हामीले गरेका छौँ। हामीले खानेपानी ल्याब सुरुवात गरेका छौँ र महत्त्वपूर्ण कुरा भनेको हाम्रो गाउँपालिकाको ठुलो समस्या जो राजा वीरेन्द्र गएर पनि समाधान हुन नसकेको खानेपानीको समस्या छ वार्ड नम्बर 5 त्यसको समाधान गर्नका निमित्त 15 करोडको लागतमा हामी गाउँपालिकाले नै टेन्डर आह्वान गरेर एउटा खानेपानी आयोजना लिप्त खानेपानी आयोजना हामीले सुरुवात
1: गर्दैछौँ।
6: खेलकुद मार्फत पनि हामीले राष्ट्रिय स्तरका 9 राष्ट्रिय प्रतिभावान खेलाडीहरू त्यहाँबाट जन्माएका छौँ। खेलकुद प्रशिक्षकहरू नियुक्त गरेर र उहाँहरूले खेलकुदका नियमित गतिविधि पनि गरिराख्नु भएको छ। प्रदेश र जिल्ला स्तर राष्ट्रिय स्तरमा पनि थुप्रै प्रतिभाहरू त्यहाँबाट जन्मिनु भएको छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद उमेशजी, नमस्कार।
6: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो अजमेर गाउँपालिकाका मेयर उमेश भट्ट। आदरणीय श्रोता, आजका लागि पालिका बहसको समय पनि सकिएको छ। खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5963-98550-77061 र 98550-77053।
3: 24 इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440-493-580 र 98550-26-440।
5: It's 7:00, अहिले 7 छ।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। पहाड़ी को सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। वर्षायाममा हिलाम्मी र अन्य समयमा धुल्याम्मी हुने गरेको माडी नौ बगै स्थित बस पार्कको स्तर उन्नतिका लागि माडी नगरपालिकाले 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष 2083-84 को नगर स्तरीय योजनाको दोस्रो सूचीमा बघै बस पार्क व्यवस्थापनका लागि 10 लाख रुपियाँ विनियोजन रहेको माडी नगर प्रमुख तारा कुमारी काशी महतोले जनाउनुभयो। भरतपुर माडी ठोरी रूटमा चल्ने सार्वजनिक सवारी साधनहरूको विश्राम वा पार्किङ स्थल रहँदै आएको बघै बस पार्कमा पालिकाको पर्याप्त ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा गुनासो उठ्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रममा समेत सवाल उठ्दै आएको छ। बस पार्कको केन्द्र भागमा खाल्टाखुल्टी रहँदा वर्षायाममा पानी जम्न गई हिलाम्मी हुने गरेको छ। बस पार्क क्षेत्रमा अन्य पूर्वाधारहरूको समेत अभाव वा समस्या रहेको छ। रिउ नदीसँगै जोडिएको सो स्थानमा हरेक दिन दर्जनौ बसहरू रहने रोकिने गरेका छन्। नारायणी पुलबाट एकजना व्यक्तिले नदीमा हाम फालेका छन्। गैंडाकोट नगरपालिका एक निवासी अन्दाजी 40 वर्षीय सन्तोष राणा भाटे पुलबाट हाम फालेको प्रारम्भिक जानकारी प्राप्त भएको गैंडाकोट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राणा भाटले प्रयोग गरेको लेडिज साइकल पुलमै छाडिएको अवस्थामा फेला परेको छ। घटनापछि तत्काल वडा प्रहरी कार्यालयको विपद व्यवस्थापन टोली तथा सशस्त्र प्रहरी उद्धार टोली परिचालन गरी नारायणी नदीमा खोजी कार्य शुरू भएको थियो। घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुखले जानकारी दिनुभयो भने नदीमा बेपत्ता भएका राणाभाटको खोजी कार्य जारी रहेको छ। चितवन जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा 105 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा 545 दुर्घटना भएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृतकको संख्या घटेको छ। ती दुर्घटनामा पनि 999 जना घाइते भएका छन्। यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा 137 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 34 जनाको मृत्यु भएको छ भने दुर्घटनामा 214 जना घाइते भएका छन्। यस्तै नारायणगढ मुगलिन सडक खण्डमा भएका 48 दुर्घटनामा 10 जनाको मृत्यु भएको थियो भने 180 जना घाइते भएका थिए। पृथ्वी राजमार्ग अन्तर्गत 22 सवारी दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको थियो भने 62 जना घाइते भएका थिए। नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र माधतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष 2082-83 3,81,026 जनाले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यस अवधिमा भरतपुर आँखा अस्पतालबाट 1,79,026, उकालोको सिटी क्लिनिकबाट 19,538 तथा अन्य सबै खालका शिविरबाट 42,270 जनाले आँखा परीक्षण सहित विभिन्न सेवा लिएका छन्। सरकारले निजी शिक्षा तथा स्वास्थ्य सेवामा लागू गरेको 3% सम्मता शुल्क फिर्ता लिने निर्णय गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत घोषणा गरी साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याइएको उक्त व्यवस्था चौतर्फी विरोध र राजनीतिक दबावपछि सरकारले हटाएको हो। प्रधानमन्त्री बालिन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त निर्णयबारे जानकारी दिनुभएको हो। उहाँले अर्थमन्त्री सुडी मुआग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा सम्मता शुल्क र स्वास्थ्य सम्मता शुल्क लागू नगर्ने निर्णय गरिएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले लेख्नुभयो निजी स्वास्थ्य र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर भने अहिले भने बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। त्यसैले माननीय अर्थमन्त्रीसँगको परामर्शपछि हालका लागि उक्त शुल्क लागू नगर्ने निर्णय गरिएको छ। यसअघि अर्थमन्त्री डाक्टर सोडी मुआग्लेले आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% समता शुल्क लगाउने घोषणा गर्नुभएको थियो। तर शुल्क लागू भएसँगै निजी विद्यालय तथा कलेजहरूले साउन 1 गतेदेखि अभिभावकलाई अतिरिक्त शुल्क सहित बिल पठाउन थालेपछि व्यापक असन्तुष्टि देखिएको थियो। पछिल्लो निर्णयसँगै विद्यालयहरूले उठाएको शिक्षा समता शुल्क फिर्ता गर्ने बताएका छन्। सरकारको यस निर्णयले निजी शिक्षा तथा स्वास्थ्य सेवामा तत्काल शुल्क वृद्धि नहुने भएको छ भने आम उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्याधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफे गभर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रमाणसहित विभागमा उपस्थित हुनुपर्ने व्यवस्था थियो। सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बेहोर्नुपर्ने अवस्था रहेको थियो। नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्ति विरूद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश निरपध्वज निरौलाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालय लगायतका विपक्षीका नाममा 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। पूर्व अर्थमन्त्री रामशरण महत विरूद्धको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दा मूलतवीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिलीरत्न श्रेष्ठ र उमेश कोरेलाको संयुक्त इजलासले मूलतवीमा राख्न अस्वीकार गरेको हो। मोरङको सुन्दर हरैचा 10 स्थित सकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका 2 शिक्षक सहित 3 जनालाई विद्यालयले निलम्बन गरेको छ। विद्यालयले शिक्षक अविरल मास्के सँगै शिक्षक भीम रावल र भीम नेपाल र चालक प्रदीप बस चालक प्रदीप भट्टालाई आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको हो। छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार 1 थप शिक्षक पक्राउ परेका थिए। सँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या भने 4 पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सँगै शिक्षक भीम नेपाललाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किर्तिपुरमा कारभित्र जलेको व्यक्तिको पहिचान खुलेको छ। कारमा जलेका पुरुष किर्तिपुर स्थित टाङ्ला फाट बस्दै आएका सुरेश चन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। 70 वर्षीय श्रेष्ठ नरदेवी घर भएर किर्तिपुर स्थित टाङ्ला फाटमा बस्दै आएका थिए र मृतकका परिवारले उनको शनाखत गरेका हुन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। एमाले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष राजीनामा बुझाउने तयारी गरेको हो। सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो, तर मंगलबार केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागेको स्वास्थ्य मन्त्री किरण थापा मगरले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक असन्तुष्टि र सुझावहरूलाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ। सोही अनुसार उहाँले बजेट मार्फत निजी शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर खारेज गरेको समेत जानकारी दिनुभयो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई साउन 12 र 13 गते हुने भएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित 2 आयुक्तहरूको सुनवाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तहरूको सुनवाई साउन 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई नभेटेको भन्दै आलोचना खेपिरहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा नियोगमा प्रतिनिधिहरूलाई एक्लै एक्लै भेट्नुहुने तयारी गरिरहनु भएको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार नेपाल स्थित विभिन्न देशका राजदूतसँग भेट्न तयारी भइरहेको छ। त्यसका लागि समेत तालिका बनाउने काम भइरहेको स्रोतले बताएको छ। नेपाली काङ्ग्रेस पाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर 2 समूहबीच झडप भएको छ। तत्कालीन जिल्ला सभापति राजेश राय यादव प्रकारी भाग सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबीच पार्टी कार्यालय परिसरमै झडप भएको हो। पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कार्यवाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यभाग सभापतिको जिम्मेवारी तोकिएको थियो। साउन 6 गते पर्ने बीपी कोइरालाको स्मृति दिवसको पूर्व तयारी स्वरूप पार्टी कार्यालय सरसफाई गर्न भट्ट समूहका समर्थकहरू पुगेपछि दुई पक्षबीच विवाद नाराबाजी शुरू भएको हो। र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुँडा सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुँडा सहकारीका 35 जना तपाईँ हाम्रो सहकारीका 90 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। सरकारको समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाइएको हो।
अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: प्रत्यक्ष पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz बेसमा नेपाली कंग्रेसका वरिष्ठ नेता सांसद अर्जुन नरसिंह केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। आज बीपी कोइरालाको 44 स्मृति दिवस नेपाली कंग्रेसले मनाउँदैछ। एउटै ठाउँमा गएर बीपीको स्तुति गान गाएर बीपीको सिद्धान्तमा बीपीले देखाएको बाटोबाट चाहिँ आजको स्मृति दिवस मनाउँदैछ कंग्रेसले।
2: बीपीको स्तुति गान भन्दा पनि बीपीले जुन चिन्तन नेपालको राजनीतिमा वास्तवमा एउटा राजनीतिक चिन्तक, राजनीतिक नेता र वरिष्ठ साहित्यकार हुनुहुन्थ्यो। उहाँका बहुपक्षीय व्यक्तित्व लाई चाहिँ नि स्तुति गर्ने भन्दा पनि त्यसलाई प्रभावकारी रूपबाट राष्ट्रिय राजनीतिक परिवेशलाई र नेपाली कङ्ग्रेसभित्र कसरी प्रयोग गर्न सकिन्छ, कसरी तदनुरूप हाम्रा गतिविधिहरू अगाडि बढ्न सकिन्छ, त्यत्र चिन्तित भएर चिन्तन गर्नुपर्ने आवश्यकता छ। र उहाँले जुन ढङ्गको नेपालको राजनीतिमा 104 वर्षको राणा शासनको दास्तालाईको जन्जिरलाई तोडेर हिमालका खोजमा बस्ने, पहाडका कन्द्रामा बस्ने, सहर र मधेसमा बस्ने सम्पूर्ण नेपालीहरू जुनसुकै जात धर्म र संस्कृतिको भए पनि उनीहरू नेपाली हुन, उनीहरूको स्वाभिमान र सम्मान जोगाउने समानता, स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको जो संघर्ष गर्नु हो, समानतावादी राजनीतिक लोकतान्त्रिक दृष्टिकोण, त्यो नै 104 वर्षको राणा शासनको दास्ताको जन्जिरलाई तोडेर आज हामी जुन समय र गतिमा जहाँ आइपुगेका छौँ त्यो बीपी कोइरालाको नै योगदानको रूपमा हामीले लिन सक्नुपर्छ। उहाँले जुन खालको चिन्तन नेपालको राजनीतिमा प्रजातन्त्र मात्र होइन, प्रजातन्त्र सँगसँगै सामाजिक न्याय र सामाजिक सुरक्षा को सुनिश्चिततालाई केन्द्रबिन्दु बनाएर समाजवाद यी दुईटा एकअर्काका पूरक हुन्, एकअर्कालाई अलग गरेर हेर्न सकिन्न भन्ने दृष्टिकोण स्थापित गर्न, नेपाली कङ्ग्रेस स्थापित गर्न जानुभयो, त्यसलाई स्मरण गर्ने र त्यसलाई अरू बढ्दा प्रभावकारी रूपले हामी कसरी अगाडि बढाउन सक्छौँ भन्नेतिर सम्पूर्ण कङ्ग्रेसले सोच्नुपर्ने स्थिति हो। सबभन्दा ठुलो कुरा उहाँले 2033 सालमा राष्ट्रिय मेल मिलापको जो नीतिलाई अङ्गीकार गर्नुभएको छ त्यसले त्यो राष्ट्रिय मेलमिलापको स्थिति अहिले पनि पार्टीभित्र पार्टी बाहिर सबैतिर राष्ट्रिय मेलमिलाप चाहिँ नि अहिलेको राष्ट्रिय आवश्यकता भएको छ। एकातर्फ त पार्टीभित्रै हामी जो विभाजित मानसिकतामा छौँ त्यसलाई कसरी समग्र रूपबाट एकीकृत गराएर चाहिँ सम्पूर्ण मेलमिलापको गतिलाई अगाडि बढाउन सकिन्छ भन्ने चाहिँ हामी सोच्नुपर्ने थियौँ। भने अर्कोतिर यो जुन खालको विश्वद्वन्द्वको अखाडाको रूपमा नेपाल रहेको छ त्यो अवस्थामा नेपालका सम्पूर्ण राष्ट्रिय शक्तिहरूको बिचमा पनि समग्र एकता, सहमति, सहअस्तित्व र सहसम्मान साथ एउटा राष्ट्रिय मेलमिलाप र एकताको स्थिति निर्माण गर्न पनि बिपीको 44 वर्षको दिन हामी सबै सशक्त र जीवन्त भएर लाग्नुपर्ने आवश्यकता पनि म देख्छु।
1: अनि एउटा कुरा, बिपीको 44 स्मृति दिवस मनाइरहँदाखेरि उहाँका आदर्श भाषणहरू होइन औपचारिक कार्यक्रममा मात्र सीमित भएका छन् कि आज पार्टीले त्यसलाई कार्यान्वयन गर्ने ठोस योजना पनि योजनामा पुग्न सक्यो कि सकेन? उहाँले त पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नैतिक राजनीति, जनउत्तरदायी नेतृत्वमा पनि जोड दिनुहुन्थ्यो, लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई अङ्गीकार गर्नुभएको थियो। आजको दिनमा कङ्ग्रेस यो बाटोमा, यो लाइनमा, यो अवस्थामा छ?
2: हेर्नुहोस्, कङ्ग्रेसभित्र धेरै उतार चढावहरू देखियो। कङ्ग्रेसभित्र चाहिँ के भयो भने बिबीको चित्रलाई माला लगाउने तर चरित्र र चिन्तन जाने अनुसरण नगर्ने जुन खालको स्थितिहरू देखियो त्यसमा आमूल सुधारको आवश्यकता छ। नेपाली कङ्ग्रेस लोकतन्त्रको सम्भाग शक्तिको नाताले यसले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई समेट्नु पर्ने एकातिर आवश्यकता छ भने अर्कोतिर आफैभित्र लोकतान्त्रिक पद्धति प्रक्रिया र परिवेश निर्माण गर्नुपर्ने आवश्यकता छ. अहिले जुन खालको काङ्ग्रेसलाई बदल्ने चेष्टा साथ युवा नेतृत्व र साथीहरू आउनु भएको छ, उहाँले अझ धेरै गर्न बाँकी छ. खालि कुराले मात्रै हुँदैन, कामै गर्नुपर्ने र त्यो खालको चरित्र संस्कार र संस्कृति परिवर्तन गर्नुपर्ने जुन आवश्यकता छ त्यतातिर सबै केन्द्रित हुनु अहिलेको जरुरी हो. किनभनेदेखि अब यो लोकतन्त्रलाई पद्धतिको मात्रै नाम लिनु हुँदैन. लोकतन्त्र भनेको पद्धतिसँगै प्रक्रिया जोडिएको हुन्छ, संस्कार र संस्कृति जोडिएको हुन्छ. त्यस कारणले सरकारको परिवर्तन अथवा यो सत्ता उनीहरूको पार्टीभित्रको नेतृत्व परिवर्तन भन्दा पनि संस्कारको परिवर्तन, संस्कृतिको परिवर्तन आजको आवश्यकता हो सबैतिर. नयाँ दृष्टिकोण लिएर अगाडि बढ्ने जमरको भएको छ. त्यसलाई सशक्त ढङ्गले अगाडि लिएर गएर हाम्रा पुराना विकृतिहरू, पुराना हामीसँग भएका गल्तीहरूलाई सुधार्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ. र वास्तवमा त्यही नै बिपीप्रतिको सत्ता सत्ता श्रद्धाञ्जली पनि हुन्छ.
1: राष्ट्रिय एकता, सुशासन र लोकतान्त्रिक संस्कृतिमा बिपीले जसरी जोड दिनु भएको थियो, तर वर्तमान राजनैतिक अभ्यासले त उहाँको आदर्शलाई कुल्चिएको लाग्दैन यहाँलाई?
2: होइन, वर्तमान राजनीतिक आदर्शको कुरा तपाईँ गर्नुहुन्छ. वर्तमानमा अब एउटा त के छ भने जुन चिन्तन त्यो समय गरियो अहिलेको राष्ट्रिय परिवेश र राष्ट्रिय परिस्थितिमा आवश्यकता अनुसार त्यसमा केही परिवर्तित अब चिन्तन हो नि, थप गर्नुपर्ने आवश्यकता पर्ला. तर मूल त के भनेको हो, सुशासन भनेकै विधिको शासन हो, सुशासन भनेकै भ्रष्टाचार मुक्त समाजको निर्माण हो, सुशासन भनेकै पारदर्शिता हो. र यो पक्ष चाहिँ नै राज्य सञ्चालकहरू र पार्टी सञ्चालकहरूभित्र पनि, किनभने पार्टी सबैभन्दा बढ्दा सुशासनको पाठशाला, पहिलो पाठशाला हो. त्यहाँभित्र सुशासनको चिन्तन, चरित्र र संस्कृति निर्माण भएपछि त्यही नेतृत्व चाहिँ राष्ट्रिय नेतृत्व गर्ने भाव हुनाले पार्टीभित्र पनि त्यसलाई चाहिँ सशक्तता, जीवन्तता र नयाँ गति दिनुपर्ने आवश्यकता छ, जुन हाम्रो भएन. हाम्रो पार्टीभित्र विगत 38 वर्ष के भन्दैन लोकतन्त्रलाई चाहिँ नि दलतन्त्रमा परिणत गऱ्यौँ, दलतन्त्रलाई नेतातन्त्रमा परिणत गऱ्यौँ, नेतातन्त्रमा चाहिँ नि नेताको वरपर भने केही जिरोहरू र छाटुकारहरू अथवा चाहिँ नि बिचौलियाहरूको प्रभावमा पर्दाखेरि लोकतन्त्रमाथि नै आघात भयो. र यत्रो ठुलो जेएनजी आन्दोलनको आन्दोलनको प्रमुख कारक तत्त्व पनि त्यही हो. अब त्यस्तो रक्तपातपूर्ण विध्वंसको इतिहास नदोहोरियोस्, शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक गतिलाई अगाडि बढाउँदै राष्ट्रका जो चाहनाहरू छन्, नेपाली जनताको यो लोकतन्त्रप्रतिको अगाध विश्वास र विकास निर्माण पछिको आशा र छ, ती आकाङ्क्षाहरूलाई पुरा गर्नुको निम्ति हामीले आफ्नो ठाउँबाट सरकार बाहिर बसेर जनताको स्तरमा, स्थानीय स्तरमा विधिको जहिले पनि चिन्तन के हुन्थ्यो भनेदेखि जबसम्म स्थानीय स्तरलाई सशक्तिकरण गर्न सकिन्न, तिनीहरूको क्षमता अभिवृद्धि गर्न सकिन्न, त्यति बेलासम्म राष्ट्रिय विकासको गति अगाडि बढ्न सकिन्न, सक्दैन. त्यस कारण स्थानीय स्तरलाई नै अगाडि बढाउने, स्थानीय नेतृत्व विकास गर्ने र स्थानीय राष्ट्रिय स्रोत र साधनहरू चाहिँ नि मूलत स्थानीय विकासमा केन्द्रित हुनुपर्छ भन्ने जुन खालको सोच छ, वास्तवमा उहाँको समाजवादी चिन्तनको आधार थलो त्यही हो. त्यतातिर हामी सबै सोचौँ, केन्द्रित हुनुपर्छ.
1: अब एउटा कुरा, अहिलेको अवस्थामा हामीले बिपीलाई सम्झिँदै गर्दाखेरि नेपाली कङ्ग्रेस आफै पनि त विभाजनको डिलमा छन् त होइन, अन्तिम कसरतमा छ होइन, विभाजन हुँदैछ कङ्ग्रेस.
2: होइन, त्यही मैले सुरुमा पनि भने पार्टीभित्रै देखिने विभाजन विमतिहरूलाई सहमतिपूर्ण निष्कर्ष निकाल्नको निम्ति आज राष्ट्रिय मेलमिलापका प्रणेता बिपी कोइरालाको सम्झनामा हामी सबैले त्यतातिर गम्भीर भएर मन वचन कर्मले सहमति सहकार्य र स्वास्थ्य निर्माण गरौँ। पार्टी अहिले यत्रो ठुलो राष्ट्रिय रूपबाट देखिएका चुनौतीहरू सामना गर्न एउटा मात्रै सक्षम लोकतान्त्रिक पार्टी नेपाली कङ्ग्रेस, जसको लामो इतिहास, नेपालमा सातवटा संविधान निर्माण हो, पाँचवटा संविधानको नेतृत्व गर्यो, हरेक परिवर्तनको नेतृत्व गर्यो, नेपालको आधुनिकरण, नेपालको चाहिँ नि विकास र नेपालको चौतर्फी निर्माणमा नेपाली कङ्ग्रेसले जुन नेतृत्व गरेको छ, अहिले नेपाली कङ्ग्रेसभित्रको अनेकता र विभाजनले ठुलो नोक्सान गर्छ। हामी एउटा एकताको बिन्दुमा पुग्नुपर्छ, त्यो प्रेरणा चाहिँ नि आज 44 मृत्यु दिवसमा हामी लियौँ बिपी कोइरालाको सम्झेर।
1: के छ अहिले कङ्ग्रेसको अवस्था चाहिँ, के मिल्न सक्ने के आधारहरू अहिले देख्नुहुन्छ, वा चाहिँ मतभेदको श्रृङ्खला निकै धेरै अगाडि बढिसक्यो ग्राफ?
2: हेलो,
1: केसीजी सुन्दै हुनुहुन्छ? यो कङ्ग्रेस अब मिल्न सक्ने केही त्यस्तो अवस्था छ, वा चाहिँ यसको ग्राफ चाहिँ बढिसकेको छ?
2: नेपाली कङ्ग्रेसभित्र यस्ता विवादहरू, सङ्घर्षहरू चाहिँ नि आन्तरिक द्वन्द्वहरू छ नि, हजुरसँग मिल्दै नि भन्ने परिस्थितिमा नि कुनै न कुनै बिन्दुमा गएर हामी मैले के जाउँ, अहिले पनि त्यत्र केन्द्रित भएर लाग्नुपर्छ। सभापतिजी पनि त्यसमा गम्भीर देखिनुहुन्छ, हामी सबै गम्भीर छौँ, एउटा एकताको बाटो नै निकाल्नुपर्छ भन्ने मेरो चाहिँ धारणा।
1: तर अहिले तपाईँले ठ्याक्कै भन्दाखेरि के देख्नुहुन्छ, त्यो त्यो बाटोमा अझै पनि केही बाटाहरू छन् एक ढिक्का हुन सक्ने, वा चाहिँ उहाँहरूले त सम्पर्क कार्यालय खोलेर फरक गतिविधिहरूदेखि लिएर अन्तिम एउटा तयारी
2: खोल्ने अलग भेला हुने, त्यो त निरन्तर भइरहने शेरबाजी चाहिँ सभापति हुँदा हामीले पनि अलग भेला गरेर आन्तरिक रूपबाट अब कसरी जाने भन्ने सामूहिक चिन्तन नगरेको होइन, त्यसैलाई नै ठुलो भनेर त मल्लिन्न, तर एउटा सहमतिको बिन्दु चाहिँ खोज्नुको निम्ति दुई सबै पक्ष गम्भीर हुनुपर्छ, किनभने हामीसँग सहमतिको विकल्प अर्को छैन।
1: अब आज नेपाल यो सरकारको गतिविधिहरू, सरकारले हिजो मात्रै ट्याक्स फिर्ता लियो 3%, जुन चाहिँ शिक्षा र स्वास्थ्यको फिर्ता लिने अहिले तत्कालै कार्यान्वयन गर्दा जनतामा निराशा छाएको भन्ने स्थितिमा चाहिँ सरकार पुग्यो, उसका गतिविधिहरू ऊ चाहिँ डेस्टिनेसनमा पुगेर ब्रेक लाउने लाइनमा छु भन्छ आफूलाई, तर आज भइरहेका गतिविधिहरूले चाहिँ कतातिर जाँदैछ देश, किनभने दुईटै नजिकको सरकारले चाहिँ कस्ता गतिविधिहरू गरिरहेको छ, प्रतिपक्षको दलले तपाईँहरूले चाहिँ कसरी हेर्नु भएको छ, वाच कसरी गरिरहनु भएको छ?
2: अब हेर्नुहोस्, हामी एउटा ठुलो जनमत बहुमतबाट आएको सरकारले अहिलेसम्म देखिएको निरन्तर अस्थिरतालाई छोड्दै यसले स्थायित्व स्थिरता दियोस्, विकास र समृद्धिका जो अनन्त आकाङ्क्षाहरू जनतामा देखिएका छन् त्यसलाई चाहिँ सम्बोधन गरोस् भन्ने सकारात्मक दृष्टिकोणले नै हेर्छौँ हामी। तर के थियो भने हाम्रो निरन्तर रूपको आग्रह के भने, हिजो मात्रै पनि प्रधानमन्त्रीले जुन यो 3% कर भारबाट मुक्त गराउने घोषणा गर्नुभयो, त्यो अत्यन्त स्वागत थियो, तर राम्रो कुरा। तर प्रजातन्त्र भनेकै पद्धति र प्रक्रियाको संयोजन हो, प्रजातन्त्रमा परिणामलाई मात्रै केन्द्रबिन्दु गरेर प्रक्रियालाई चाहिँ नि लत्याउनु पाइँदैन, प्रक्रिया र पद्धतिबाटै परिणाम चाहिँ निकाल्नुपर्छ, र त्यो असल परिणामको निम्ति असल कानुनी विधिसँग प्रक्रिया पनि अप्नाउनुपर्छ भन्ने लोकतन्त्रको विश्वास हो। अब संसदले पारित गर्यो बजेट, कानुन भइसक्यो, त्यो प्रधानमन्त्रीको स्ट्याटसले हट्छ, त्यसलाई चाहिँ हेर्नुहोस् त प्रधानमन्त्रीजीले यो प्रस्तावलाई संसदकोमा नै प्रस्तावित गरेर परिवर्तन गर्नुभएको भए कस्तो राम्रो हुन्थ्यो। त्यस कारणले अपरिपक्व कामहरू धेरै भइरहेको छ, यो जनप्रियताको नाममा प्रक्रिया पद्धति र कानुनलाई तोड्ने कुराले अधिनायकवादी प्रवृत्ति निम्त्याउँछ, जुन कुरा हाम्रो निम्ति स्वीकार्य हुँदैन। अब जहाँसम्म यसको लक्ष्य कर हटाउने कुरा चाहिँ स्वागत योग्य हो, तर जुन प्रक्रिया र पद्धति अपनाइएको छ त्यो चाहिँ अप्रजातान्त्रिक, अलोकतान्त्रिक र संसदमाथि अपमान हो।
1: तर अब सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ, तपाईँहरूले त्यही अनुसार चाहिँ वाच गरिरहनु भएको छ, अहिले सरकारले 5 वर्षमा जुन म्यान्डेट लिएर आएको छ त्यो म्यान्डेट अनुसार चाहिँ अगाडि बढिरहेको छ, सुभ मधुमास पुरा हुँदै गर्दा
2: होइन, हामी म्यान्डेट अनुसार, जनताको म्यान्डेट अनुसार अगाडि बढोस् भन्ने चाहन्छौँ। हाम्रो त्यसमा कुनै विमति छैन. हामी अस्थिरता विभाजन र पहिला जस्तो हरेक छ महिनामा नौ महिनामा सरकार परिवर्तनबाट वाक्क दिक्क भएर नेपाली जनताले

0: खोजेका हुन् कि वा चेन्जेस खोजेका हुन् कि वा चाहिँ सत्तामा जो गइसकेपछि त्यो चाहिँ जनताका आकांक्षाहरूलाई चाहिँ सम्बोधन गर्न चुकिरहेको स्थिति हो कि यो जुनसुकै दल आए पनि जति बहुमत आए पनि यो ट्र्याक चाहिँ किन सही बाटोमा जान सक्दैन?
1: होइन, एउटा कुरा त के छ भने अब यो सरकारकै नियतमाथि चाहिँ शङ्का गरिदिन असलै काम होस् भन्ने चाहना होला, तर यी कुसियारका प्रक्रियाहरू गलत भएका छन्। जस्तो सुरुमासी समस्या समाधानको प्रक्रियामा देशको सार्वजनिक जग्गा अथवा चाहिँ वन सिमाना राज्यका जग्गा जमिन अतिक्रमण बसेकाहरूमाथि कारवाही गर्ने आठ सरकारले गर्ने पर्थ्यो, बालिन सरकारले गर्यो, मैले त्यसलाई सकारात्मक दृष्टिकोणले लिएँ। त्यसमा संशोधन त्यसमा चाहिँ मैले यो साहसी काम हो भने, तर अर्कोतिर चाहिँ के भने दुस्साहस चाहिँ के भने त्योभन्दा अगाडि प्रक्रियागत रूपले यो त्यहाँ बसेका सुकुम्बासीहरू वास्तवमा रियल सुकुम्बासी वास्तविक सुकुम्बासी कति हो त्यसलाई के किसिम किसिमले वैकल्पिक व्यवस्था गर्न सकिन्थ्यो भन्दा तयारी पछि त्यो भएर उनीहरूले अहिले बिचल्ली र रुवावासी गर्नुपर्ने चार पाँचजनाले आत्महत्या गरिसक्नुपर्ने स्थितिलाई नियन्त्रण गरेर अलिक सौम्यतापूर्वक धैर्यतापूर्वक गरे भए के हुन्छ? भ्रष्टाचारको विरुद्ध चाहिँ कारवाही सुरु गर्यो सरकारको, त्यो कारवाही मेरो तेरो यो पार्टी ऊ पार्टी अनियमितताको विरुद्ध कारवाही सुरु गर्दाखेरि म त्यसलाई चाहिँ सकारात्मक रूप लिन्छु, तर त्यसलाई पनि त सुन्ने भन्दा पहिला सुन्नु पर्यो, त्यसका विभिन्न पक्षहरूकोमा देखिएका प्रमाणहरू जुटाउने तिर लाग्नु पर्यो, कानुनी प्रक्रियालाई न न एकात्र पञ्चाएर जङ्गली हात्ती जस्तो आक्रमण गर्न जाएर त कानुनी रित्त पुग्दैन। त्यसमा धेरै कुरा चाहिँ के देख्थ्यो भने नियतै खराब गरेको भन्न अहिले चाहिँ म भनिहाल्दिनँ, तर प्रक्रिया र पद्धतिलाई लत्याउँदै चाहिँ जुन खालको प्रवृत्ति चाहिँ हामीसँग यत्रो बाउमा छ, हामी यसको प्रतिनिधि पात्र र सरकार होइन शासक कौ भन्ने खालको मनोवृत्तिले यी नकारात्मक स्थितिहरू जन्माएको छ। र त औद्योगिक क्षेत्र त्यस्तै निराश छ, यी सबैलाई चाहिँ नयाँ जीवन भर्नको निम्ति सरकारले काम गरोस् हामी त्यसमा सहयोग पुर्याउन चाहन्छौँ।
0: आज बिपी स्मृति दिवसको अवसरमा नेपाली कङ्ग्रेसलाई यहाँको आह्वान के छ जाँदै जाँदै?
1: हस् हस् धन्यवाद।
0: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता सांसद अर्जुन नरसिंह केसी। आदरणीय श्रोता, आज बिपीको 44 स्मृति दिवसको अवसरमा उहाँसँग कुराकानी गऱ्यौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: नमस्कार, म राजेन्द्र भानिया। आजको प्रश्न हामी सोध्छौँ नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई। अहिले पछिल्लो पटक कम्युनिस्ट घटकहरूको एकताको फेरि एकपटक चर्चा चलेको छ, तर सामाजिक सञ्जालमा, सार्वजनिक बहसमा र राजनीतिक वृत्तमा चाहिँ अब फेरि कम्युनिस्ट पार्टीहरू किन र के लागि एक हुने प्रश्न उठेको छ। फागुन 21 चुनाव पछाडि नेपालका कम्युनिस्ट पार्टीहरूको जनमत घटेर धेरै तल पुगेको छ। झन्डै 21% हारारीमा जनमत कम्युनिस्ट पार्टीहरूको खुम्चिँदाखेरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले जे उभार प्राप्त गरेको छ, यो बीचमा कम्युनिस्ट पार्टीहरूको उपादेयतामै प्रश्न उठेको छ। के नेपालमा अब कम्युनिस्ट पार्टीहरू आवश्यक छ भन्नेहरू पनि छन्, या कतिपयले त पुराना राजनीतिक दलहरू अब बौरिँदैनन् र उनीहरूलाई अब फेरि राजनीतिको मूलधारमा ल्याउन खोज्नु म्याद सकिएको औषधि खुवाएर ज्वरो ठिक पार्नु हो भन्नेहरू पनि छन्। तर के साँच्चै यति लामो इतिहास भएको नेपालका कम्युनिस्टहरू अब बिलाएर जान्छन् कि उनीहरू केपी ओलीकै भाषामा लडेकाहरू अब धुलो टकटक्याएर उठ्छन्? तर स्वयं एमाले र केपी ओलीको नेतृत्वका विषयमा प्रश्न उठ्दै गर्दा पछिल्लो पटक मदन भण्डारी जयन्तीका सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले केही यस्ता विषय राख्नुभयो जो चर्चामा रह्यो। उहाँले तत्कालबाट कार्यगत एकता गर्दै एउटै कम्युनिस्ट केन्द्र बनाउनुको विकल्प छैन भन्नुभयो। 54 महाकालीकै नाममा नेकपा एमाले फुट्नु या त्यो अगाडि महाकालीमा एमाले गरेको कृत्य

0: वास्तविक गलत थियो भन्ने रियलाइजेसन कहिले हुन्छ भनेर प्रश्न सुन्नु भयो। उहाँले यो पटक दुई ठुला कम्युनिस्ट घटकले प्राप्त गरेको 42 सिट र चुनावमा यी दुईवटा दलहरू निकटतम प्रतिद्वन्दी रहेको या यी दुईवटा दलको मत जोडेको भए अर्को 32 सिट प्राप्त हुन्थ्यो, त्यसो हुँदा कम्युनिस्ट पार्टीको आकार ठुलो हुन सक्थ्यो त्यो पनि भन्नुभयो। तर त्यही कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले चाहिँ एकीकरणका विषयमा या एमाले लिएको बाटोका विषयमा जे अभिव्यक्ति दिनुभयो त्यो अनुदार प्रवृत्तिको थियो कि साँच्चै अब कम्युनिस्टहरू एक हुनुपर्छ कि झलनाथ खनाल लगायतका कम्युनिस्ट पार्टीका नेताहरूले कम्युनिस्ट पार्टीलाई पनि विसर्जन गर्दै आफू पनि अब कम्तीमा पनि विश्राम लिनुपर्छ। आज हामी यिनै विषयको नेरा घेरामा र सरकारको 100 दिन पुगेको छ यो विषयमा पनि प्रश्न सोध्छौँ झलनाथ खनाललाई। स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: म यहीँबाट सुरु गर्छु। तपाईँहरूले अहिले जे बाजा बजाइरहनु भएको छ अझ बढी ठुलो स्वरमा तपाईँको बाजा बजिरहेछ कि कम्युनिस्टहरू एक ठाउँमा अब पनि आएनन्, अब पनि चेतेनन्, अब पनि एकीकृत भएर जाने कुरा सोचेनन् भने अब साँच्चै हामी इतिहासमा सीमित हुन्छौँ होला भन्ने जे तपाईँको भनाइ छ त्यो चाहिँ डरको अभिव्यक्ति हो
1: होइन? अब अहिलेको अवस्था जुन तपाईँकै शब्दमा भन्दा जुन बाजा बजेको छ नि यो बाजा पुनर्गठनको बाजा हो, यो रूपान्तरणको बाजा हो। नयाँ ढङ्गले अग्रगतितर्फ जाउँ, विगतका मात्र गीत गाएर हुँदैन, अब नयाँ गीतहरू गाउनुपर्छ, नयाँ गीत लेख्नुपर्छ। नेताहरूले विगतकै खालका त्यही रिचा पढेर हुँदैन, अब रिचामा ज्ञान जे छ त्यो ज्ञान त लिउँ, तर अब नयाँ चाहिँ नयाँ अध्यायहरू सिर्जना गऱ्यौँ, नयाँ लेखनहरू सुरु गरौँ, नयाँ पठन लेखनको संस्कृतिको विकास गरौँ भन्ने बाजा हो यो।
0: होइन, त्यो काम चाहिँ तपाईँले या सुरेन्द्र पाण्डे लगायतका नेताहरूले सुरु गर्नु भएकै थियो त, आफ्नो प्राज्ञिक उन्नयन गर्ने, आफू लेखपढ गर्ने, आफ्नो ज्ञानको दायरा बढाउने, अब त्यता लाग्ने होला। त्यो पनि भएन भने अब नाति नातिना खेलाएर बस्ने होला क्या? अब यो इतिहास पुनर्लेखन गर्ने कुरा, बाजा बजाउने कुरा अरूलाई छोड्दै हुँदैन।
1: होइन, यो सामाजिक परिवर्तन र रूपान्तरणमा सामाजिक क्रान्तिको प्रवाहमा लागेका योद्धाहरू, नेताहरू, कार्यकर्ताहरू भनेको उनीहरू सधैँभरि त्यो खालि उमेरको आधारमा काम गर्ने मानिसहरू हुनु हुँदैन, हुँदैनन् कोही, अब कोही कोही भइरहेको होला नि, तर चाहिँ त्यो हुनु हुँदैन भन्छु म होइन। उमेरले मान्छेलाई फरक अवश्य पार्छ तर विचार फरक पर्दैन, विचार झन्झन त्यो माझिन सक्छ, परिपक्व हुनसक्छ। त्यस कारणले अहिलेको अवस्था भनेको उमेरमा अलिक पाका मान्छेहरूको कर्तव्य के हो भने उनीहरूले जे अनुभव प्राप्त गरेछ यो अनुभव चाहिँ अब नयाँ युवाहरूमा चाहिँ यसलाई रूपान्तरण गर्नेलाई हस्तान्तरण गर्ने र अरू नयाँ युवाहरूलाई चाहिँ नि सुसङ्गठित गरेर अगाडि बढ्नुको लागि ढोका फराकिलो बनाइदिने र आफूले बिस्तारी पछाडि सरेर ब्यागमेन्चमा बसेर उनीहरूलाई फेरि मद्दतै गर्ने उनीहरूले ब्यागमेन्च बसेर उनीहरूले मद्दत गर्नुपर्छ। तर सधैँभरि मै हुँ, मैले यो सारा थामेको छु, ब्रह्माण्ड नै मैले चलाइरहेको छु भन्ने ढङ्गले कोही पनि नेताहरूले चाहिँ त्यो प्रयत्न गर्न थाल्यो भने त्यो चाहिँ बडा अनौठो अप्राकृतिक कुरा हुन्छ कि
0: प्रकृतिले गरेको कुरा नै अप्राकृतिक छ नि।
1: कसरी?
0: किनभने आजको दिनमा एउटा त मानिसहरू के भन्छन् या नेपालीमा जनता नै के भन्छन् भने अब यो कम्युनिस्ट नामको जुन हिजोका दिनका ब्रान्डहरू थिए, जो पसलहरू थिए, ती पसलहरूमा त अहिले के टाँस्या छ भने सटर खाली छ, टाँस्या छ क्या? अनि तपाईँ तिनीहरूलाई एकीकृत गर्ने अनि फेरि झलनाथको, माधव नेपालको, प्रचण्डको, केपी ओलीको टाउको मिलाउने कुरा गर्नुहुन्छ, किन मिल्ने?
1: होइन, तपाईँले भनेका जुन पसलहरू छ नि त्यो पसलमा एकदमै पुरानो माल राखियो कि, त्यस कारण त्यो पुरानो माल किन्दैन कसैले पनि, त्यस कारण ती बन्दै गर्दै पनि हुन्छ है। अरू खालि यहाँ खालि छ भनेर भन्न पनि जरुरी छैन, त्यही माल, त्यही माल लगेर बेच्ने हो भने होइन, तर माल नयाँ चाहियो, अहिलेको युगीन मालहरू चाहियो, अहिलेको जे परिस्थिति छ, परिस्थिति कसरी विकास गरिएको छ, जे चुनौतीहरू छन् आफ्ना सामु, जे अवसर छन् मुलुकका सामु, जनताका सामु, हो त्यो चिजको विश्लेषण गरेर अगाडि जानुपर्छ। समस्या त अहिले पनि त जिउका त्यो छन् नि। हिजो हामीले कम्युनिस्ट आन्दोलन सुरुवात गर्दाखेरि पनि जनताका घाँस बाँस कपासका समस्या, शिक्षा स्वास्थ्य रोजगारीका समस्या, सुरक्षाका समस्या, राष्ट्रियताका समस्या यी नै थिए, अहिले पनि त्यही छन्। किनभने यो बिचको कालखण्डमा कम्युनिस्ट आन्दोलनमा एउटा राम्रो अग्रगति भए पनि, 74 चुनावमा एउटा राम्रो उपलब्धि भए पनि समाजको रूपान्तरण गर्ने काममा चाहिँ नेतृत्वले त्यो काम गर्न सकेन नि। त्यसले गर्दा हामी जस्ता त्यस्तै ठाउँमा छौँ, जनता पनि त्यही अवस्थामा छन्। त्यसैले ती समस्यालाई समाधान गर्ने आखिर उपाय त जहिले पनि हुन्छन् नि, त्यो उपायहरू ठिक ढङ्गले करेक्टली वैज्ञानिक ढङ्गले अगाडि सारेर रूपान्तरणको प्रवाह सुरु गर्ने हो भने नयाँ माल उत्पादन हुन्छ, फेरि गुलजार हुन्छ।
0: हो, नयाँ माल उत्पादन गर्ने आइसके, नयाँ मालको अहिले बजारमा मार्केट पनि छ। त्यसो भइसके पछाडि तपाईँहरू त तपाईँ आफैले भन्नुभयो नि 48 सालमा एमालेलाई प्रमुख प्रतिपक्षका रूपमा जबरजस्त जनताले जिताउने देखे, 51 सालमा बहुमत आएन तर ठुलो दलका रूपमा अल्पमतको सरकार बनाउने ठाउँमा एमाले पुगे, 74 को त तपाईँले अहिले भर्खर स्मरण गर्नुभयो, तत्कालीन एमाले र माओवादीलाई जनताले झन्डै 2/3 भन्दा 7-8 सिट कम त्यहाँ पुर्याइदिएको होइन, 79 बाट तपाईँहरू चाहिँ तल झर्दै झर्दै झर्दै आजको ठाउँमा पुगेको, अब तपाईँहरू असक्षम असफल प्रमाणित भइसक्नुभयो। अब आफू असक्षम र असफल प्रमाणित भइसकेपछि फेरि त्यो बोरा बोक्छु भनेर किन काम कन्याएको
1: होइन, अहिले पनि मार्क्सवाद फेल खाएको होइन, विज्ञान फेल खाएको होइन, समाजवाद फेल खाएको पनि होइन, कम्युनिस्ट आन्दोलन फेल खाएको पनि होइन, यो समाजमा चलिरहेको वर्ग सङ्घर्षले भोलि समाजवादतिर जानुपर्छ भन्ने यो प्रतिबद्धता पनि फेल खाएको होइन, फेल चाहिँ केही खाएकै हो।
0: तपाईँहरू फेल भयो,
1: त्यो के हो त भन्दा
0: तपाईँहरूको नियत फेल भयो, तपाईँहरूको कर्म फेल
1: भयो, कम्युनिस्ट पार्टीको नेतृत्व फेल खाएको हो। कम्युनिस्ट पार्टीले त्यति बेला अगाडि सारेको नेतृत्वले अगाडि सारेको जुन कार्यदिशा थियो, नीति थियो, ती कुराहरू फेल खाएका हुन्। त उहाँहरूले जुन प्रकारका चाहिँ विश्लेषणहरू गर्नुभयो ती विश्लेषण फेल खाएका हुन्, अवश्य हो त्यो। त्यस कारण योबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ। हर चिजको विकास भनेको स्पिरलको आधारमा हुन्छ राजनजी, स्पिरल भनेको घुम्दै अगाडि बढ्छ। त्यसो हुनाले त्यो प्रक्रिया समाज विकासको नियमै त्यही हो, कम्युनिस्ट आन्दोलनको विकासको नियम पनि त्यही हो।
0: तपाईँ कहिलेकाहीँ
1: उता चढाव हुन्छन्,
0: तपाईँ स्वीकार्नुहुन्न 2038 सालमा पनि यही नेपालको एउटा कम्युनिस्ट घटकको महासचिव थियो झलनाथ खनाल, 38 साल 39 साल होइन त 30 साल सम्झियो भने त्यति बेला पनि झलनाथ खनाल कम्युनिस्ट पार्टीको नेता चाहिँ थियो कुनै नामको हो। आज 83 साल हो, झन्डै तपाईँ चाहिँ 55 वर्ष, यो 55 वर्षसम्म तपाईँहरूको अनुहार यति धेरै हेरे जनताले टिक्क लगाइसक्यो, मलाई के भन्छन् थाहा छ, यो अन्तर्वार्तामा अरू जम्मै जेसुकै गर, बरु त मात्रै आएर पत्र पत्र पत्र गर, तर यो थोत्रा अनुहारले नदेखा भन्छन्। हेर्नु त तपाईँहरूसँग कति इरिटेसन भएको
1: हो। त्यो त्यो हुनुको मुख्य कारण भनेको नै कम्युनिस्ट पार्टीको त्यति बेलाको नेतृत्व सधैँको पनि होइन है। कम्युनिस्ट पार्टीले हिजो धेरै महत्त्वपूर्ण भूमिका पनि खेलेर आयो नि त, 62-66 सालको परिवर्तनको कुरा भन्नुहोस्, 62-63 सालको परिवर्तनको कुरा भन्नुहोस्, संविधान बनाएकै कुरा भन्नुहोस्, 74 को चुनावमै यत्रो ठुलो उपलब्धि हासिल गरेको कुरा भन्नुहोस्, त्यति बेला जनताले यिनै अनुहारलाई उज्यालो देखाएको थिए नि होइन। तर चाहिँ नि जब उनीहरूले जुन दायित्व लिनु पर्थ्यो, उनीहरूले गर्नुपर्ने कुरा भनेको क्रान्तिकारी भूमि सुधार गर्नु पर्थ्यो, जनताले त्यो आशा गरेका थिए, कृषि क्रान्ति गर्नु पर्थ्यो त्यो आशा गरेका थिए, देशलाई एउटा औद्योगिकरणतर्फ लानु पर्थ्यो त्यो आशा गरेका थिए, बरु भएकै हिजोका उद्योगहरू पनि ध्वस्त भए यो बिचमा, अनि साथसाथै अब यहाँको शिक्षा स्वास्थ्यमा पनि परिवर्तन भएन, अनि जनताले कुनै रोजगारी पाएन, जीवन चल्न छोड्यो, अनि देशबाट ठुलो सङ्ख्यामा अहिले चाहिँ यो विगत 10 वर्षमा मात्रै राजनाथजी यो देशबाट मैले अलिकति यो बिचमा रिसर्च गर्दाखेरि 10 वर्षमा मात्रै 70 लाख मान्छे बाहिर पुगेछ। त्यो 70 लाख
0: पनि पढ्न विभिन्न
1: कारणले धेरै जसो श्रमिक धेरै जस्तो यो देशको भूमिहीन किसानजालाई भनिन्छ, गरिब किसानजालाई भनिन्छ, निम्न मध्यम किसानजालाई भनिन्छ, निम्न मध्यम वर्गै जालाई भनिन्छ, त्यो क्षेत्रको चाहिँ ठुलो सङ्ख्या बाहिर गयो। त्यस्तै विद्यार्थीहरू बाहिर गए, विद्यार्थीहरूको 5 लाख करिब सङ्ख्यामा पुगेछ यो बिचमा 10 वर्षमा मात्रै भन्दाखेरि, त्यो किन बाहिर गयो त भन्दा जुन प्रकारको हामीले आशा देखाएका थियौँ अथवा कम्युनिस्ट पार्टीको नेतृत्वले आशा देखाएको थियो, हामी यी कामहरू गर्छौँ, भूमि सुधार, कृषि क्रान्ति आदि इत्यादि, त्यो नगरेर बेहालत बनाइसकेपछि जनता त्यसरी बाहिर जान बाध्य भयो।
0: अब तपाईँले भन्नुभएको थियो नि कम्युनिस्टको सिद्धान्त गलत होइन, मार्क्सवाद गलत होइन, त्यो हिजो भनिएको दास क्यापिटल पनि गलत होइन, जनवादको सपना पनि गलत होइन, साम्यवाद या समाजवादको यात्रा पनि गलत होइन। गलत हो त नेपालका ती कम्युनिस्ट पार्टीले जे सिद्धान्त अनुसार अगाडि बढ्ने भने त्यसलाई जसरी कार्यान्वयन गरे र जसले कार्यान्वयन गरे ती मान्छेहरू गलत हुन्,
1: बिल्कुल
0: होइन। अब हो म त्यही छु. त्यो गलत गर्ने मान्छेहरू अहिले पनि के भन्छन् भने, अहिले पनि के भन्छन् भने, यो कुर्चीमा त मै बस्नुपर्छ गजधम्म भन्छन्, छोड्दैनन्. मैले छोड्न थालौँ न झलनाथ खनालको ठाउँबाट.
1: मैले तपाईँलाई म एउटा कुरा के सम्झाउँछु भने, म नेकपा एमालेकै अध्यक्ष थिएँ. यो देशको सबैभन्दा ठुलो पार्टी हो त्यो. त्यसलाई निर्माण गर्ने काममा धेरै रगत पसिना बगाएको छु मैले. त्यसको नौ महाधिवेशनमा आइपुग्दाखेरि मैले के प्रस्ताव गरेका थिएँ भन्दा, यो पार्टीलाई अझै दिगो बनाएर अगाडि लाने हो भने एउटा प्रणाली स्थापित गरौँ. अब त्यो प्रणाली भनेको के हो भन्दाखेरि, यो मुख्य पदमा बस्ने मान्छे दुई कार्यकाल र उमेर हद, यो उमेर हद र दुई कार्यकालको प्रणाली अब कम्युनिस्ट पार्टीको लागि झन् बढी आवश्यक छ. अरू पार्टीले के गर्छन् उनीहरूको कुरा भयो, तर कम्युनिस्ट पार्टीको लागि यो एसेन्सियल कुरा हो भनेर मैले भने. नौ महाधिवेशनले एक मतले पास गरेका छन् है. त्यो पास गर्ने सारा साथीहरू अहिले वरिपरि छन्, सारा नेकपा एमालेमै छन् उनीहरू. तर त्यसपछि त्यो कुरालाई अस्वीकृत गरियो, पालनै गरिएन. त्यसको परिणाम समेत हो अहिलेको स्थिति. अनि त्यो चिजलाई फेरि पनि ब्याउताउन जरुरी छ, फेरि पनि त्यसलाई लागू गर्न जरुरी छ, त नयाँ ढङ्गले नयाँ पात अगाडि ल्याउन जरुरी छ, नयाँ नमुना ल्याउन अगाडि जरुरी छ.
0: सबै माने मैले, तर एउटा चिज गर्दिनु नि त. तपाईँले भनेको नेपालका कम्युनिस्ट नेता फेल भए भनेको तपाईँ पनि फेल, तपाईँ पनि फेल.
1: अब यस्तो हुन्छ, यो फेल भन्दाखेरि तपाईँले पर्टिकुलरमा जानु पर्छ.
0: पक्नुहोस् न, म सबैको भन्छु नि, तपाईँलाई मात्रै कहाँ भनेको छु. तपाईँ पनि फेल, पुष्पकमल दाहाल पनि फेल, केपी ओली पनि फेल, माधव नेपाल पनि फेल, कुनै कुनै रूपमा बाबुराम भट्टराई पनि फेल, मोहन वैद्य पनि फेल, अर्थात् नेत्रविक्रम चन्द पनि फेल, होइन त? अनि यिनै मान्छे अहिले के भन्छन् भने, फेरि हामी एक ठाउँमा आउनु पर्यो, फेरि हामी एक ठाउँमा आउनु पर्यो, एउटा खसी काट्नु पर्यो, भाग लगाएर खानु पर्यो.
1: त्यो अर्थमा यो अस्तिको तपाईँले जुन के अरे मदन कवीरको 75 जयन्तीको सन्दर्भलाई यो उठाएर भनिरहनु भएको छ, त्यो अर्थमा होइन. त्यो अहिले एकता भनेको तिनै पुरानो नेताहरूको टाउको जोडेर गरिने एकता होइन.
0: कसको त
1: नयाँ ढङ्गले
0: छोड्नु न, तपाईँको मैदान खाली गर्नु न.
1: यस्तो त्यो पार्टीहरू चाहिँ एकताबद्ध हुनु पर्यो अहिलेको चाहिँ आवश्यकता.
0: भन्नुहोस् न त, मेरो पूर्व प्रधानमन्त्री यसरी भन्नुहोस् न, तपाईँ केपी ओलीलाई तपाईँ एमालेको अध्यक्ष छोड्नुहोस्, पुष्पकमल दाहाललाई नेपाली कम्युनिस्ट पार्टीको संयोजक छोड्नुहोस्, र हामी आजै एउटा सार्वजनिक आह्वान गरौँ, दोस्रो या तेस्रो पुस्ताको व्यक्तिको नेतृत्वमा हामी एउटा नेपाली कम्युनिस्ट केन्द्र बनाऊ. यी लोभी पापीहरू त्यसो भन्न सक्छन्?
1: यसमा एउटा मात्रै पक्ष भन्न सकिन्छ. तपाईँले भनेको कुरा
0: तपाईँ पदमा हुनुहुन्न भन्न सक्नु होला नि, उनीले भन्छन् त.
1: त्यही त, मैले त यो कुरा अहिले होइन नि त, नव महाधिवेशनदेखि नै उठाएको विषय हो. म त्यसैमा अहिले पनि छु होइन, अहिले पनि त्यस कारणले म पुनर्गठनको कुरा गरिरहेको छु. हरेक पार्टीभित्र उथल पुथल, विभाजन, पुनर्गठन, रूपान्तरणको यो प्रक्रिया आफै जारी छ. कसैले मानौँ कि
0: भन्नुहुन्छ, तपाईँको नियतमा पनि शङ्का छैन. तपाईँ जम्मा एकचोटि त्यो पनि छोटो समयका लागि प्रधानमन्त्री हुनुभयो, एमालेको अध्यक्ष पनि आठौँ महाधिवेशनमा आएर हुनुभयो, नौमा हुनु भएन होइन. तपाईँको पाटो अलिक सहज होला, तर तपाईँले त्यही मदन भण्डारी जयन्तीको दिनको कुरा सम्झिनुहोस् त, केपी ओलीले के भने, तपाईँको प्रस्तावलाई त आउट राइटली खारेज गरिदिए. अनि कम्युनिस्टहरू मिल्छन्
1: त्यसमा? म चाहिँ कमन कुरा के निकाल्छु भन्दाखेरि, त्यस दिनको अभिव्यक्तिमा पार्टी एकताको त सबैले नै अस्वीकार गरे त्यहाँ होइन, र वास्तवमा पार्टी एकता अहिले तत्काल सम्भव पनि छैन, किन यति धेरै फाटेर गइसकेको छ नि. त्यो फाटेको कुरो फेरि एक ठाउँमा ल्याउन निकै कठिन कुरा हो. तर कमसेकम कार्यगत एकता, यत्रा विधि इस्युहरू राष्ट्रका सामु अहिले उत्पन्न भइरहेका छन्, जनताका यत्रा विधि समस्याहरू छन्, राष्ट्रियताका समस्या छन्, जनविकका समस्या छन्, संविधानकै चाहिँ हक अधिकारका कुराहरूमाथि दलन मलन हुने सम्भावनाहरू बढिरहेको छ. यी तमाम समस्याहरूको बारेमा चाहिँ अहिले एकताबद्ध हौँ, कार्यकर्ता एकता गरौँ भन्ने कुरामा चाहिँ अस्वीकार कसैले पनि गरेन. हेर्नुहोस्, यी चारैजना त वक्ता
0: होइन, यी कुरामा त मान्छन् होला, यी कुरामा त मान्छन् होला.
1: त्यहीँबाट
0: मान्छन् भने यिनलाई डर के छ भने, अलिकति बलियो भएर कराइयो, अलिकति बलियो देखाइयो भने केही समय रोकिन्छ होला. त्यो देखिएन भने कति बेला हातमा हत्कडी लाग्ने हो, कति बेला खोरतिर जाने हो, केहीको त यात्रा सुरु भइसक्यो. त्यो डरको कुरा होला, यो देश रूपान्तरणको कुरा होइन होला.
1: अब राजनीति यो एउटा यस्तो समय यति बलवान चिज हुँदो रहेछ कि त्यो समयले हरेक पार्टीभित्र यसरी पेनिट्रेट गरिरहेको छ नि चिन्तनलाई विचारलाई नवीनतालाई. अब पुरातनलाई कसैले स्वागत गर्दैन, नवीनतालाई स्वागत गर्छ. त्यसो हुनाले त्यो नवीनता हर पार्टीभित्र क्रमिक रूपले विकास गर्दैछ. अब नेकपा एमालेभित्रै पनि हेर्नुहोस् त्यहाँ पुनर्गठनका कुराहरू उठिरहेका छन्. ती कुनै ती साम्राज्यवादका दलाल हुन् थोरै पुनर्गठन गरौँ भन्ने, होइन रूपान्तरण गरौँ भन्ने साम्राज्यवादका दलाल हुन् होइन नि. लामो दशकौँ सङ्घर्ष गरेर आएकै योद्धाहरू हुन् तिनीहरू, नेताहरू हुन् तिनीहरू. उनीहरूलाई नेताले गाली गरे भन्दैमा म त गाली गर्दिनँ नि त, होइन. त उनीहरूले जुन प्रयत्न गर्दैछन् एउटा आवश्यकता बोधले होला नि त्यो प्रयत्न गरेको, होइन. त्यस कारणले उनीहरूको त्यो आवश्यकता र उनीहरूको प्रयत्न, उनीहरूको भूमिका, उनीहरूको पहल कदमीले एउटा नयाँ परिस्थिति सिर्जना गरेरै छोड्छ.
0: होइन, त्यो तपाईँले जे अपेक्षा गर्नुभएको छ राजनीतिक प्रणालीले यो विषय बोल्न पाउँछ, यो अभियान चलाउन पाउँछ, यो अगाडि बढाउन पाउँछ, सही. तर प्रश्न के हो भने अब त कसले चलाउँछ कम्युनिस्ट पार्टी, किन चलाउँछ कम्युनिस्ट पार्टी? आज जनताले तिरस्कार गरेपछि बल्ल यिनलाई याद भयो हामी एक ठाउँमा आउनु पर्यो. हिजो जनताले झन्डै दुई तिहाई दिँदा त्यति बेला जनताको मतलाई गरेको तिरस्कार, जनताको मतमाथि गरेको जे प्रकारको चाहिँ त्यो बलात् तपाईँ दुर्व्यवहार, अब जनताले बिर्सिन्छ र तपाईँलाई फेरि भोट हाल्छन्.
1: यस्तो हुन्छ, अघि तपाईँले त्यो पसलको कुरा गर्नुभयो नि, ती पसलहरूमा चाहिँ त्यो नक्कली माल राखेको बेलामा पनि एकदम चम्किला कुराहरू राखेपछि त बिग्छ नि एकचोटि, होइन.
0: नक्कली माल
1: होइन त्यो त्योसँग तुलना गरे होइन, तर त्यो नक्कली मालहरू एकचोटि लगेर उपयोग गरेपछि हो यो खतरनाक रहेछ भन्ने कुरो बुझिसकेपछि सक्कली र नक्कली कसरी चिन्ने भन्ने चेतना पनि जाग्छ. अनि अर्को पटक पसलमा जाँदाखेरि कुन चाहिँ नक्कली हो कुन चाहिँ सक्कली हो मान्छेले चिनेर मात्रै ग्रहण गर्छ.
0: तपाईँले कसलाई नक्कली भनेको अहिलेको जनमतलाई?
1: अब त्यतादेखि भन्न सकिन्छ.
0: तपाईँलाई लाग्छ तपाईँ सक्कली हुनुहुन्थ्यो, जनता एकचोटि नक्कलीको भ्रममा परे?
1: होइन, कम्युनिस्ट पार्टी त जहिले पनि सक्कली हुन्छ. कहिले काहीँ नेतृत्व र उनीहरूले अगाडि सार्ने नीतिहरू नक्कली हुन सक्छन् है, त्यस्तो हुँदै पनि आएछ. त्यो कारणले अब जनता पनि अनुभवी हुँदैछन्. जनताले होइन, जनताले अनुभवी भएर देखाएको भन्दा पनि त्यो चाहिँ के हो भने तपाईँहरू नक्कली माल बेच्ने भनेर जनता जब रुष्ट भयो नि, आक्रोशित भए, त्यो आक्रोशित भइसकेपछि जनताले दिएको एउटा एकदमै महत्त्वपूर्ण दण्ड हो यो अहिलेको यो विगतको चुनाव हो. यो चाहिँ नेतृत्वलाई, चाहे त्यो कङ्ग्रेसलाई भन्नुहोस् चाहे कम्युनिस्ट पार्टीलाई भन्नुहोस्, दिएको यो एकदमै कठोर दण्ड मान्नुपर्छ यसलाई.
0: तर तपाईँहरूमा रियलाइजेसन चाहिँ देखिँदैन.
1: हो, त्यो रियलाइजेसन उनीहरूले गर्नुपर्छ, गरेनन् भने त उनीहरू सदाखलाई असफल हुन्छ.
0: तपाईँको मित्र केपी ओलीमा त्यो रियलाइजेसन देखिन्छ त. एमाले आजको दिनमा धसियो, एमाले आजको दिनमा सकिँदैछ, एमाले आजको दिनमा कमजोर भयो, नेपालमा कम्युनिस्ट आन्दोलन आजको दिनमा सङ्कटमा पर्यो, रियलाइजेसन छ, देख्नुहुन्छ?
1: रियलाइजेसन आधारभूत रूपले अझै आएको छैन, केही अंशमा देखियो. त्यो के हो भन्नुहुन्छ भने कमसँग कार्यगत एकता गर्नुपर्छ भन्ने त देखियो नि. म त्यो चुनावभन्दा अगाडि उही गुन्डुमै पुगेर कमेडी विश्वले कार्यगत एकता गरौँ भनेको थिएँ. कहाँ छन् कम्युनिस्ट? को छन् भन्नुभयो त्यति बेला, होइन. तर अहिले त माने एउटा सार्वजनिक ठाउँमै उभिएर कार्यगत एकता चाहिँ गर्नुपर्छ भन्नुभयो नि त. यति त परिवर्तन हो है. त्यस कारणले परिवर्तन नहुने भन्ने कुरा होइन, अलिकति अब हामीले पनि केही केही वेट गर्नुपर्ने हुन्छ भने वेट गर्नु पर्यो, होइन. एकदम हतारिएर गर्ने परेछ भने त्यही ढङ्गको प्रयत्न पनि गर्नु पर्यो पर्यो.
0: तपाईँहरूलाई अहिले हतारो चाहिँ किन भएको, खास हातमा हत्कडी लाग्छ भनेर किन तपाईँलाई यस्तो हतार भएको? के त्यस्तो स्थिति आयो? नयाँ सरकारले भर्खर गठन भएको 100 दिन हुँदैछ, उसले काम गर्दैछ, उसप्रति जनताको यस्तो धेरै विश्वास छ, खुर्क उसलाई काम गर्न दिएर आफ्नो त्यो बन्द भएको सटर आनन्दले घरमा सुते हुन्न?
1: होइन, यस्तो छ, मान्छेले त्यो सटरबाट अहिले धेरै नक्कली माल एकदम सस्तोमा पायो कि, त्यही कारण झ्याप झ्याप किन्यो. अहिले झ्याप झ्याप किन्यो, सब लगेर घर भरिरहेको छ. अब प्रयोग गर्ने ठाउँमा पुग्दाखेरि उनीहरू छक्क पर्न थालेका छन्. 100 दिनभित्रै, यो 100 दिनभित्र 100 दिनसम्ममा केही पनि त्यो टिका टिप्पणी गर्ने मेरै व्यक्तिगत रूपमा हुनुहुन्छ भने मेरो विचार थिएन है. सायद अरू पार्टीहरू पनि त्यो थिएन होला, तर उनीहरू आफै के विवश भयो भने सय दिनभित्र संसदमा हेर्नुहोस् त के हालत छ, होइन, अरू विभिन्न सडकमै के अवस्था अवस्थाहरू भइरहेछन्, देशको अब प्रधानमन्त्रीले मन्त्रीहरूले बोलिरहेका कुराहरू कस्ता छन्, यी सब कुराहरूले के देखाइरहेको छ भन्दाखेरि अलि यो कच्चा मालहरू नक्कली मालहरू चाहिँ बजारमा चाहिँ व्यापक रूपले देखा परेका हुन् कि भन्ने कुरामा अब जनता सशङ्कित हुन थालेको छ।
0: तपाईँलाई त्यस्तो लाग्छ? वरिष्ठ पत्रकार पनि हुनुहुन्छ सुधीर शर्मा, कान्तिपुरको पूर्व प्रधान सम्पादक पनि हो,
1: जान्दछु,
0: उहाँले एउटा पडकास्ट आफ्नो सार्वजनिक गर्नु भएको छ, त्यहाँ लेख्नु भएको छ नेपालका कम्युनिस्टहरू 3D को शिकार छन्। मैले नेपालका कम्युनिस्टहरू 3D को शिकार छन्, उनीहरू सच्चिने भन्दा सकिने सम्भावना धेरै छ भन्नुभएको छ। पहिलो डी रहेछ डेमोग्राफी, होइन, डेमोग्राफी। नेपालका कम्युनिस्टहरूले आफ्नो जनसाङ्ख्यिक बनोट या आफ्ना समर्थक या आफ्नो चाहिँ उमेरगत जे हिजोको दिनको पहुँच हो, जस्तै उहाँले नै त्यहाँ भन्नुहुन्छ मदन भण्डारी निधन हुँदा जम्मा 42 वर्षको हुनुहुन्थ्यो, तर अहिले कम्युनिस्ट पार्टी चलाउनेहरू तपाईँहरू सबैको उमेर चाहिँ 84 गर्ने प्रकारको
1: 70+ भन्नुहोस् न, 84 त होइन,
0: अब कति वर्ष लाग्छ र 84 गर्न गाईदान गर्न
1: लाग्छ? 1 दशक कम्तीमा लाग्छ।
0: आफ्नो घरको छोराले, आफ्नो घरको नातिले, आफ्नो घरको बुहारीले तपाईँले भनेको चिन्हमा भोट हाल्दैन, तपाईँहरूको समर्थन गर्दैन, अनि तपाईँहरू पार्टी चलाउने कुरा गर्नुहुन्छ।
1: यो यो सबै अहिले तपाईँले भनिरहेका जुन कुराहरू हुन् यो कम्युनिस्ट आन्दोलनभित्र प्रकट भएका विकृति विसङ्गतिका परिणामहरू हुन्। गलत कार्यदिशा, गलत नीति, गलत सिद्धान्त लिएर अगाडि बढ्ने, जनतासँग पार्टी निर्माण गर्दा गरिएका जो कमिटमेन्ट थिए नि त्यो कमिटमेन्टलाई सत्ता पुगेपछि बिर्सने, वास्ता नगर्ने कुराहरूको यो परिणाम हो। अब साँचो अर्थमा जनताले बुझेको कम्युनिस्ट पार्टी चाहिँ त्यस्तो होइन, सत्तामा पुग्नेहरू चाहिँ अलग अलगै देखिए है, त्यस कारण अब जनताले पनि नयाँ अनुभवका साथ सोच्दैछन् र पार्टीभित्रका कार्यकर्ताले पनि त्यो नयाँ ढङ्गले सोच्न सुरु गरेका छन्। यस कारणले अहिले यो पुनर्गठन रूपान्तरणको एउटा चाहिँ चलिरहेको छ। सबै नेताहरूले अब कुनै पनि पार्टी पुनर्गठन गर्न कुनै पनि नेताले सक्दैन, अहिलेका चालु नेता।
0: एउटा चिज सम्झिन्छु, हामी विद्यार्थी हुँदा हामी भर्खर भर्खर काठमाडौँ आउँदा के भन्थे मान्छेहरू भने नि, एमालेको एकजना नेता हुनुहुन्छ, तपाईँ त्यति बेला मन्त्री भइसक्नु भएको थियो, झलनाथ खनाल, उहाँले लगाउने टाई चाहिँ 1,00,000 रुपियाँको हुन्छ अरे, उहाँले लगाउने टोपी चाहिँ कति महँगो हुन्छ अरे, उहाँले लगाउने कोट चाहिँ कति धेरै महँगो, उहाँ त एकदम त्यस्तो नेता हो अरे भन्थे क्या। अब तपाईँसँग पछाडि यति धेरै चिन्जान भयो, आजको दिनमा तपाईँसँग व्यक्तिगत सम्बन्ध छ र तपाईँको जीवनशैली मैले देखाएको छु, तपाईँको घर देखाएको छु, तपाईँको कोठा देखाएको छु, तपाईँले खाने बस्ने सबै देखाएको छु, तर जो त्यति बेला तपाईँलाई मान्छेहरू भन्थे नि आखिर कम्युनिस्टहरू जान त ती खोजा रहेछन् जुन दिनमा उनीहरू त्यस्ता भए, लुई भिटनको ब्याग बोक्ने भए, रोलेक्सको घडी लगाउने भए, ओमेगा घडी लगाउने भए, सपिङ गर्न उनीहरू दुबई र कतार जाने भए, यो सबै भइसके पछाडि उनीहरू ध्वस्त ध्वस्त भए।
1: ठिक हो, तपाईँले भनेको कुरामा एउटा सच्चाइको बडो बलवान अंश के छ भने कम्युनिस्ट आन्दोलन भनेको एउटा चाहिँ वर्गीय आन्दोलन हो नि, श्रमिक जनताको हितमा काम गर्ने आन्दोलन हो, तर आन्दोलनमा लाग्ने मान्छेहरू विभिन्न वर्गबाट आएका हुन्छन्, होइन, श्रमिक वर्गबाट मात्रै आएका हुँदैनन्, विभिन्न माथिल्ला मध्यम वर्ग अथवा माथि उच्च वर्गबाट पनि आएका हुन्छन्। ती कतिपय मान्छेहरू त्यो आफ्नो चाहिँ वर्ग दृष्टिकोण रूपान्तरण गरिसकेका हुँदा रहेनछन्, उनीहरू जब त्यो सत्तामा पुग्छन्, एउटा सहुलियत सुविधाको बिन्दुमा पुग्छन्, त्यस पछाडि उनीहरूमा त्यो आफ्नै वर्ग चाहिँ उत्थान भएर आउँदो रहेछ। त्यो कारणले गर्दा अब तपाईँले भने यस्तै रोलेक्स घडी घडी बोक्ने हो कि
0: के
1: बोक्ने हो कि यो खालको अवस्थामा पुग्दा रहेछ, यो एउटा चाहिँ वर्ग उत्थानको कुरा हो, त्यो कम्युनिस्ट आन्दोलनभित्र भएको वर्ग उत्थान, यो अत्यन्तै खतरनाक चिज हो। यो कुराका विरुद्ध लड्नको निम्ति कम्युनिस्ट पार्टीले आफैभित्र विचारधारात्मक सङ्घर्ष, विचारधारात्मक रूपान्तरणका प्रक्रियाहरू निरन्तर जारी राखेन भने यो स्थिति आउँछ। तब हामीले घरै मात्रै पनि त हरेक दिन कुचो लगाएनौँ भने सत्ता हुँदैन नि,
0: फोहोर हुन्छ,
1: फोहोर जम्मा त हुन थाल्छ। पार्टीभित्र पनि त्यस्तै हो, यदि त्यहाँ वैचारिक कामहरू भएन, सही कार्यदिशा नीति यो है, हाम्रो कार्यशैली यो हो, पद्धति यो हो, हाम्रो आचरण यो हो भन्ने कुरा चाहिँ नेतृत्वले अथवा चाहिँ आम एउटा पार्टीले चाहिँ त्यो कुरा गर्न सकेन भने यो वर्ग उत्थान भइहाल्छ।
0: मलाई यो कुरा गर्दै गर्दै एउटा सम्झना आयो, तपाईँले कहिले सोध्नु भएको छ, तपाईँको संयोजक हुनुहुन्छ होइन पुष्पकमल दाहाल, उहाँले त्यो सुत्ने बेलासम्म पनि त्यो टोपी टाई कहिले छोड्नुहुन्न नि, त्यो चाहिँ कम्युनिस्ट नेताहरूको के पहिरन पहिचान हो?
1: म त्यो उहाँले सुत्ने बेलासम्म उसँग कहिले पनि बसेको छैन अहिलेसम्म, होइन।
0: मैले एउटा हेरेको थिएँ उहाँले मधेसतिरको एउटा अभियानमा त्यो पातमा खाना खाइरहनु भएको थियो होइन, तर टाई र टोपी चाहिँ छोड्नु भएको थिएन।
1: होला अब यो यो त्यही संस्कारकै कुरा हो, यो तपाईँले भन्न खोजिरहेको पनि संस्कारको कुरा र कम्युनिस्ट संस्कार के त, सर्वहारा श्रमजीवी पार्टीको नेताहरूको संस्कार कस्तो हुने, उनीहरूको कार्यशैली कस्तो हुने, उनीहरूको आचरण कस्तो हुने, उनीहरूको लुवाई खुवाई बसाई आदि इत्यादि कस्तो हुने, यो कुरा धेरै महत्त्वपूर्ण कुरा हुन्छ। हामी विभिन्न कहिले सांसद बन्छौँ, कहिले कोही के अरे राजदूत बन्ला, कोही के अरे प्रधानमन्त्री बन्ला, कोही मन्त्री बन्ला, विभिन्न पोस्टमा गएर हामीले काम गर्नुपर्छ नै, त्यो पोस्टले माग गरेको सम्मानको मर्यादाहरू हामीले पालन गर्नुपर्छ नै। तर अब त्यहाँ पुग्ने नाममा चाहिँ बेगल खालका चाहिँ सुविधा सम्पन्न हुने ढङ्गले चाहिँ एउटा नयाँ अर्कै वर्गको चाहिँ ढाँचा काँचा कार्यशैली आचरण अप्नाउन थालियो भने त कम्युनिस्ट पार्टी त्यही विघटन भइगयो नि।
0: हो त्यही, तपाईँ एकचोटि सोच्नु त, एउटा तपाईँसँग 50 सालमा 48 सालमा सँगै काम गरेको एउटा कामरेड होइन त, तपाईँले देख्दा देख्दै तपाईँ कहिले प्रश्न गर्नुहुन्छ या तपाईँको मनलाई तपाईँ प्रश्न गर्नुहुन्छ, यसको यो गाडी कहाँबाट आयो, यसको यति ठाउँमा जग्गा कहाँबाट आयो, यसको यो ठाउँमा यत्र घर कसरी बने, यसको घरको यत्रो कम्पाउन्ड कसरी बन्यो, अनि हामी जस्ता मान्छेले प्रश्न किन नसोध्ने, यो त लुटपाटकै अवस्था हो नि होइन त?
1: एकदम एकदम यो खालको जुन जुन गलत कार्यशैलीले यो प्रकारले एउटा लेयर मान्छेहरूमा नेताहरूको एउटा लेयरमा त्यो कुरा पुर्यायो, हेर्नुहोस् त्यो पुर्यायो, त्यो विकृति र विसङ्गतिको चरम चुली नै हो। त्यस कारणले गर्दाखेरि कमिसनहरूले धक्का खायो, कमि आम जनताले उसलाई विश्वास गर्न नसक्ने एउटा अवस्था त्यसले सिर्जना गर्यो। यो नै अहिलेको कम्युनिस्ट आन्दोलनको अग्रगतिको सबैभन्दा ठुलो बाधा हो। यो बाधा जबसम्म हामी पल्टाउँदैनौँ, जबसम्म उक्काएर फ्याँक्दैनौँ, तबसम्म नवीनताले ठाउँै पाउँछ।
0: तपाईँ कतिपटक सांसद हुनुभयो?
1: म भयो होला 5-6 पटक, मैले के हो
0: होइन त 48 सालदेखि। पछिल्लो पटक 79 को निर्वाचन जित्नु भएन, पछिल्लो यो चुनाव उठ्दै उठ्नु भएन होइन त, कति पटक मन्त्री हुनुभयो?
1: म अन्तरिम कालमा भएँ, त्यस पछाडि 2 पटक मन्त्री भएँ, 1 पटक प्रधानमन्त्री।
0: प्रधानमन्त्री त 6 महिना जति हुनुभयो हो, प्रधानमन्त्री पनि हुनुभयो, 5 चोटि सांसद भइसक्नुभयो, 2 चोटि मन्त्री हुनुभयो। यति मन्त्री प्रधानमन्त्री र सांसद हुँदा कति सम्पत्ति कमाइ हुँदो रहेछ?
1: अब मैले त्यो सम्पत्ति कमाउनेतिर मैले सोच्दै सोचिनँ, हेर्नु एकदम सामान्य त्यही भनेको, त्यो मन्त्री हुँदाखेरि हामीले प्राप्त गर्ने जुन स्यालेरी हो, अनि कहिले काहीँ भत्ता हुन्छ, त्यो भत्ता
0: विदेश जाँदाको केही पैसा आउँछ
1: हो, त्यति मात्रै हो हाम्रो आम्दानी है। त्यो आम्दानी भनेको अब देशको एकदम उच्चतम उसमा जस्तो अब माथिल्लो ठाउँमा बसेर खाने कर्मचारीको भन्दा धेरै ठुलो हुँदैन, उस्तै हो। अरू त्यही अवस्थामा बसेका मान्छेले ठुल्ठुला बिल्डिङहरू बनाउन सक्दै सक्दैन, हेर्नुहोस् है। तपाईँले भने जस्तो अघिका जुन सरसामान छन् नि, त्यो सामान जोड्न पनि सक्दैन उसले, खालि
0: अब तपाईँलाई मैले सोधिरहेको छु है, यो एकदम संवेदनशील विषय हो। 5 पटक सांसद होइन त, तपाईँकै भनाइमा मैले हिसाब गरेको छैन, 5 या 6, 2 पटक 2046 पछाडि पनि मन्त्री हुनुभयो, पछाडि 1 पटक मन्त्री हुनुभयो, र गणतन्त्र आइसकेपछि प्रधानमन्त्री। तपाईँ के भन्दै हुनुहुन्छ भने, त्यो सांसद मन्त्री र प्रधानमन्त्री भएर काठमाडौँमा घर बनाउने आलिसान, चारआनामा घर बन्ने कुरा त सामान्य मानौला,
1: आलिसान आफै जग्गा किनेर घर बनाउने कुराको चाहिँ म त्यति कल्पना गर्दिनँ,
0: त्यो सम्भव छैन,
1: सम्भव छैन।
0: तर तपाईँकै बिरादरीका तपाईँका वरिपरिका कम्युनिस्ट पार्टीका नेताहरू हेर्नुहोस्, सबैको नभनौँ, कसैको श्रीमती राम्रो पदमा थिए, कसैको छोराछोरीले कमाउन थाले पछाडि उनीहरूले बनाए, उनीहरूलाई हामी केही नभनौँ, या कसैले गाउँको आफ्नो घरखेत बेचेर ल्याएर बनाए त्यसलाई पनि केही नभनौँ, त्यो बाहेक तपाईँको मनले त भन्छ नि, उताबाट आइरहेछ भने ऊ आयो भ्रष्टाचारी, यसले नठग्या भए यत्रो घर बन्थ्यो भन्छ कि भन्दैन तपाईँको मनले?
1: जरुर अब के छ भने पार्टीभित्र कम्युनिस्ट पार्टीभित्र विशुद्धिहरू विकारहरू विकृतिहरू जम्मा हुन्छ कुनै पनि पार्टीमा हुन्छन् है कम्युनिस्ट पार्टीमा नि हुन्छन् ती विकार विकृतिहरूलाई शुद्ध गर्नको लागि कम्युनिस्ट पार्टीमा पटक पटक शुद्धिकरण अभियान चलाउने गरिन्छ चलाउनु पर्छ पछिल्लो कालमा यो खुल्ला भइसकेपछि यो कहिले भएन गरौँ भन्दा पनि भएन है गरौँ भन्दा पनि भएन तर हो त्यही नहुनुको कारणले विकार विकृतिहरू ती जम्दै गयो त्यही फल्दै गयो त्यहाँ फुल्दै गयो आखिर यो विकृति विसङ्गतिको एउटा चाहिँ झ्याङ बन्न पुग्यो जुन झ्याङ बन्ने आज कम्युनिस्ट आन्दोलन यो हालतमा
0: पाप त धोरीबाट कराइहाल्यो नि
1: करायो एकदम सही कुरा हो
0: तपाईँलाई त थाहा छ होला है यी चाहिँ कम्तीमा पनि सही नियम कानुन गर्ने यिनीहरू त जेलमै हुन्छन् भन्ने
1: अब म त नाम त कसैको पनि लिन्न होइन तर साँचो कुरा यदि उसले भ्रष्टाचार गरेका छ होइन कुनै पनि पार्टीले त भ्रष्टाचारलाई बचाउनु हुँदैन
0: होइन तपाईँले अहिले भन्नुभयो नि सोझो कमाइ हो भने चाहिँ कम्तीमा पनि काठमाडौँमा आफै जग्गा किनेर घर चाहिँ बन्दैन
1: गाह्रो छ एकदम गाह्रो
0: तीलाई त सिधा लिएर गएर
1: जस्तो अब मैले नै घर बनाएको कुरा तपाईँलाई भन्छु होइन यदि मेरो घर चाहिँ त्यो जग्गा मैले चाहिँ त्यो पैतृक जग्गा भनौँ न मेरो श्रीमतीको बुवा आमाले त्यो जग्गा नदिएको भए हामी त्यो घर बनाउन सकेन नै थिएन यो अहिले घर जलाइदियो
0: ससुरालीले जग्गा दिएको थियो भन्नु न
1: हो ठिक छ अब त्यो अहिले घर उनीहरूले सब जलाइदिए होइन त्यो बनाउन सक्ने मसँग ताकत छैन मेरो श्रीमतीले त अपाङ्गै बनाइदिए
0: उहाँ कलेजको टिचर हुनुहुन्थ्यो उहाँको नियमित आमदानी थियो र अलिक सहज
1: होइन 40 वर्ष उनको एउटा चाहिँ औपचारिक नियमित आमदानी त थियो थियो उनको त बिहानदेखि बेलुकासम्म फुर्सद नै हुन्थ्यो त्यो साइन्समा फिजिक्सको भएको हुनाले
0: ट्युसन हुन्थ्यो
1: ट्युसनका ट्युसन त्यसमा म हामी दिक्क मान्थेन गएले गए अघिर भएर है
0: तर आज उहाँ अधिकांश चिज गर्न सक्नुहुन्न
1: अब अहिलेको अवस्थामा त उनलाई अपाङ्गै बनाइदिएपछि त सबै कुराहरू कसरी गर्ने तैपनि म बडो आश्चर्यचकित छु राजेन्द्रजी मेरो श्रीमती रविलक्ष्मी चित्रकारको मनोबल त्यत्रो ठुलो आघात पर्दाखेरि पनि त्यो मनोबलमा मैले कहिले पनि निराशा देखिनँ कि मलाई त्यसमा चाहिँ गर्व छ तर कहिले निराशा देखिनँ
0: तर तपाईँलाई एउटा ग्लानी पनि हुन्छ होला होइन म नेता किन भएँ भनेर तपाईँ नेता भएका कारण आज एउटा गुरुआमा अझ संयोग म जुन क्याम्पसमा पढेको उहाँ त्यही क्याम्पसमा पढाउनुहुन्थ्यो हाम्रो गुरुआमा चाहिँ आज जलेर त्यो हालतमा बस्नु भएको छ काहीँ न काहीँ त तपाईँ कारक हो नि तपाईँ जस्ता नेताहरू कारक हो नि
1: अब अध्ययन त्यसरी पनि गर्न सकिन्छ
0: अहिले काम गलत हो जे गरियो गलत हो तर केही न केही आक्रोशको कारक चाहिँ तपाईँहरू
1: होइन त्यो त्यो अवस्थामा उनी पुग्नु उनका पछाडि एउटा चाहिँ पृष्ठभूमि तयार हुने कुरा त म जस्तो एउटा राजनीतिक मान्छेसँग उनको सम्बन्ध भएको कारणले पनि हो त्यसमा केही हुनै छैन तर त्यो मैले फिलिङ गर्ने भन्दा पनि उनले फिलिङ गर्छन् कि गर्दिनन् भन्ने हो नि त उनले त्यो कहिले फिलिङ गरेका छैनन् हेर्नुहोस् उनी पनि यो समाजमा परिवर्तन हुनुपर्छ रूपान्तरण हुनुपर्छ भने सँगसँगै एउटा सहयोद्धा नै हुनु नि
0: भनेको तपाईँले सांसद हुँदा काम मिलाइदिएर लिएको पैसा मन्त्री हुँदा लिएको घुस प्रधानमन्त्री हुँदा लिएको ब्रिफ केस उहाँलाई थाहा रहन्छ
1: त्यस्तो तपाईँलाई थाहा छ मलाई पनि थाहा छैन होइन त्योभन्दा अरू कसैलाई त्यो थाहा छ भने उनीहरूलाई थाहा होस् तर म चाहिँ राजनीतिमा लागेको नै राजेन्द्रजी म घुस खाने छु पैसा कमाउने छु राजनीतिलाई म कमाउ धन्दा बनाउने छु भनेर होइन राजनीतिलाई मैले चाहिँ सुरुदेखि नै यो त्याग र तपस्या यो जनताको सेवा राष्ट्रको सेवा हो भनेर मैले लागेको
0: हुनुपर्ने त त्यही हो नि
1: मैले लागेको राजनीतिमा लाग्दाखेरि नै त्यो हिसाबले लाग्यो म त्यसको लागि मैले मेरो बुवाआमासँग मैले कहिले अंश मागिनँ मैले बुवालाई के भने भन्दाखेरि मलाई अंश नदिनुहोस् म अहिले भूमिगत छु म कुन बेलामा कहाँ मारिन सक्छु मलाई त्यो पनि थाहा छैन त्यस कारणले मलाई त्यो पैसा पनि चाहिँदैन अंश पनि चाहिँदैन अरू मेरो 6 भाइ दाजुभाइमध्ये 5 भाइलाई वितरण गरिदिनुहोस् भने उहाँले त्यही गर्नु
0: तपाईँहरू इलाममा चाहिँ हुने खाने नै हुनुहुन्थ्यो
1: इलाममा ठिकै हो एउटा चाहिँ अब
0: जग्गा जमिन हुने त हो नि
1: उच्च मध्यम किसान त्यो अवस्था थियो हाम्रो. अनि वास्तवमा बुवाले के गरिदिनु भयो भन्दाखेरि उसले यसो भन्छ के गर्ने त सबै भाइहरूलाई राखेर गरिसके यसो उसले भन्छ भने अहिले सब पाँचै उसलाई नै बाँडिदिनु नि त भनेपछि पाँचलाई बाँडिदिनु भयो. तर पछि के भयो म 46 सालमा निस्केँ. निस्केपछि मेरो तल मभन्दा तलका दुईवटा भाइहरू दाताराम खनाल र पोटनाथ खनाल है उयो दुईवटा भाइहरूले चाहिँ के भने मलाई भन्दाखेरि होइन दाजु तपाईँ त यस्तो निरङ्सी भएर त भए नै हुँदैन हामीले जे अंश पाएका छौँ यो दुई भाइले त यो तिन भाइ तिन अंश लगाउँ तपाईँ एक अंश लिनुहोस् भनेर भने मलाई त्यो लिने पटक्कै मन छैन. तर उनीहरूले निकै कर गरेपछि मैले लिएँ अब त्यो अंश चाहिँ म प्रधानमन्त्री भएको बेलामा 70 रुपियाँ पनि मेरो पर्थमा लेखकको जग्गा होइन धेरै त्यहाँ उत्पादन सुत्पादन त्यति हुँदैन थियो घाँस गर्ने गोठहरू
0: पनि छ भन्ने मात्रै हो
1: गोठहरू राख्ने ठाउँ हो त्यो होइन. अनि त्यसमध्ये चाहिँ मैले यसो सोचेँ अब इलाममा एउटा चाहिँ नि इन्स्टिट्युसन खास गरी यत्रो ठुलो सङ्ख्यामा बाहिर गइरहेका छन् नेपाली जनता यहीँ ट्रेनिङ दियो भनेदेखि त अलिक यहीँ नै बस्न पनि सक्ने स्थिति होला भन्ने हिसाबले सिटिभिटी बनाउने एउटा परिकल्पना गरेर अब त्यहाँ अन्त जग्गा खोजेको भएन ल म आफ्नै जग्गा दिएर बनाउँछु भनेर त्यो 70 मध्ये 55 रुपियाँ जग्गा मैले सरकारलाई नै दान दिएँ है.
0: अब 15 रुपियाँ
1: बाँकी छ त्यो यतिकै छ अहिले बसिरहेको छ म त्यहाँ कम चाहिँ एउटा झोपडी बनाउन सक्छु कि भन्ने आशा थियो. अब यो अहिलेको यो 24 गतेको घटना पछाडि मेरो त्यो आशा समाप्त भएको छ त्यो बनाउन सक्ने अवस्था मलाई अहिले छैन. अरू कुनै खालको कुनै कसैले मलाई मद्दत गरेछ सहयोग गरेछ मिगल कुरा
0: अब तपाईँहरूलाई खास धेरै सहयोग गर्दैनन् होला किनभने हिजोको दिनमा हो व्यापारीहरूले उद्योगीहरूले बिचौलियाहरूले सहयोग गर्ने अब तपाईँहरूसँग तागत छैन भनेपछि गर्दैनन्
1: हो. अब यो तर कस्तो हुँदो रहेछ भने कहिले काहीँ मान्छेहरू बडो गहिरो मानवता भएका मान्छेहरू पनि हुन सक्छन् कि भन्ने मलाई लागिरहेछ. अहिले म नाम लिन्न को मान्छे हो भनेर भन्दिनँ तर एकजना साथी अस्ति मसँग आउनुभयो एकजना मित्र आउनुभयो भनौँ न उहाँले के भन्नुभयो भने तपाईँले घर किन नबनाएको त मेरो यो हालत छ कसरी बनाउनु त म त बनाउनु त तुरुन्तै चाहन्थेँ नि भने म बनाइदिउँ कसरी बनाइदिनुहुन्छ मैले एउटा भर्खर एउटा जमिन बेचेँ त्यो जमिन बेचेको छु मसँग केही 1 करोड रुपियाँ छ त्यसले मैले गरौँ भन्नु मलाई गर्नुहोस् भन्न पनि बडा गाह्रो है कसरी भन्ने
0: म व्यापारी हो
1: होइन व्यापारी पनि होइन अलिअलि त्यो जग्गाको कारोबार गर्ने मित्र हो. अनि उहाँले मैले भने अब ठिक छ पहिला यो घर यत्तिकै बनाउन सकिन्छ कि सकिँदैन एकचोटि म यो स्ट्रक्चरल इन्जिनियरलाई हेरेर हेर्न लगाउँछु बनाउन सकिने रहेछ भने तपाईँलाई म सूचना गर्छु भने त्यति भने हजुर मैले
0: भनेको. एउटा यत्रो लामो समय राजनीतिमा रहेको मान्छे किनभने अहिले त तपाईँहरूलाई हेरेर मान्छेहरूले एउटा साझा मत बनाएका छन् होइन यो पुरानो राजनीतिक दलका नेता जो 48 सालदेखि राजनीति गर्दै आएका छन् यिनीहरू ठग हुन् यिनीहरू भ्रष्ट हुन् यिनीहरू अहिले अरबपति भए यिनले अकुत सम्पत्ति कमाए भनिरहेका छन्. तर एउटा पूर्व प्रधानमन्त्री के भनिरहनु भएको छ भने मेरो जलेको घर पुननिर्माण गर्ने पैसा पनि मसँग छैन. सत्य यही हो
1: र यो त्यो हिजोका उराल धुरालमा अगाडि आएका युवाहरू जुन थिए होइन अब उनीहरूलाई कसैले गुन्डा भन्लान् आवारा भन्लान् विध्वंसकारी भन्लान् होइन तर मान्छे त नेपाली नै हुन्थे र तिनीहरू धेरै जसो युवा नै थिए त उनीहरूले आएर मेरो घर पनि जलाए जलाउँदाखेरि यो भयङ्कर ठुलो भ्रष्टाचारी होला होइन यसले अरबौँ सम्पत्ति कमाएको होला भनेरै जलाएको होला नि होइन त्यस्तो लाग्छ मलाई. तर अहिले तिनै जलाउनेहरूले यो वास्तविकता थाहा पाउँदाखेरि सम्भवतः उनीहरू भित्रभित्रै आफै जल्दैछन् होला
0: र उनीहरूले लगाएको आगोमा एकजना कुनै पनि हिसाबबाट निर्दोष एउटा गुरुआमा यसरी जल्नुभयो आज मृत्युबाट बाँचेर आउनुभयो
1: नि. बाल मात्रै बचाउँछ क्योकि बाल मात्रै म त्यो घटनालाई त अहिले पनि सम्झाउन सक्दिनँ हेर्नुहोस् तर मान्छेमा कहिलेकाहीँ कस्तो एउटा राक्षसी मनोवृत्तिसम्म विकास गरेर आउँदो रहेछ आम मान्छेहरूमै एउटा मासमै बडो छक्क परेको छु.
0: होइन अहिले पनि
1: त्यही मास लिड गरेर आयौँ हामी
0: हो तपाईँले भनेको सामाजिक चेतना एक प्रकारको समवेदना एक प्रकारको मानवीय संवेदना करुणा यो चाहिँ यसमा म फेरि भन्छु तपाईँहरूले हिजो तपाईँले इन द सेन्स हिजोका राजनीतिक दलका नेताहरूले तपाईँले गरेको पनि धेरै छ तपाईँहरू हिजो तपाईँले भन्नुभएको थियो नि है कस्तो शब्द होइन मैले बुवालाई भने म कति बेला मारिन्छु थाहा छैन अनि मलाई किन अंश चाहियो र भनेको मैले भनेर त्यो सबै काल काटेर आएको तर यो 30 वर्षमा एउटा यस्तो भाष्य बनेछ तपाईँहरू माथि यी चोर हुन् यी फटा हुन् यी डाका हुन् यिनको अनुहार हेर्न नपरोस् होइन तपाईँहरूको घर जल्दा पनि ताली बजाउने तपाईँहरूको आफन्त पोलिँदा पनि मान्छेले दया नदेखाउने एउटा पूर्व प्रधानमन्त्री कुटिँदै गर्दा एउटा मन्त्री रगत पक्ष हुँदा कुकुरसँग तुलना गर्दा पनि मान्छेले दया भाव र करुणा नदेखाउने समाज यस्तो भनेछ
1: यही समाजमा जन्मियो भने त बुद्ध है करुणाको खानी मानिन्छ है संसारमा नै एउटा चाहिँ बुद्धत्व बुद्धवाद भन्ने कुरा चाहिँ यति महान दर्शन छ यो नेपालले मैले बुद्धिज्ममै डिग्री गरेँ त त्यस्तो खालको त्यही बुद्धवाद अथवा बुद्ध दर्शन जन्मिएको कारणले पनि सायद हामी 126 जातिका जनता यो सानो सानो मिलेर बसेका छौँ सह अस्तित्वको सिद्धान्त है जो बुद्धले विकास गर्नुभएको सिद्धान्त हो तर त्यो सहअस्तित्वको सिद्धान्तमा त्यो जगमा उभिएको यो समाजका आजका युवाहरूको हालत कस्तो बेहालत छ उनीहरूमा खोइ हामीले अथवा यो जेनेरेसनले यो सरकारले खोइ हाम्रो शिक्षा स्वास्थ्यमा रूपान्तरण गर्न सक्यो शिक्षा यसमा ठुलो भूमिका छ
0: त्यो त तपाईँहरूले नगरेको अहिलेको युवा त बल्ल गर्ने ठाउँ पुगेको छ अहिलेको दल त बल्ल गर्ने ठाउँ पुगेको छ उसलाई 5 वर्षपछि सोधौँला यो 35 वर्षमा तपाईँहरूले नगरेको नि यो आजको नरसंहार आजको यो राज्यको चाहिँ सम्पूर्ण चाहिँ सम्पत्तिहरू दोहन हुने अवस्थामा खरानी हुने अवस्था आउनुमा त कारण तपाईँहरू नि तपाईँहरू कहिले स्वीकार गर्नुहुन्न कहिले माफी माग्नुहुन्न कहिले रियलाइजेसन गर्नुहुन्न किन हो
1: यो अब जो वास्तवमै त्यो पार्टीहरूलाई लिड गरेर आएका नेताहरू हुन् नि उनीहरूले यो माफी माग्नै पर्छ हेर्नुहोस् किनभने अब अर्को जसले गल्ती गरिरहेको छ उसले माफी मागेर के अर्थ छैन होइन तर उनीहरूले माफी माग्नु पर्छ किनभने 46 सालको परिवर्तन भयो आर्थिक क्षेत्रमा के पनि भएन 62-63 यत्रो क्रान्ति भयो नै भन्यौँ हामीले हो पनि क्रान्ति है अब संविधान सभा नै आयोजना भयो संविधान सभाबाट संविधान हामीले हामी नेपाली जनता यो घोषणा गर्छौँ भनेर यो संविधान बनाएको छ होइन पहिलो वाक्य नै त्यही छ त्यस्तो एकातिर उपलब्धि छ तर राजनीतिक क्षेत्रमा आर्थिक क्षेत्रमा शून्य है उही पहिलाकै घाँस बाँस कपासको समस्या उही पहिलाकै अब शिक्षा स्वास्थ्यको समस्या रोजगारीको समस्या भ्रष्टाचार उस्तै व्यापक हिजो पञ्चायतमा भ्रष्टाचार थिएन अब यो 35 वर्ष भन्ने छ त्योभन्दा अगाडिको भ्रष्टाचारको कथा खोइ होइन झन् भयावह भ्रष्टाचार थियो नि हामीले त त्यो 46 सालको आन्दोलनको एउटा मेजर मागै भ्रष्टाचार विरोधी थियो
0: तर भइदियो कि त्यो 30 वर्षको भ्रष्टाचार छानबिन गरेर कारवाही गर्नुपर्नेमा तिनले गर्नुहुने हामीले किन गर्न नहुने
1: अरूले सुरु गरे नयाँले सुरु गरे त त्यो खालको स्थिति रह्यो त्यसले गर्दाखेरि पनि देश वास्तवमा एउटा सही गन्तव्यतिर जानै सकेन रूपान्तरतर्फ जान सकेन यो संविधान लेख्दाखेरि हामीले प्रष्ट लेखेका छौँ हामी समाजवाद उन्मुख हुन्छौँ यो संविधानको भाग चार धेरै महत्त्वपूर्ण भाग चार छ हेर्नुहोस् कुनै यो विश्वका संविधानहरूमा यस्तो कन्टेन्ट भएको भाग देखिँदैन तर नेपालको संविधानमा त्यो हामीले लेख्यौँ बडो उद्देश्यमूलक ढङ्गले लेखेको यहाँ जुनसुकै पार्टी भोलि सत्तामा आओस् तर यो निर्देश सिद्धान्त पालन गरेर जाने स्थिति बन्यो भने देश कमसेकम अगाडि बढ्छ भन्ने आशयका साथमा त्यो धारा बनाइ त्यो भाग बनाइएको हो त्यो भाग चारको कुनै पनि कुरा लागु भएको छैन
0: त्यो लागु चाहिँ नियत भए त्यस्तो भएर नभएको कि नियति चाहिँ यस्तो भएको
1: यसमा त नियत जोड्नुपर्छ
0: नियत नै खराब हो
1: नियत जोड्नुपर्छ किनभने अब परिस्थितिले कामै गर्न नदिएको कुनै घटनाक्रमले भए एउटा कुरा भयो होइन त्यस्तो त केही पनि छैन अब बकाइदा चाहिँ 2/3 बहुमत छ माथि अब राष्ट्रिय सभा पनि आफ्नै छ तल प्रदेशहरूमा पनि पुरै बहुमत
0: आफ्नै छ
1: तल पालिकामा पनि आफ्नै छ पार्टी एउटा माथिदेखि तलसम्म पिरामिडिकल आकार भएको लाखौँ सदस्य भएको पार्टी छ
0: है, तर गर्दैन,
1: तर गर्दैन भनेपछि अब त्यहाँभन्दा अरू के चाहिन्छ गर्ने त जनताको हितमा? यहाँभन्दा अर्को अकर्मण्यता, दिशाहीनता र व्यवस्था।
0: तपाईँले एउटा शब्द काहीँ मैले मलाई लाग्छ विनोद ढुङ्गेल सँगको अन्तर्वार्तामा जस्तो लाग्छ मैले काहीँ हेरेको थिएँ, तपाईँले बहुदलीय जनवाद भन्ने चिज नै मदन भण्डारीले नै बुझेका थिएनन् र जे नीति एमाले बोकेर हिँड्यो त्यो पनि कमजोरी थियो आज देश रूपान्तरण नहुनुमा भन्नुभएको थियो काहीँ, हो
1: त्यो त पक्कै हो। के हो भने नेकपा एमाले हामी नयाँ जनवादी क्रान्तिको प्रक्रियामा थियौँ त्यति बेला, र नयाँ जनवाद हाम्रो कार्यक्रम थियो। अहिले यही अस्ति यो 75 जन्मदिनको दिन एउटा मदन भण्डारीको लेख त्यति बेलाको कार्यक्रम लेखाले छापिएको छ कि, त्यो कस्तो राम्रो लेख्छ हेर्नुहोस्। त्यो हो वास्तविक रूपमा हामीले अपनाएको कार्यक्रम चाहिँ त्यो हो, मदन कमेडीको कार्यक्रम मौलिक कार्यक्रम चाहिँ त्यो। तर अब 5 महाधिवेशन जाँदाखेरि जनताको बहुदलीय जनवाद भनियो, त्यो भनेको के हो भने संसदीय लोकतन्त्रलाई नयाँ जनवाद, जसलाई हामीले नयाँ लोकतन्त्र भनिन्भयो, त्योसँग ठ्याक्क मिसाइयो। त्यति मात्रै हो, अरू केही होइन त्यसमा। तर त्यो मिसाएपछि के भइदियो भन्दा संसदीय लोकतन्त्र चाहिँ राजनीतिक मुख भइदियो होइन, अनि नयाँ जनवादको जुन क्रान्तिकारिता थियो त्यो क्रान्तिकारी चाहिँ त्यसले मठुरिदियो हेर्नुहोस्। त्यसले गर्दाखेरि
0: क्रान्तिकारिता
1: समाप्त भयो, अनि पुँजीवादी जनवाद बन्न पुग्यो हेर्नुहोस्। त्यो त्यो हिसाबले हामीले नयाँ जनवादी क्रान्तिकै कालखण्डमा पनि एउटा भड्काउ जस्तो अवस्था आएको थियो होइन। यद्यपि अब त्यसबारेमा मैले मदन कमेडीसम्म त्यो उहाँको हत्या हुनुभन्दा अगाडि म अमेरिका गएको थिएँ भ्रमणमा, अन्तिम दिन मैले जे कुराकानी गरेँ अब त्यो कुनै दिन लेखौँ भन्नेमा छु, आज यो उसमा भनेर केही अर्थ छैन। उहाँ चाहिँ एउटा लचिलो र अलि सैद्धान्तिक रूपले सोच्ने, अलि स्तरीय ढङ्गले सोच्ने नेता पनि हो कि। यदि यो त्यसपछि 62-63 हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गऱ्यौँ भन्यौँ नि, त्यो उहाँले अगाडि सारेको कार्यक्रम त त्यो जनवादी क्रान्तिको कार्यक्रम मात्रै हो,
0: ओके,
1: अरू केही पनि होइन। अनि अब त्यसपछिको अवधिमा त देश त समाजवादी क्रान्ति र रूपान्तरणको दिशातर्फ जानु पर्थ्यो है, तर नेताहरूले के गर्न थाले भन्दा त्यही जब जब बोकेर, अनि यही हो
0: गायत्री मन्त्र भनेको
1: छ, नेपाली क्रान्तिको मौलिक सिद्धान्त यही हो भनेको छ, मदनको सारा योगदान नै यही हो भनेको छ। मदनको त्यति हो योगदान होइन हेर्नुहोस्, मदनको एउटा सानो अंश मात्रै हो। मदनले सिङ्गो जीवनमा उहाँ लगातार एउटा देशभक्त हो, देशभक्तको निम्ति लड्नुभयो, सामन्तवाद साम्राज्यवादका विरुद्ध लगातार लड्नुभयो, जिन्दगीभरि नै लड्नुभयो उहाँ। अनि अब यो निरङ्कुशता आदि इत्यादिका विरुद्ध उहाँ निरन्तर लड्नुभयो, जनताको हक अधिकारको निम्ति लड्नुभयो, कम्युनिस्ट पार्टीका वैचारिक, राजनीतिक, सैद्धान्तिक अनेकौँ क्षेत्रमा उहाँले योगदान दिनुभएको छ। त्यो अस्ति प्रकाशित भएको कार्यक्रम कस्तो राम्रो कार्यक्रम छ होइन, त्यस्तो खालको योगदान दिन सक्ने नेता हो उहाँ है। देशभक्तको निम्ति भन्नुहुन्छ भने त्यतिको देशभक्त नेता कमै मात्रै हुन्छ।
0: तपाईँले अर्को एउटा पनि भन्नुभएको छ सार्वजनिक रूपमै, उहाँको यो अडानकै बिचमा दासढुङ्गामा उहाँको हत्या गरियो षड्यन्त्रपूर्वक, एमालेका नेताहरूलाई दासढुङ्गा षड्यन्त्रपूर्वक हत्या हो भन्ने नैतिक अधिकार छ?
1: मलाई यो पेचिलो प्रश्न हो,
0: तपाईँ प्रधानमन्त्री भइसक्नुभयो,
1: म त्यही मुभमेन्टमा छु, त्यस कारणले यो जवाब दिनु बडा गाह्रो हुन्छ होइन।
0: किनभने तपाईँ सम्झिनु, मदन भण्डारीको निधन पछाडि भएको चुनावमा एमाले सरकार बनाएको छ 9 महिना, त्यस पछाडिको तपाईँले हेर्नुभयो भने अहिले जीवितकै कुरा गर्नु भने कम्युनिस्ट पार्टीका नेताको कुरा गर्नु भने 5, तात्कालीन एमालेको कुरा भने 3, त प्रधानमन्त्री छन्। तपाईँ मदन भण्डारीकै धर्मपत्नी, 2 यो मुलुकको राष्ट्रपति, फर्स्ट सिटिजन हुनुभएको छ, आफ्ना पालामा बाजा बजाएर बस्ने, अनि भाषण गर्ने बेलामा यो षड्यन्त्रपूर्वक हत्या हो भनेर जनतालाई झुठो बोल्ने,
1: यो विसङ्गतिपूर्ण कुराहरू भएको छ। हामीले वास्तवमा त्यति बेला मदन कमेडीको हत्या हुँदा एकदमै स्पष्ट, कसैले पनि भ्रम पार्नै नसक्ने, ठग्नै नसक्ने एउटा रियल पात्र कसरी मदन कमेडीको हत्या भएको थियो, जीवराज जासको हत्या भएको थियो भन्ने प्रमाण त अमरलामा थिए त। उनी ड्राइभ गरिरहेछन् अनि के अरे मुङ्गलिनबाट चाहिँ भित्तामा हिँड्ने गाडी लिएर गइरहेछन्। त्यहाँ त छेउमा त कुनै गाडी हिँड्दैन नि त, उताबाट आउने मात्रै छेउबाट आउँछन्, यताबाट जाने त
0: भित्ताबाट
1: छेउपट्टिबाट आउँछ। अनि यो भित्ताबाट हिँडिरहेको जीप चाहिँ कसरी उडेर त्यो नारायणीमा खस्छ कुनै कल्पनै गर्न सक्दैन कसैले पनि। संसारको कुनै विशेषज्ञ आएर हेऱ्यो भने पनि त्यो अकल्पनीय कुरा हो भन्छ। अनि त्यस्तो अवस्थामा चाहिँ उहाँको लगेर चाहिँ हत्या गरिएको छ भनेपछि अमर लामा त एदेखि जेडसम्म थाहा थियो नि त, त्यति बेला उसलाई समातेर किन म यो सारा चिजहरूको चाहिँ यथार्थता वकालत गर्न वाक्न लगाउने किन नसकेको, त्यो नेतृत्व कमजोरी होइन, त्यो त्यति बेलाको सरकारको कमजोरी होइन।
0: पछाडि त उनी लखेटी मारिए,
1: मारियो अब किन मारिए त्यो अर्कै रहस्य छ फेरि होइन। त्यसो हुनाले त्यो बेलामा
0: एमालेका नेताहरूलाई कि मदन भण्डारीको दुर्घटना हो, कि मदन भण्डारीको दुर्घटना हो, कि एमालेका नेताहरूलाई यो हत्या प्रकरण थाहा छ भन्छन्।
1: दुर्घटना त हुँदै होइन, म त त्यति बेला म अमेरिकाको टेक्सासमा थिएँ। हामी एउटा संसदीय टिम लिएर त्यो अमेरिकामा थियौँ, त्यो खास गरिकन त्यो सीमा नदीहरूलाई कसरी हेरिँदो रहेछ अमेरिका मेक्सिकोको बिचमा भनेर त्यो हेर्न भनेर गएका थियौँ। हामी प्रकाश चन्द्र लुहानी अनि चिनकाजी श्रेष्ठ, बलबहादुर केसी अनि हाम्रो हिरेनलाल श्रेष्ठ म थियौँ त्यहाँ होइन। हामी दिउँसोभरि त्यो हेरेर आयौँ, बेलुकी हुँदैन, बेलुकी हामीले के भन्यो भने बिहान अब सबैले चाहिँ अब देशभित्रको के समाचार आउँछ के हुन्छ त्यसबारेमा चाहिँ यसो ऊ गरौँ है भनेर त्यही दिन पालो लोनेजीको थियो।
0: त्यति बेला फेरि इन्टरनेट पनि थिएन नि
1: त, थिएन। अनि अब त्यहाँ त टेलिफोन नै गर्नु पर्थ्यो, एक एकजनालाई हामीले पालो बाँडा थियौँ। भोलि बिहानै लोनेजीले फोन गर्नुभयो, औ झालनाजी के अरे नेपालमा एउटा बडो ठुलो एक्सिडेन्ट भएछ भने के भयो भनेको, मदन भण्डारी र
0: मोना
1: होइन मोना अश्रितको चाहिँ त्यो खोलामा खसेर नारायणीमा खसेर भनेर भन्नुभयो होइन, उहाँको सानो छोरीले फोन गरेर भनेको उहाँलाई है, सानो छोरी घरमा रहेछन् यस्तो यस्तो हल्ला छ बुवा भनेर चाहिँ उनले छोरीले भनिन्। त्यो कुरो उहाँलाई हामीलाई सुनाउनु भयो भरे जीवराज आश्रित हुनुहुँदो रहेछ। अनि त्यो खबर पाउने बित्तिकै मैले त्यहाँबाट फोन गरेँ माधव गौडलाई, फोन गरेँ माधव गौडको लागेन इन्गेज बडी भू, मैले मनमोहन गौडलाई फोन गरेँ,
0: त्यति बेलाको पार्टी अध्यक्ष,
1: त्यति बेलाको पार्टी उहाँसँग ठ्याक्क लाग्यो। अँ हो यो अहिले यस्तो यस्तो भइरहेछ, ठुलो हल्ला चलिरहेछ, म चाहिँ हेलिकप्टर लिएर अहिले त्यहाँ त्यतातिर त्यो घटनास्थलमा चाहिँ जाँदैछु भनेर भन्नुभयो। अनि हामी बुझेर आउँछौँ भरे बेलुकी तपाईँ फोन गर्नुहोस् न भनेर भन्नुभयो। तर हो घटना चाहिँ हो मदन कमेडी र जीवराज आश्रितको चाहिँ त्यसरी चाहिँ नि निधन भयो भन्ने आएको छ। जीव दुर्घटना भनेको छ, के हो त्यो बुझ्न बाँकी छ भन्नुभयो उहाँले है। अनि त्यसपछि हामी बसेर कुराकानी गऱ्यौँ, पछाडि यसरी यहाँबाट पोखराबाट आएको गाडी मुङ्गलिनबाट चाहिँ चितवनतिर जाँदै गर्दाखेरि नारायणीमा चाहिँ खसेर यस्तो भयो भन्ने कुरो हाम्रो त्यो सांसदको जुन टोली थियो कसैले पत्याउनु, त्यो कसरी हुन्छ त्यस्तो सम्भव,
0: भित्तामा पो ठोकिन्छ,
1: भित्तामा केही भएको भए बेगल कुरा हो, भित्ता उडेर पनि गाडी तल जान्छ। अझ हाम्रो लोनी त अब गाडी आफै हाँक्ने चढ्ने मान्छे पनि पर्नुभयो, यो त बिल्कुल असम्भव हो, यो षड्यन्त्र हो भन्ने सबैको त्यो धारणा रहिहाल्यो। रहेपछि एकैछिनमा त्यो हाम्रो सिआइएको उसले चाहिँ हामी मलाई फोन गरे, यस्तो यस्तो खालको दुर्घटना भयो नेपालमा, अनि इफ यु वान टु गो ब्याक देन वी आर रेडी टु एरेन्ज फर यु भने, यस आई वान टु गो ब्याक नाउ भने, मैले त्यो सबै यात्रा स्थगित गरेर म तुरुन्तै फर्केँ त्यहाँबाट। त्यसरी म आउँदाखेरि मैले त उहाँको चाहिँ लास पुतली सडकमा भेटेँ,
0: उहाँको त फेरि लास पनि पछि भेटियो,
1: पछि भेटियो।
0: तर त्यसपछि एमाले केपी ओलीको नेतृत्वमा आयोग पनि बनाएको छ, पद्मरत्न तुलाधरको नेतृत्वमा आयोग बनाएको छ, सरकारले पनि आयोग बनाएको थियो, कुनै आयोगको प्रतिवेदन कार्यान्वयन भएन र तपाईँहरू अहिलेसम्म त्यो बिन बजाउन पनि छोड्नु भएन
1: क्या। अनि यसरी यो यसरी हेर्दाखेरि त्यो के अरे दुर्घटना होइन हत्या हो भनेको त पहिलो कुरा के देखिन्छ भन्दाखेरि त्यो अब भित्तातिर गएको गाडी कसरी खस्यो नम्बर एक, नम्बर दुईमा त्यो गाडी चाहिँ तल खस्दाखेरि पनि त्यो लक नै रहेछ है, त्यो लक गाडीभित्र जीवराज आश्रितको चाहिँ लास भित्र छ, उहाँको खक्ला खोक्लु भएको लास छ, त्यो माथिबाडि खसाइएको भन्ने प्रश्न छ। मदन गौडेको लास त्यहाँ छैन, केही किलोमिटर तल बगरमा भेटियो उहाँको लास है। अनि यो त्यहीँ भित्रैसँगै खसाएको होइन भन्ने कुरो त्यसले प्रमाणित गर्छ। अनि उहाँको लास फेला परिसकेपछि उहाँको लासलाई पोस्टमार्टम गरियो। पोस्टमार्टम गर्दाखेरिको रिपोर्टले

0: 33 वर्षमा किन कारवाही नगरे? अहिलेसम्म यो राजनीतिको रोटी सेक्ने चाहिँ औजार चाहिँ किन बनाइरह?
1: त्यही अनौठो छ हाम्रो देशमा. भन्नुहोस् है, एक पैसा अर्को हत्याकाण्ड.
0: होइन, तपाईँ पार्टी अध्यक्ष हुँदा किन अग्रसरता लिनु भएन? तपाईँ प्रधानमन्त्री हुँदा किन अग्रसरता लिनु भएन? प्रश्न त तपाईँ तर्फ पनि त्यसै छ.
1: ठिक छ, त्यो मैले त म पार्टीले मात्र त्यो गर्न सक्दैन थियो. होइन, अगाडिकै सारा रिपोर्टहरू इत्यादिहरू हाम्रो सामु छँदै थिए. अनि अब मैले सोच्न चाहिँ त्यो म प्रधानमन्त्री भएको बेलामा यो काण्ड अनि दरबार हत्याकाण्ड यी कुराहरूको बारेमा जाँचबुझ गर्नुपर्छ भन्ने मेरोमा थियो. मलाई त त्यो कामै गर्न दिएनन् क्या, मलाई आफ्नै पार्टीले दिएन त्यति बेला. यो जुन नेताहरू छन् उनीहरूले जसरी पनि त्यो झार्ने ढङ्गले चाहिँ काम गर्ने. अब प्रसन्नले हुन्छ भनेर प्रधानमन्त्री हामी समिति बनायौँ, तर उहाँ नै त्यो बनाएको भोलिपल्ट हो कि पर्सिपल्टदेखि उहाँ पनि अर्कोतिर लाग्नुभयो है. त त्यो कारणले गर्दा त्यो मैले चाहिँ त्यो सहज ढङ्गले दुई महिना तिन महिना पनि काम हुन पाइनँ कि.
0: अहिले चाहिँ तपाईँहरू विद्या भण्डारीको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बनाउन लाग्या हो?
1: होइन, त्यो त मलाई केही थाहा छैन. उहाँले त्यस्तो भूमिका खेल्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो पनि मलाई थाहा छैन. उहाँले त्यो चाहना राख्या हो कि होइन त्यो
0: तपाईँहरूसँग साझा मान्छे छ त. तपाईँलाई अहिले नै प्रचण्डलाई संयोजक माधव नेपाललाई नेता मान्न गाह्रो भएको छ. तपाईँलाई अहिले नै नेपाली कम्युनिस्ट पार्टीको नेता भन्दा तपाईँलाई चसक्क हुन्छ. होइन, केपी ओली र तपाईँहरू एकै ठाउँमा बस्ने कुरा त सासै गनाउँछ. अनि कोही साझा व्यक्ति नभइकन तपाईँहरूले भनेको कार्यगत एकता या दल एकता हुन सक्छ?
1: त्यस्तो होइन, दलको एकता पार्टीको एकता भनेको चाहिँ एउटा सही आजको आवश्यकता अनुकूलको कार्यदिशा नीति सिद्धान्त होइन कार्यक्रम आदि इत्यादिको विकास नगरिकन हुँदैन. कम्युनिस्ट पार्टी भनेकै वास्तवमा त्यो नेता प्रधान होइन, नीति प्रधान सङ्गठन हो. हामीले नीति प्रधानतालाई कसरी व्यवहारमा लागू गर्नुपर्ने थियो भन्ने कुरालाई सुरुदेखि त्यो मेथडलाई राम्ररी आत्मसात गर्ने कामै भएन. जहिले पनि एउटा नेताले एउटा ग्रुप बनायो भने आफूलाई ब्रह्मज्ञानी ठानिहाल्ने होइन, अनि अरू कसैलाई पनि मतलबै नराख्ने, सेयरिङ गर्न चाहँदै नचाहने, त्यो प्रकारको अवस्था जुन विकास गरेर गयो त्यो अत्यन्तै गलत चिन्तन हो. अब अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुको लागि त्यो समय लाग्छ. हेर्नुहोस्, अहिले तत्काल कसैले चाहेर पनि त्यो बन्न सक्दैन. तर अहिले चाहेको कुरा भनेको र अत्यावश्यक कुरा भनेको चाहिँ कार्यगत एकता मात्रै.
0: तर तपाईँ चाहिँ यसरी प्रस्तुत गरिरहनु भएको थियो र ताली पनि बजिरहेको थियो होइन. हाम्रो पार्टीले जितेको 17 सिट, एमाले जितेको 25 सिट र हामी दुईटा एकै ठाउँमा भएको भए त म त एकै ठाउँ तपाईँलाई लाग्यो होला एकै ठाउँमा आउँछ र हामी अर्को 32 जित्थ्यौँ र हामीसँग 74 हुन्थ्यो. झलनाथ खनाल जस्तो राजनीतिक प्राणीले यति कच्चा विश्लेषण गर्न सक्छ?
1: होइन, यो कच्चा होइन. यदि त्यो ढङ्गले एकता गरेको भए त्यो एकताले 74 होइन त्यसले मल्टिप्लाई पनि गर्न सक्थ्यो. नेपाली समाजको साइकोलोजी हामीले बुझ्नुपर्छ कि. हाम्रो साइकोलोजी नबुझ्ने नेताहरू जहिले पनि अकासे खोर्सानी भएर चल्छन्. त्यो अकासे खोर्सानी हुनेहरूले यो साइकोलोजी बुझ्दैनन्. मैले त्यो अस्ति त्यो नारा लगाएँ नि, बाम एकता जिन्दाबाद हुन, तिनवटा नारा है. त्यो नारालाई अहिले को पत्रिकाहरूले मलाई भन्दै हुनुहुन्थ्यो, त्यो नारा हिजो कि कहिले चाहिँ 15 लाखको उयो अरे होइन, त्यसको पक्षमा नि
0: भ्युज
1: हो भ्युजहरू. अनि त्यसले मात्रै पनि के देखाउँछ भने आम कार्यकर्ता त अहिले एकताको पक्षमा छन्,
0: कार्यकर्ता एकताको पक्षमा छ. तर मैले तपाईँको तपाईँले भनेकै चिजको कमेन्ट पनि हेरेको छु. त्यो कमेन्टमा उनीहरू के भन्छन् भने कम्तीमा पनि यी बुढो गोरुले जोत्न सक्दैनन्, यी बुढो गोरुले जोत्न सक्दैनन् र यिनीहरू मिल्नु भनेको त थप फेरि पनि समयको बर्बादी हो. पहिलो कुरा चाहिँ यिनलाई नाति नातिना खेलाउन पठाउँ, नाति नातिना छैनन् भने वृद्धाश्रम पठाउँ.
1: त्यही उनीहरूले होइन त्यस्तो भन्ने कुरा अब त्यो हिजोदेखिका अनेक विकार विकृतिहरूको खेल देखेर उनीहरूमा आएको चरम नकारात्मकताको अभिव्यक्ति हो त्यो होइन. तर यथार्थमा कार्यकर्ताले जसले बुझेका छन् नि, जसले कम्युनिस्ट पार्टी बुझ्छन्, यो पुनर्गठनको आवश्यकता बुझ्छन्, ती बुझ्ने मान्छेहरूले त्यसो भनेका छैनन्. उनीहरूले चाहिँ हो अहिले कमसेकम कार्यगत एकता गर्दै जानेर अनि यी भित्रबाट सही कार्यदिशा नीति सिद्धान्तको विकास गर्ने काम चाहिँ कार्यकर्ताहरूको पहलमा अगाडि बढाएर अनि पार्टी एकता गर्नुपर्छ.
0: सरकारका विरुद्धमा आन्दोलन गर्न कि ओलीलाई नपक्र, झलनाथलाई नपक्र, माधव नेपाललाई नपक्र या

0: प्रचण्डले नपक्रा भन्ने नाम
1: यी त असाध्यै ससाना खुजुर मुजुर कुराहरू भए होइन
0: आफ्नो मनमा त सबै कुरा त्यही हुन्छ नि.
1: यो समाज व्यवस्था जुन छ नि यो एउटा पुँजीवादी व्यवस्था हो कि. यो पुँजीवादी व्यवस्थाले नेपाली जनताको आधारभूत समस्या हल गर्नै सक्दैन. यो 20 वर्षले प्रमाणित गरिसक्यो त. हरेक दिन गरिबी बढिरहेको छ, महँगी बढिरहेको छ.
0: त्यसलाई समाधान गर्छौँ भनेर आइसक्यो चमत्कारिक शक्ति.
1: त्यो चमत्कारिक शक्ति नै होइन. त्यसैले म अघि त्यो चमक दमकले के पनि हुनेवाला छैन. त्यो बिजुली चम्किएको
0: छ. नक्कली माल हो भने पनि एउटा हामी सम्मान गर्छौँ हाम्रो छिमेकीलाई. तर एउटा हाम्रो गाउँघरतिर भनाइ छ नि, मेड इन चाइना अहिले छ एकछिनमा छैन, होइन. त्यो चाहिँ फेरि चाइनामा कस्ता राम्रा चिजहरू बन्छ हामीले देखाएको छ. र चाइना त विश्वको यत्रो शक्ति हो, होइन.
1: अहिले त क्वालिटी भनेको नै क्वालिटी
0: आइफोन नै चाइनामा बन्छ, होइन. धेरै चिज बन्छ. त्यसले गर्दा तर तपाईँले यो नक्कली माल हो, यो चमक दमक हो भने पनि ल जनता झुक्किए नै छ. तर अहिले उनीहरूको विरुद्धमा तपाईँहरू सडकमा जाने बेला त भएको छैन,
1: होइन. हामी त्यो जाने बेला हुनु र नहुनु एउटा कुरा हो, तर जाने समस्या के हुन्छ अहिले. जस्तो अब सरकार बन्यो, 100 दिन पुग्यो अहिले, होइन. त सरकारले नीति र कार्यक्रम ल्यायो. त्यो नीति र कार्यक्रमले हाम्रो देशको भूमिहीन किसान, गरिब किसान, निम्न मध्यम किसान, श्रमिक जनता आदि इत्यादिको चाहिँ समस्याहरू कसरी समाधान हुन्छ त. उल्टै यो 100 दिन नपुग्दै सरकारले अगाडि सारेका नीतिहरूले अन्तर्विरोधहरू खडा गरिसक्यो.
0: अन्तर्विरोध त समाज जबसम्म जीवित हुन्छ तबसम्म अन्तर्विरोधहरू जीवित हुन्छ. यो त दर्शनको सिद्धान्त हो.
1: यो वर्गीय अन्तर्विरोधहरू भनेको चाहिँ एउटा वर्गले अर्को वर्गमाथि उत्पीडन नगरिकन सिर्जना हुँदैन नि.
0: तर सरकारले गरिरहेको कामहरू हेर्नुहोस् त, यो 100 दिनमा उसले तपाईँहरूले हिजो आफ्ना मान्छेहरूलाई छानी छानी पैसा लिएर नत्र नाता पर्न पर्थ्यो, तिनीहरूलाई नियुक्ति गर्नुहुन्थ्यो. उहाँहरूले अहिले मेरिटोक्रेसीका आधारमा नियुक्त गर्ने पद्धति आरम्भ गर्नुभयो.
1: कुन एकजनाको नाम दिनुहोस् त.
0: म भन्छु नि तपाईँलाई, मैले यति भनेपछि त मैले भन्नु पर्यो नि. उहाँहरूले त्रिभुवन विश्वविद्यालयको कुरा होस्, पूर्वाञ्चल विश्वविद्यालयको कुरा होस्, सबै विश्वविद्यालयमा खुला आह्वान गरेर अहिले पदाधिकारी नियुक्तिको प्रक्रिया बढाउनु भएको छ. राजदूतहरूका लागि तपाईँहरू त स्कुलको कक्षा कोठामा पढाइरहेकी मिसलाई जुरुक्क उचालेर लिएर आएर राजदूत बनाएर पठाउनुहुन्थ्यो कि आफ्नो सालीलाई कि आफ्नो भदैलाई पठाउनुहुन्थ्यो. उहाँहरूले त्यसमा पनि आवेदन माग्नु भएको छ. सार्वजनिक संस्थानहरूमा पनि आवेदन माग्नु भएको छ. यो मेरिटोक्रेसी होइन.
1: ठिक छ, यो कम्पिटिसनबाट आउने कुरा त होला. तर अब चाहिँ नि सबै कुरामा त्यसैले मात्रै समस्या समाधान हुँदैन. हेर्नुहोस् सबै कुरामा
0: तपाईँहरूले भोट ब्याङ्क राखेको सुकुम्बासी बस्ती हेर्नुहोस् त, मैले बागमती किनार किनार हिँड्नु भएको छ.
1: अब सुकुमासीकै कुरा गरौँ त एकछिन. त्यो सुकुमासी समस्यालाई समाधान गर्ने इत्यादि गर्ने भनेर कहाँ होल्डिङ सेन्टर आदि इत्यादि बनाइयो, होइन. त्यो होल्डिङ सेन्टरहरू त अहिले त यातना गृह भए. त्यो यातना गृहबाट पनि अब त छोडेर ल 25,000 ल्याऊ जाऊ भनेर त
0: खेल्ने काम
1: होल्डिङ सेन्टर त आफै थियो त उनीहरू. यो सरकारले कहाँ बनाइरहनु पर्थ्यो होल्डिङ सेन्टर. आफै आए कति ठाउँमा बसे इत्यादि गरे. त्यति बेलाका पार्टीले उनीहरूलाई नचलाएको चाहिँ हो, चलाउनु
0: आन्दोलनमा.
1: यो सरकारले आउने बित्तिकै फुर्ती फर्ती देखाएर चाहिँ सारा डोजर पेलेर मान्छेहरूलाई चाहिँ आतंकित बनायो, होल्डिङ सेन्टरमा लगेर. खोइ समाधान भयो त, केही पनि भएको छैन.
0: त्यो भनौँ न, होल्डिङ सेन्टरमा चाहिँ व्यवस्थापन गरौँ
1: भनौँ. त्यो त्यहाँ पनि व्यवस्था गर्न सकेन नि त, नसकेर अहिले हाला भएर आफैलाई 25,000 दिने. 25,000 के गर्छ मान्छेले अहिलेको 25,000 ले. त्यस कारण त्यो कुनै समाधानै होइन कि. उनीहरूसँग जो यो यस्तो समस्या एउटा चाहिँ भूमिहीन गरिब किसान आज नेपालमा कति छन्? 60 लाख छन्. हेर्नुहोस् यो अहिले तपाईँले गुगल यसो फ्याट क्लिक गरेर हेर्नुभयो भने पनि 15 लाख परिवार नेपालमा चाहिँ स्क्वाटरहरू छन् भन्छ, होइन. भनेको 60 लाख हो, एउटा परिवारमा 4 जना छन्. हाम्रो राष्ट्रिय तथ्याङ्कले
0: हिजो तपाईँहरूले बाँदरको घाउ कोट्याउनु भयो, घाउ भयो, घाउ पाक्यो पाक्यो, पिप जम्यो. अब अहिले ऊ पिप निचार्ने काम गर्दैछ, अनि पिप निचार्दै त केही बेर त घाउ दुखिहाल्छ.
1: त्यस्तो होइन, उसले त त्यो पिप निचोर्ने होइन कि, त्यो मान्छे निचोर्न थाल्छ. 2-3 जना मान्छे त मरि नै सक्यो नि निचोरेर, होइन. त्यो पनि कुनै समाधान हुन्छ. जस्तो अब त्यो के अरे हाम्रो एकजना राई, इन्द्र राई, बिचरा इन्द्र राई ती खोटाङ बासी रहेछन्,

0: उसले बिहा गरे ती सरिता भन्ने महिलासँग, अनि ती त्यहाँ आएर त्यो फलफुल उसमा चाहिँ आएर बसिया रहेछन्, सानो झुपडी ती कागज सागज के राखेर झुपडी बनाए, बस्दा बस्दै पाँचजना बच्चा भए, चारवटी छोरी एउटा छोरा है। अब तिनीहरूको काममा बिहानदेखि बेलुकासम्म काम गरिरहेको छ, कहाँ के पाइन्छ अनि कमायो ल्यायो ती बच्चाहरूलाई खुवायो उनीहरूलाई कसरी पढाउने होला, चिन्ताग्रस्त थिए होइन। अब उनले के सुन्छन् एक दिन बिहानै भन्दाखेरि नि यो त सफा सारा चाहिँ त्यो डोजर लगाएर खतम पारिन्छ अरे, विकल्प केही पनि छैन, कहाँ जाने, अब यो कसरी बालबच्चालाई खुवाउने, त्यही चिन्ताले विचारले उसमा बाघमा त्यो हाम फालेर मरे इन्द्र राई। त्यहाँको सबै मान्छे त्यही भन्छ,
1: त्यसको समाधान चाहिँ के हुनुपर्छ?
0: मैले त एउटा कवितै लेखेँ त्यसको, पछि सुनाउँला तपाईँलाई।
1: त्यसको समाधान चाहिँ के हुनु पर्थ्यो?
0: समाधान भनेको प्रगतिशील भूमि सुधार लागू गर्नु पर्थ्यो, हिजोका पार्टीले पनि गरेन, अब यसले पनि गर्नुपर्ने चाहिँ त्यो प्रगतिशील भूमि सुधार थियो होइन। भूमि गरे पहिलो काम भनेको कति छन् भूमिहीन किसानहरू होइन, उनीहरूको एउटा लेखा लिनु पर्थ्यो, को हुन् ढुकुमवासीहरू त्यसलाई चिन्नु पर्थ्यो, ढुकुमवासीहरूलाई त्यसरी हटाउने कुरामा कसैले विरोध गर्दैन, सरकारलाई धन्यवाद दिन्छ त्यो गर्ने हो भने, तर ती साँच्ची नै एउटा चाहिँ दुःख पाएका मान्छेहरू जसको केही छैन टेक्ने समाउने, त्यस्ता मान्छेहरूमाथि चाहिँ डोजर लगाएर उनले अलि जम्मा गरेका हाँडाभाँडा पनि सब ध्वस्त पारिदिया छ, लत्ता कपडा ध्वस्त पारिदिया छन्, पढाइ पढ्दै गरेका बालबच्चाहरूको स्कुल ध्वस्त पारिदिया छ, अर्को कुनै विकल्प छैन, अनि त्यो तथ्याङ्क सबै लिएर अनि विकल्प यो ल यो ढङ्गले हामी बसोबास गराउँछौँ भन्ने विकल्प तयार गरेर अनि कदम चालेको भए होइन, मान्छेले सहज ढङ्गले
1: प्रक्रिया मिलेन होला, काहीँ न काहीँ कमजोरी भयो होला, तर सुकुम्बासी बस्ती व्यवस्थापन त गर्नै पर्थ्यो,
0: गर्नुपर्छ, तर अहिले चाहिँ त्यो त्यो समस्या समाधान गर्ने नाउँमा त्यो जनतामाथि भयावह अत्याचार भोग्यो, यस्तो होइन, यसरी यो डेमोक्रेटिक तरिका पनि होइन, यस्तो एकदमै गलत कुरा हो, त्यसले आम ती जनताको जुन दिल दुखेको छ त्यो कहिले मलमपट्टि लगाउन सक्दैन यो सरकार।
1: सरकारले 64 साल पछाडि सार्वजनिक पदमा बसेका सबको सम्पत्ति छानबिन गर्ने भनेको छ, यो त राम्रो काम सुरु भएको छ नि।
0: त्यो 64 साल पछि चाहिँ किन, त्योभन्दा अगाडिको किन नगर्ने,
1: तपाईँहरूको पालो आइहाल्छ
0: नि। यो चाहिँ मलाई चाहिँ आशंका छ कि पहिलादेखि नै जसले वास्तवमा जाने राजकीय उसबाट जाने राजस्वबाट जाने गलत ढङ्गले केही गरेको छ भने त्यसको त जहिलेको पनि छानबिन गरे भइहाल्छ नि, यसलाई किन त्यो 64 साल भन्नुभयो, अथवा यो गणतन्त्र आएपछि भन्न खोजे हो कि
1: गणतन्त्रवादीहरूलाई छानबिन नगर्ने पनि भने
0: गण त्यही त नि
1: पहिलोपटक
0: अनि त्यो त कुनै सङ्गतिपूर्ण कुरै भएन नि। अनि अब त्यो गणतन्त्र ल्याउने काममा लागेका केही मान्छेहरूलाई डस्न अथवा डाम्न खोजेको हो कि भनेर मान्छेले सहज ढङ्गले शङ्का गर्छ।
1: अर्को हेर्नुहोस् त, व्यापारिक प्रतिष्ठानहरू तपाईँहरूको त पार्टी मिलाइदिने बिचौलिया नै होइन, उहाँ पनि पक्राउ पर्नु, उहाँहरूको घरमा त तपाईँहरूले खुब धेरै खानुभयो होला चिया कफी।
0: मलाई चाहिँ त्यो एकता गरेको पनि थाहा छैन है, कहाँ कहाँ के मिटिङ गरे त्यो पनि थाहा छैन।
1: मैले मिठो चिया तपाईँले खानुभएको थिएन,
0: त्यो एमाले र माओवादीको एकता हो नि, त्यो एकता भएको ठ्याक्कै अघिल्लो दिन यो राष्ट्रिय सभागृहमा एउटा कार्यक्रम थियो युवाहरूको, त्यो युवाहरूको कार्यक्रममा पनि एउटा वक्ता अनि केपी कमेडी पनि एउटा वक्ता, म त्यही दिन मैले सोधेको थिएँ, अरू केही छैन, म त म भोलिपल्ट चाइना जाँदै थिएँ है, चाइना एउटा खास प्रोग्राममा मलाई बोलाएको थियो, अनि म चाइना जाँदैछु, केही कुरा छ कि तपाईँले भन्नुपर्ने मलाई भन्नुहोस्, अथवा अरू केही छ कि गतिविधि आदि इत्यादि भने मैले सोधेँ, अनि त्यस्तो केही छैन, ठिक छ जाने भाइ घर आउनुहोस् होइन, उहाँले त्यो भन्नुभयो। म गएँ भोलिपल्ट, अनि छन्तुमा पुगेर एउटा होटलमा बसेको बेलामा मोबाइल यसो गरेको त नेपालमा दुइटा पार्टी एकीकरण भयो अरे आज, सुन्छु हेर्नुहोस्, मलाई थाहा छैन बाबा, त्यो पार्टीको म दोस्रो अनि पछि सुन्नु न, पछि मैले हेर्दाखेरि प्रचण्ड एकातिर बस्या, अनि केपी ओली अर्कोतिर बस्या, अनि पछिमा हाम्रो दिपक भट्टजी बस्या है पछाडिपट्टि, अनि यता सही गर्दै गरेको त्यो दृश्य देखेपछि मलाई त्यसै दिन त्यो फोटो देखेपछि म यति दिक्क यति दिक्क यति दिक्क भएँ।
1: तपाईँहरूका पार्टीहरू कसले चलाउँदो रहेछन् होइन, यी त कारिन्दा रहेछन् होइन, मालिक त अर्कै।

0: रहेछ नि
1: मैले ती दुईटै नेताहरूलाई त्यो काँटका नेता हुन् भन्ने सोचेका थिएन
0: तर त्यही पार्टीमा बस्नुभयो तपाईँ
1: के गर्ने त पार्टी छोडेर हिँड्नु
0: गलत हो भन्ने थाहा पाएपछि किन बसिरहनुहुन्छ अब जीवनमा के हुँदैछ
1: पार्टीभित्र नै हामीले अन्तर सङ्घर्ष गरेर त्यो पार्टीलाई रूपान्तरण गर्ने हाम्रो कर्तव्य हुन्छ नि त
0: तपाईँले सक्नु भएन नि
1: त्यो कर्तव्यलाई छोड्नु भएन कि टाइम लाग्ला
0: अस्ति तपाईँले एउटा कार्यक्रम त्यही कार्यक्रममा बोलेको अर्को पनि एउटा शब्द मसँग छ महाकाली गलत थियो तपाईँलाई याद छ
1: एमसिसी पनि भने मैले
0: भन्नुहोस् न पार्टीमा तपाईँले त्यति बेला मतदान गर्नुभएको थियो थाहा छ तपाईँहरूको एमालेभित्र पनि मतदान भएको थियो संसदमा पनि मतदान भएको थियो किनभने सन्धि त दुई तिहाईले पारित गर्नुपर्छ होइन तपाईँ महाकालीको विरोध गर्दा गर्दै पनि तपाईँले पक्षमा मत हाल्नु भएको थियो
1: मैले त्यति बेला चाहिँ पार्टीलाई नफुटाउँ यो सन्धि पनि नगरौँ किनभने हामीले 47 सालको संविधान बनाउँदा 126 धारा राख्यौँ यो प्राकृतिक साधन स्रोत आदिकोमा चाहिँ दुई तिहाई बहुमत मात्रै अनुमोदन गर्नुपर्छ भन्ने पार्टी हामी नै हौँ अनि अब यो पार्टीभित्र चाहिँ यत्रो सन्धि हुँदाखेरि जहाँ महाकालीसँग महाकाली नदीको स्रोत पनि अहिलेसम्म थाहा छैन त्यो थाहा पाउँ नपाउँदा नपाउँदै यो प्रकारको सन्धि गर्ने काम चाहिँ यो गलत हुन्छ त्यसमाथि 17 र 16 कुरा थियो है अझ त्यति बेला त हामी के अरे 16 थियौँ अब हाम्रो देवराज कमरा आएपछि 17 भएको
0: मनमोहनको ठाउँमा वैकल्पिक केन्द्रीय सदस्य पूर्व सभामुख देवराज घिमिरे
1: देवराज घिमिरेलाई
0: पक्षमा मत हाल्न लगाइएको
1: लगाइयो त्यो ढङ्गले गरे हो हेर्नुहोस् त्यति बेला चाहिँ अब पार्टी नफुटोस् भन्ने मात्रै
0: अल्टिमेटली त आज तपाईँलाई त्यो राष्ट्रघात लाग्छ
1: बिल्कुल त्यो त हो नि त्यति बेला पनि राष्ट्रघातै हो
0: तपाईँलाई राष्ट्रघात लागेपछि अब मैले भन्न मिल्यो चित्त नदुखाउनुहोस् है
1: भन्नु
0: तपाईँ पनि राष्ट्रघाती हुनुभयो
1: होइन मैले त त्यहाँ भित्रै बसेर विरोध गरिरहेको छु नि त
0: तर सही त पक्षमा गर्नुभयो नि
1: पार्टीले गर्यो अब पार्टीलाई नफुटाउँ भन्ने हिसाबले त्यो हो
0: एमसिसीमा पनि तपाईँहरूको त्यही खेलो देखियो
1: एमसिसी हो एमसिसी पनि अर्को एउटा राष्ट्रघात नै हो त्यसले झनै अब बढी मात्रामा चाहिँ विदेशीहरूलाई चलखेल गर्न यहाँनिर ठाउँ दियो अहिले हामी एसपिपी भन्छौँ एसपिपीका धेरैजसो प्राधान्य लागू हुँदैछन् लागू भइरहेछन् म त्यही देखिरहेको छु
0: एसपिपी हामीले अस्वीकार गरे जस्तो देखिन्छ तर प्रावधान त
1: लागू भइरहेछन् अब यहाँ बेल हेलिकप्टरकै कुरा भन्नुहोस् होइन अहिले के ल्याउने हो कस्ता कस्ता परिणाम जन्माउने हो
0: त्यही त यो जम्मै चिज तपाईँ यो राष्ट्रघात हो म पनि फसेँ थाहा हुँदाहुँदै पार्टी जोगाउन मैले सही गरिदिएँ एमसिसीमा पनि यही गरेँ भन्दा भन्दै अनि तपाईँहरूलाई चाहिँ राति निन्द्रा चाहिँ लाग्छ
1: कहिले काहीँ त हामी उज्यालो बनाउँछौँ मलाई चाहिँ भन्नुहोस् न कहिले काहीँ
0: है
1: अब अहिले त अब अर्कै नयाँ परिस्थिति आएको छ होइन नयाँ परिस्थिति आएको छ देश एउटा बडो अप्ठ्यारो स्थितितर्फ जाँदैछ अग्निशान्दको यो हालत छ जनतालाई हिजो जेसुकै रिस उठेर भए पनि आक्रोशित भएर भए पनि जसलाई भोट हाले अब त्यो भोट हाल्ने जनता आफै एउटा पश्चातापतिर लागेको देखिन्छ
0: तर पश्चातापमा लाग्दा पनि पूर्व प्रधानमन्त्री कम्तीमा पनि बालन सरकारलाई मत हाल्दा पश्चाताप होला तर तपाईँहरूलाई मत नहालेकोमा पश्चाताप हुनेवाला छैन
1: ठिक छ त्यसमा त जनताले पटक जनता भनेको चाहिँ खालि कागज जस्तै हो कसैले पनि जनतालाई आफ्नो पेवा ठान्नु हुँदैन न राष्ट्रपाले ठान्न मिल्ला है त जनता फेरि नेपालको जनता भनेको कस्तो छ भने अलिक चाँडै चाँडै त्यो
0: भावनात्मक छ
1: अनि उज्यालो अँध्यारो देख्ने अनि बिहान बेलुका हुने त्यो खालको स्थिति हुन्छ उहाँहरूको मनमा होइन त्यो कारणले अब त्यो रियलाइजेसन पनि चाँडै हुँदो रहेछ फेरि जनतामा चाहिँ नेता भाउँदैन तर जनता चाहिँ चाँडै रियलाइज गर्ने र उनीहरू बदली पनि हाल्ने परिवर्तन भइहाल्ने त्यो खालको क्यारेक्टर देखिन्छ त्यसो हुनाले यदि सरकारले ठिक ढङ्गको पर्फर्मेन्स गरेन भने यो त केही अवधिभित्रमै देखिन्छ हेर्नुहोस् परिणाम
0: कतिपय मान्छे के भन्छन् भने यो सरकार 5 वर्ष जाँदैन भन्छन्
1: धेरै गाह्रो छ मैले देख्दा धेरै गाह्रो छ किनभने देशमा जुन जुन आयामका समस्याहरू छन् नि एकदमै बढ्यो आयामिक समस्याहरू त्यो लामो समयदेखि थुप्रेर बसेका छन् कोही कोही नयाँ च्यालेन्जको रूपमा आइरहेछन् अहिले जियो पोलिटिकल कम्पिटिसन पनि एकदमै चर्को भएर गएको छ होइन यो अवस्थामा एउटा राष्ट्रलाई हामीलाई मात्रै होइन इन्डिया जस्तो मुलुकलाई थाम्न गाह्रो भएको छ होइन अब चाइनालाई पनि त्यत्तिकै प्रेसर छ भनेपछि यो त सानो मुलुक हो स्वाभाविक रूपले हामीलाई थाम्न गाह्रो हुन्छ नै तर त्यो अवस्थामा जति सन्तुलित ढङ्गले एउटा राष्ट्रिय सहमतिका साथ अग्रगामी नीति र कार्यक्रमहरू लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ आज। त्यसको विपरीत झन् झन् बढी मात्र द्वन्द्वहरू बढ्दैछन्, अनेकता बढ्दैछ,
0: अलि निरङ्कुशतातर्फ गयो कि भन्ने पनि छ।
1: त्यो त स्वाभाविक छ नि, एउटा सरकार अब भन्नुहोस् न, अहिले तपाईँले हेर्दाखेरि यही सुकुमासी समस्यालाई जुन ढङ्गले दमनात्मक ढङ्गले गरिरहेको छ, श्रमिक जनताको चाहिँ ट्रेड युनियनको अधिकार चाहिँ प्रतिबन्ध लगाउने, सोभी अधिकारमाथि प्रतिबन्ध लगाउने, अब कर्मचारीहरूलाई पनि हामीले एउटा सङ्गठन त दिनुपर्छ,
0: तर विद्यार्थी सङ्गठन उठ्न सकेनन्, ट्रेड युनियनहरू उठ्न सकेनन्, सडकमा जान सकेनन्, किनभने उनीहरूले हिजो गरेको गल्तीले मुख देखाउन गाह्रो भएर त हो नि।
1: यस्तो पोलिटिकल पार्टीहरूकै हुन् नि उनीहरू सङ्गठन त, होइन, पोलिटिकल पार्टीहरूको जुन डिमोरलाइज भएको अवस्था हो नि, त्यसले गर्दा उनीहरू पनि उठ्न सकेन त्यस्तो हो। तर उनीहरूको मुभमेन्ट उनीहरूको आफ्नै इन्डिपेन्डेन्टली पनि जान सक्ने कुरा हुन्छ, सोभियतको आन्दोलन भनेको त विद्यार्थी आन्दोलन भनेको।
0: भोलि मानव राष्ट्रिय स्वतन्त्र पार्टी असफल भयो या जनताले विकल्प खोज्नु पर्यो भने त्यो विकल्प कम्ती काङ्ग्रेस, माओवादी या एमाले हुनसक्छ कि योभन्दा फरक विकल्पमा जनता जान्छ?
1: अब होइन, फरक एकदमै राम्रो फरक आए त राम्रो हो, तर त्यो फरक आउने त सम्भावना अहिले देखिँदैन। अब यिनै पार्टीहरूभित्रबाट चाहिँ नयाँ ढङ्गले एउटा मोर्चाबन्दी विकास होला, एकैचोटि एउटा पार्टीले मात्रै लिड गर्नलाई अलिक गाह्रो होला, तत्कालै कुनै सङ्कट आइहाल्यो भने। त्यस्तो अवस्थामा चाहिँ यो देशका देशभक्तहरू, होइन, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी शक्तिहरू, कम्युनिस्टहरू, समाजवादीहरू आदिहरू चाहिँ एकताबद्ध भएर एउटा फ्रन्ट निर्माण गरेर उनीहरूले जानुपर्ने बाध्यता छ।
0: जलनाथ खनाललाई अझै राजनीतिमा केही हुने, केही बन्ने अझै बाँकी छ?
1: मलाई पदको त्यस्तो कुनै आकाङ्क्षा छैन, हेर्नुहोस्, तर अब यो देशको निम्ति जुन चिन्ता गरेर यो उसमा लागियो नि, त्यो चाहिँ अब सास फेरुन्जेलसम्म तलमाथि हुँदैन मेरो चाहिँ।
0: रिटायर नहुने?
1: रिटायर नहुने किन रिटायर हुनु पर्यो?
0: कति ओगटेर बस्ने त भने?
1: ओगट्ने केलाई ओगट्ने?
0: ल,
1: मैले पदको आवश्यकता छैन भनिसकेँ, तपाईँले भने त्यो ओगट्ने भने पद होइन
0: हो।
1: अनि मान्छेले वैचारिक राजनीतिक रूपले आफ्नो चिन्तन पनि गर्न नपाउने,
0: चिन्तन गर्न पाउने
1: अनि
0: तर नओगट्ने?
1: त्यही त मैले ओगट्ने त कुरै
0: एमाले माओवादी किन, नेपाली कम्युनिस्ट पार्टी किन एकीकरण गर्न परेको छैन भने मेरो अध्यक्ष पद जान्छ भनेर, प्रचण्डलाई किन परेको छैन संयोजक पद जान्छ भनेर, यही होइन?
1: त्यस कारण मलाई त्यो पदसँग मतलबै भएन, तर देशको कम्युनिस्ट आन्दोलन, देशको राष्ट्रियता, देशको योजना जीविका, देशको विकासक्रम, होइन, समाजवादको यात्रा प्रति त म त एकदम रातो दिन चिन्तित छु र चिन्ताका साथ लाग्छु। म अझै मैले अस्ति 24 किताब लेखेको थिएँ, त्यो 24 किताबको सबै पाण्डुलिपि जलाइदिएँ 24 गते है। तर एउटा संयोग के भएछ भन्दाखेरि त्यो कम्प्युटराइज भएको हुनाले त्यो कम्प्युटरको चाहिँ अब त्यो एकजना विशेषज्ञले के सोध्यो भने त्यसको कुनै टुक्रा बाँकी छ कि छैन भने, त्यो टुक्रा मात्रै बाँकी एउटा सानो चोइटो भेटियो है, त्यो चोइटो लिएर गएर मेरो त्यो पाण्डुलिपिहरूको करिब करिब 60-70
0: रिकभर भयो,
1: प्रतिशत रिकभर भयो। त्यो रिकभर भएको किताब हो हामीले अस्तिको दिन चाहिँ गरेँ, नत्र त्यो पनि गइसक्यो। त्यसो हुनाले म लेख्ने काम, वैचारिक राजनीतिक काम, सैद्धान्तिक काम
0: अन्तिममा पर प्रधानमन्त्रीज्यू लेख्ने कुरा, विचार गर्ने कुरा, अनुभव बाँड्ने कुरा त गर्दै रहनु होला, एउटै डर छ कि छैन? किनभने जस्तै तपाईँको एउटा नेतालाई पतञ्जली लगाएर राखिदिएको छ, अब तपाईँको अर्को मित्रलाई कति बेला पक्रियो, सम्पत्ति शुद्धिकरणदेखि लिएर भदौ 23 प्रकरणमा कति बेला फेरि पक्रियो यो थाहा छैन, अर्को मित्रलाई पनि सम्पत्ति शुद्धिकरणै लागेको छ, उहाँलाई पनि प्रहरीले कति बेला पछ्याइरहेछ थाहा छैन। तपाईँको नाममा अरू धेरै मुद्दा त आउँदैन, तपाईँले धेरै पटक जवाब दिइसक्नु भएको छ, तर अहिले त कोही मान्छे जोडियो भने त्यहीमा समात्न सकिने भन्ने हुन्छ, तपाईँलाई चाहिँ खास गरी सरलाईको सर्प त्यसले कति बेला टोक्छ थाहा छैन,
1: त्यो टोक्दैन। सर्पले चाहिँ 70 चुनावमा त्यहाँ जाँदाखेरि एकजना
0: भाइले, त्यो त सबै तपाईँले भन्नुभयो, मेरै कार्यक्रममा भन्नुभएको, तर त्यो पैसा त दुरुपयोग भएको छ त्यहाँ,
1: त्यो त मसँग जोडिँदैन नि त।
0: तर त्यो संस्था सृजनाकर्ता चाहिँ तपाईँ हो क्या?
1: त्यो संस्था जुन ढङ्गले बन्यो, होइन, त्यहाँको जनतालाई मैले नै भनेको चाहिँ के हो भन्दाखेरि, यस्तो ठुलो जडा सर्पदंश भएको जिल्लामा त तपाईँहरूले यसलाई सङ्गठित रूपले कसरी लान सक्नुहुन्छ, तपाईँहरूले सङ्गठित भएर अभियान चलाउनुहोस् भने

0: हो मैले है त्यो अभियानको उपज हुनेले त्यो संगठन बनाए मेरो नाम जोडे होइन
1: सुरुवात झलनाथ प्रतिष्ठान भनेर सुरु भयो
0: मेरो नाम जोडे
1: मैले नै सरकारका तर्फबाट सहजीकरण गरिदिनु भयो
0: मलाई त्यो
1: पैसा गयो दुरुपयोग भयो
0: नाम नलाख्नुहोस् न मेरो म त पोलिटिसियन हुँ नि म चाहिँ अहिले त्यो के अरे मनमोहन अधिकारी बिपी कोइरालालाई भएको छैन होइन त्यही कारण म
1: अझै छु
0: अझै लड्नु पर्नेछ मैले त्यसो हुनाले त्यो नाम मैले अहिले नराख्नुहोस् भनेर भनेको मैले मान्नु भएन होइन यो त के भयो तपाईँको त ब्रेन चाइल्ड जस्तै भयो तपाईँले एउटा अवधारणा दिनुभयो हामीले भने त के हुन्छ तपाईँको नाम राख्नलाई भन्ने खालको कुरा धेरै दिक्क भएपछि ल ल ल भने अब मैले अब पछि मैले आफै निकाल्नु पर्यो नाम होइन त्यो मुद्दा चाहिँ दादी इत्यादि भन्न थालेपछि मैले आफै विथड्रो गरेँ त्यसमा मेरो अर्को
1: कहिले कहिले काहीँ तपाईँलाई झस्को पर्छ किनभने सरकारलाई न्यु चाहिएको छ तपाईँको हात हतखडी ल्याउन
0: अनि त्यसमा ठिक
1: छैन काहीँ
0: सरकारले अहिलेसम्म गरिरहेका कामहरू नियमपूर्वक पनि गरेका छैन होइन संविधान ऐन कानुन अनि व्यवस्था परम्परा आदिलाई पालना गरेको पनि देखिरहेको छैन मैले त्यो ढङ्गले म माथि पनि यदि केही कुराहरू उठ्यो भने मलाई कुनै आश्चर्य हुने छैन
1: नगएको
0: तर म के कुरामा ढुक्क छु भने जसका सुना खोटी उसको हिया ढुक ढुक भन्ने उखान छ कि होइन जसका सुना खोटी नि छैन के को हिया ढुक ढुक गर्नु किन रातभरि अनिन्द्रितद्वारा बस्नुपर्ने होइन मलाई केही पनि त्यसमा छैन
1: कम्तीमा पनि हरेक नेतामा यो प्रकारको आत्मबल होस् मैले कमजोरी गरेको छु भने जति बेला सक्छु मलाई पक्ड
0: एकदम
1: तर नियम कानुन अन्तर्गत गर
0: एक्ज्याक्ट
1: कसैसँग पनि त्यो बैरीभाव राखेर नगर हस् तपाईँलाई धेरै धन्यवाद
0: धन्यवाद
1: आज हामीले झलनाथ खनालसँगको यही प्रश्न तपाईँलाई प्रस्तुत गऱ्यौँ कार्यक्रम यही सकिन्छ नमस्कार
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9555703959 र 9555673959 दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556-5569-53 98-550-77-061 र 98-550-77-053
4: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440-493-580 र 98-550-26-440
5: It's 9 o'clock अहिले 9 बजेको छ

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि पानी पर्ने क्रम केही कम, तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस, काङ्ग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल

आईडी योजना रद्द र पाकिस्तानमा आजदेखि काबा पुरुष भलिबल च्याम्पियनसिप नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर आज कोशी लुम्बिनी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि छ घैराती कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् अरू थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ देशभर मनसुनी वायुको प्रभाव कायमै छ महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ दोलखाको गौरीशंकर गाउँपालिका नौमा आएको बाढीमा फँसेका चारजनाको उद्धार गरिएको छ बाढीले बगाउँदा एकजना बेपत्ता छन् चारजना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीय बासिन्दाको पहलमा उद्धार भएको जिल्ला प्रहरीकारले दोलखाले जनाएको छ बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ सूर्यबहादुर तामाङ कल्याण विकर र विनोद श्रेष्ठ भीरमा अड्केको अवस्थामा उद्धार भएको जिल्ला प्रहरीकारले दोलखाका प्रमुख डीएसपी मनोज लामाले उज्यालोलाई जानकारी दिनुभयो अनुसार गैराती गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढीले स्थानीय 73 वर्षीय चस्मान तामाङलाई बगाएको छ उहाँको खोजी कार्य भइरहेको छ बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमा समेत क्षति गरेको छ र खोलाले दुवैतर्फको जमिन कटान गरेको छ रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7,200 नेपाली कामदार लैजान कोरियाली भाषा परीक्षाको आवेदन माग गरेको छ युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार इपिएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000 कृषि तथा पशुपालन क्षेत्रमा 2,000 सेवा क्षेत्र र वन पैदावार समान 100 संख्यामा नेपालीले रोजगारी पाउनेछन् सेवा र वन पैदावार क्षेत्र थप भएका हुन् इपिएस कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारिक अर्थात् साउन 17 गतेसम्म अनलाइन मार्फत दिन सकिनेछ आवेदन दिनका लागि उमेर 18 वर्ष पूरा भई 39 वर्ष ननागेको हुनुपर्नेछ साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको कोरियामा गैर कानूनी रूपमा बसेर फिर्ता नभएको नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा E9 वा E10 भिसामा 5 वर्ष वा त्योभन्दा बढी समय बसेको हुनुपर्नेछ पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ परीक्षाका लागि आवेदकले 28 अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ अन्तिम परीक्षामा उत्तीर्ण उम्मेद्वारको नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म वैधता रहनेछ तर कोरिया भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने इपिएस शाखाले जनाएको छ परीक्षा आवेदन संख्याको आधारमा भाषा परीक्षाको मिति तय हुनेछ आज बीपी कोइरालाको 45 स्मृति दिवस नेपाली काङ्ग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन् उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो विशेष गरी 2007 सालको क्रान्ति उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ 2015 सालको पहिलो आम चुनावमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरेको थियो त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइरालासहित काङ्ग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान सामाजिक यथार्थ अस्तित्व प्रेम स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ बीपीका सुम्निमा तीन घुम्ती नरेन्द्र दाई मोदी आइन हिटलर र यहुदी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित छन् बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो पार्टीका संस्थापक बिकबीको 45 स्मृति दिवस मनाइरहँदा नेपाली काङ्ग्रेस भने यति बेला सङ्कटको सङ्घारमा छ बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन् उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला श्रोता तथा पाठकको

0: उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
0: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावको कारण घटेको अण्डाको भाउ फेरि बढ्न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य बढ्न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट अर्थात 30 वटामा 50 रुपियाँ भाउ बढेको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बाट बढेर 500 रुपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 बाट 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको भाव बढ्न थालेपछि मूल्य बढ्न थाले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो। नेपालमा दैनिक झन्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 रुपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। 1 क्रेट अण्डाको लागत मूल्य नै 573 रुपियाँ 60 पैसा पर्न आउने सङ्घको दावी छ। यसअनुसार प्रति गोटा 19 रुपियाँ 12 पैसा पर्न आउँछ। भाव बढे पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। सङ्घका अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्ड्री बर्नहमले बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएको छ। उहाँले कार्यभार सम्हाले लगत्तै नागरिकलाई ठूलो राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। अक्टोबर 1 देखि लागू हुने यो व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने 5% भ्याट शून्यमा झारिने भएको छ। सरकारको यो निर्णयबाट बेलायतका नागरिकले वार्षिक झण्डै 45 पाउन्ड बचत गर्ने अनुमान गरिएको छ। यो योजनाका लागि स्रोत जुटाउन सरकारले अघिल्लो सरकारको डिजिटल आइडी योजना रद्द गरेको छ। पूर्व सरकारको परियोजनामा हरेक वर्ष झण्डै 600 मिलियन पाउन्ड खर्च हुने अनुमान गरिएको थियो। अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडोयाममा नागरिकलाई राहत दिन मद्दत पुग्ने बताउनु भएको छ। यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागू हुने भए पनि ग्यासमा भने लागू नहुने जनाएको छ। यसैबीच नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो मन्त्री परिषद बैठक बोलाउनु भएको छ। उहाँले निवर्तमान प्रधानमन्त्री केयर स्टमरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिवान्डलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरुष भलिबल च्याम्पियनसिप सुरु हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे सुरु हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकस्तान, उज्बेकिस्तान, बङ्गलादेश र श्रीलङ्काको टोली सहभागी रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनले जनाएको छ। राउन्ड रोबिन लिगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 वटा टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बारदेवा, राजेन्द्र धामी, सुरज चुनारा, निर्दोष बस्नेत, रविन नगरकोटी, हिमाल दु सुनारी, दिपेश कुँवर र विनोद बहादुर चन्द्र रहनुभएको छ। नेपाली टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। चारवन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि पानी पर्ने क्रम केही कम, तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा, सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बिपी कोइरालाको 45 औं स्मृति दिवस, काङ्ग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको

0: हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द र पाकिस्तानमा आजदेखि काबा पुरुष भलिबल च्याम्पियनसिप, नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग खेल्दै।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड़ को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाढा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 81। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाको वडा 3 चौबिसै घण्टा एआई कलिङ सेवा शुरू भएको छ। तपाईँको समस्या मेरो समाधान भन्ने नाराका साथ हिजो शुभारम्भ गरिएको एआई कलिङ मार्फत वडा कार्यालयभित्रका सबै सेवाको बारेमा जानकारी दिनुका साथै वडाभित्रको समस्या समाधानका लागि दर्ता गर्ने काम हुने वडा अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो। कलिङ मार्फत गुनासो दर्ता समेत गर्न सकिने र जनप्रतिनिधि तथा कर्मचारीसँग वडावासीले भेट्न नसकेको अवस्थामा एआई मार्फत समस्या समाधानका लागि सहजीकरण हुने उहाँले बताउनु भएको छ। ब्लू ओभल इन्टरनेसनलका प्रतिनिधि एवं प्रविधि सेवा डेभलपर प्रदीप श्रेष्ठले 1 तयारीमा यो प्रविधिको विकास गरिएको जानकारी दिनुभयो। एआई कलिङ मार्फत अहिले नेपाली भाषामा वडावासीलाई चाहिने सम्पूर्ण सूचना दिने र अनलाइन मार्फत आवाज र अक्षरमा गुनासो दर्ता गर्ने काम सम्भव हुनेछ। पशुपति क्षेत्रमा हरेक वर्ष असार शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन हिजो गङ्गामाई रथयात्रा गरिएको छ। पशुपति क्षेत्रमा जलकी अधिराष्टी देवी गङ्गामाईको रथयात्रा तथा विशेष अर्चना उपासना गर्ने परम्परा छ। यो यात्रामा राज्यबाट हर्ष बढाइका लागि गुरुज्यूको पल्टनले सलामी समेत प्रदान गर्ने परम्परा पनि छ। गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको छ। पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्ट धातुको मूर्तिलाई रथारोहण गराई वज्रघरबाट रथयात्रा शुरू भएको कोष सञ्चालक परिषद सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। पशुपति क्षेत्रको देवमार्गमा रथयात्रा गराएर हिजो नै समापन भएको छ। स्थलगत अनुगमनको क्रममा कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले 2 फर्मलाई जरिमाना गरेको छ। विभागले किसु चमेना गिरियालाई 20,000 रुपियाँ जरिमाना गराएको छ। त्यस्तै जडीबुटीमा रहेको क्याल्मेरा अटायरलाई 5,000 रुपियाँ जरिमाना गरेको छ। विभागले 12 फर्ममा अनुगमन गरेकोमा 10 भने सुधारात्मक निर्देशन दिएको जनाएको छ। बजारमा स्वच्छता कायम राख्न, खाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ। उपभोक्ता संरक्षण ऐन 2075 दफा 15 बमोजिम खरिद बिल बिजक नराखेकोले त्यही ऐनको दफा 38 ग बमोजिम जरिमाना गरिएको पनि विभागले जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा 19% दुर्घटनामा कमी आएको तथ्याङ्क पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष 80-81 8,881 सडक दुर्घटना भएकोमा आर्थिक वर्ष 81-82 7,169 र आर्थिक वर्ष 82-83 5,803 रहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेश राज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरकारवाला निकायले अपनाएको सतर्कता प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनको सकारात्मक प्रभाव पर्दै गएको बताउनुभयो। ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदल यात्री दुवैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा पनि जोड दिएको छ। बिहान 9 राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरियन भाषा परीक्षाको आवेदन खुलियो, 7,200 जनाको कोटा, सेवा र वन पैदावार क्षेत्र पनि थप। आजदेखि पानी पर्ने क्रम केही कम तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना र ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: मुंगुर पाले घाटे लाल त्याड़ फिर माछा पाले तेसमा पनि घाटे लायो चुर्नुम बारो अशी त्याड़ आरो अहिले चाहिँ कुखुरा पालेको तेसमा पनि घाटे लायो अहिले के गरम बाब
1: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
1: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
4: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
3: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
2: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
5: सम्पर्क 9819328 र 9653573687
6: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
7: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ न्यायको लागि एकजुट हौ
6: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
8: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
8: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0564935580 मोबाइल 9855026440
8: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
10: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 9550 60359 र 9550 67359

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4043 5880 र 98550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ.
4: 10 बज्यो.

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसले घरबार विहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूको सहयोगका लागि मानवीय सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कंग्रेस सभापति गगन कुमार थापाले 10 लाख रूपियाँको शुरूआती रकम सहित उक्त कोषको घोषणा गर्नुभएको हो। कोषको रकमलाई आगामी दिनमा थप बढाउँदै लगेर पीड़ित वर्गसम्म पुर्याइने कंग्रेसले जनाएको छ। दिवसमा आयोजित 5 किलोमिटर ग्रीन रन प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार पनि प्रदान गरिएको छ। ललितपुरको यूएन पार्कबाट शुरू भएको दौड 16 मिनट 15 सेकेण्डमा पूरा गरी प्रथम हुनुभएका मुकेश बहादुर पाललाई कंग्रेस सभापति थापाले 50,000 रूपियाँ पुरस्कार प्रदान गर्नुभयो। ग्रीन रन प्रतियोगितामा 1400 भन्दा बढी धावकहरू सहभागी थिए। कंग्रेसले आज जावला खेलमा जलवायु परिवर्तन सम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम समेत आयोजना गरेको थियो। देशभर बढ्दै गएको मनसुनजन्य विपदको पूर्व तयारी र व्यवस्थापनलाई लिएर विपक्षी दलहरूले आज राष्ट्रिय सभामा सरकारको ध्यान आकर्षण गराउने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको अगुवाईमा आज बिहान 11 बजे गृहमन्त्री समक्ष ध्यान आकर्षण प्रस्ताव दर्ता गराउन लागि हो। विपद व्यवस्थापनमा सरकारको उपस्थिति र पूर्व तयारी कमजोर रहेको भन्दै दर्ता गर्न लागि उक्त प्रस्तावमा अन्य विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालले समर्थन जनाएका छन्। मनसुनी बाढी पहिरोका कारण देशका विभिन्न भागमा जनधनको क्षति भइरहँदा सरकारलाई पूर्व तयारी र उद्धार तथा राहत कार्यमा थप जिम्मेवार र सक्रिय बनाउन लागि दलहरूले बताएका छन्। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरोले जनजीवन प्रभावित पारेको छ। दोलखाको गौरी शंकर गाउँपालिका 9 मूल खर्कमा खसेको पहिरोमा फसेका सिफ्रिङ खोला जलविद्युत आयोजनाका 4 जना कर्मचारीको सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मी र स्थानीयको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारे पनि पहिरोमा बगेर बेपत्ता हुनुभएका स्थानीय 75 वर्षीय चस्मान तामाङको खोजी कार्य जारी छ। यता धादिङको नीलकण्ठ नगरपालिका 2 स्थित तल्लो भुलभुले मा खसेको पहिरोका कारण 4 परिवार विस्थापित भएका छन् भने 46 परिवार उच्च जोखिममा परेका छन्। पहिरोले खाने पानीको मुख्य पाइपलाइन फुटाएपछि धादिङ बेसीका करिब 2500 घर धुनेमा खाने पानी आपूर्ति पूर्ण रूपमा ठप्प बनेको छ। नगरपालिका र खानेपानी बोर्डको टोलीले स्थलगत निरीक्षण गरी पाइपलाइन मर्मत शुरू गरिसकेको छ भने आज साँझसम्म आंशिक रूपमा पानी वितरण सुचारू गर्ने तयारी गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदे

0: तपाईको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: Essoys. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाभित्र लेक लागेर गत आर्थिक वर्ष 2082-83 25 जना पैदल यात्रीले ज्यान गुमाएका छन्. एकया पोखराका अनुसार लेक लागेर मृत्यु हुनेमा अधिकांश मुस्ताङको मुक्तिनाथ लोमनथाङ र मनाङ क्षेत्र पुगेका भारतीय तथा नेपाली नागरिक रहेका छन्. यसबाहेक लेक लाग्ने हिमपातमा पर्ने र भीरबाट लडेर जस्ता विभिन्न दुर्घटनामा पनि थप 5 विदेशी तथा स्वदेशी पर्यटकको मृत्यु भएको छ. उचाइमा जाँदा हतारिएर यात्रा नगर्न र पैदल यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिएमा तुरन्त होसो ठाउँतर्फ झर्न एक्यापले पैदल यात्रीहरूलाई आग्रह गरेको छ. र पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष 2082-83 17,67,72,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ. यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 11% अर्थात 1,74,00,000,000 रुपियाँ भन्दा बढी हो. कार्यालयलाई वार्षिक रूपमा 18,87,00,000,000 रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा 93% प्रगति हासिल भएको छ. पूर्वी नाका हुँदै चिया अलैसी अदुवा जस्ता कृषिजन्य वस्तु निर्यात हुने तथा पेट्रोलियम पदार्थ लत्ता कपडा र औद्योगिक सामग्री आयात हुने गरेकाले पछिल्लो वर्ष भन्सार असुलीमा उल्लेखनीय सुधार आएको हो. हवस् त नेपाली खबर अहिलेलाई यति नै. 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

0: 11 झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। पछिल्लो दुई सातादेखि निजी क्षेत्रका समस्या सुन्न निरन्तर सक्रिय रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघको प्रतिनिधिमण्डलबीच आज छलफल हुँदैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी भेटवार्तामा हस्तकला क्षेत्रको विस्तार, निर्यात प्रवर्धन र व्यवसायले भोगिरहेका चुनौतीबारे कुराकानी केन्द्रित छ। यसअघि उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसाय, फुटवेयर र तयारी पोसाक संघ जस्ता क्षेत्रगत संस्थाका प्रतिनिधिसँग एक्लै छलफल गर्नुभएका प्रधानमन्त्री शाहले निजी क्षेत्रको सुझावका आधारमा आर्थिक सुधारका कदम अघि बढाउने तयारी गर्नुभएको छ। सीमा अतिक्रमण रोक्न र नागरिकता तथा लाल पूर्जा उपलब्ध गराउन माग गर्दै सुस्तावासीले काठमाडौँमा आन्दोलन गरेपछि सरकारले उनीहरूका माग सम्बोधन अघि बढाएको छ। गृह मन्त्रालयसँग भएको सहमति अनुसार नवलपरासीको सुस्ता गाउँपालिका पाँचमा खटिएको टोलीले नागरिकताविहीन 238 घरधुरीको विवरण संकलन सम्पन्न गरेको छ। संकलित तथ्याङ्क जिल्ला प्रशासन कार्यालय पठाइने र त्यसकै आधारमा नागरिकता वितरण प्रक्रिया थालिनेछ। यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुख सहितको टोली सुस्ताको स्थलगत निरीक्षण गर्दै सुरक्षा गस्ती बढाएको छ। भारतीय सीमा सुरक्षा बलबाट हुने हस्तक्षेप रोक्न तथा डुबान र लाल पूर्जा सम्बन्धी समस्या सल्टाउन सुरक्षा निकायले मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ। देशभर बढ्दै गएको मनसुन जन्य विपदको पूर्व तयारी र व्यवस्थापनलाई लिएर विपक्षी दलहरूले आज राष्ट्रिय सभामा सरकारको ध्यान आकर्षण गराउने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको अगुवाईमा अहिले गृहमन्त्री समक्ष ध्यान आकर्षण प्रस्ताव दर्ता गराउन लागि हो। विपद व्यवस्थापनमा सरकारको उपस्थिति र पूर्व तयारी कमजोर रहेको भन्दै दर्ता गर्न लागि उक्त प्रस्तावमा अन्य विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालले समर्थन जनाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पैसा सीधे खल्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर व्यवसायिक विद्युत उत्पादनको अन्तिम म्याद गुजारेका अचल विद्युत आयोजनाहरूलाई व्यवस्थित बनाउन सरकारले वर्गीकरण सहितको सहजीकरण प्रक्रिया सुरु गरेको छ। प्राकृतिक प्रकोप तथा बाढी पहिरोका कारण निर्माण गरिएका आयोजनाको म्याद थप्ने विषयमा छलफल गर्न ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले आज दिउँसो 3 बजे नेपाल विद्युत प्राधिकरणमा छलफल गर्दै हुनुहुन्छ। बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक सहित पदाधिकारी र जल विद्युत आयोजनाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका 70 आयोजनालाई भौतिक प्रगति र दायित्व पालनाका आधारमा 4 समूहमा वर्गीकरण गरेको छ। र पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काकडभिट्टाले गत आर्थिक वर्ष 2082-83 17,67,72,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 11% अर्थात 1,74,00,000,000 रुपियाँ भन्दा बढी हो। कार्यालयलाई वार्षिक रूपमा 18,87,00,000,000 रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा 93% प्रगति हासिल भएको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: My Inspector Priya, Timarla Pokinuko Lai, K. Samedihi, Ye Gauma, Ye Gaunko Gaungi by Bosirate. Tabalatamai Naik Samzikati, Tabetakal Naik Puniskinba.
1: Melbourne Timla Loximisozikati, Timito Madurganiskiu. Dialogue was a body boy. That took part of the Kamsakiana. Kayatalu. By the way, DSP Saput.
2: हजुर छरीबा
0: त्यो चेलीबेटी बेसना त हामीले पक्र्यौ नि
2: हो राम्रो भो त्यस्तालाई त पत्ता फर्कनु पर्छ
0: अनि आमा कहाँ हुनुहुन्छ
2: ए तेरो आमा काउली बेच्ने गएछ

0: 93.2 MHz.
1: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
2: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: चौबिसै घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853
8: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
9: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ
8: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
10: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
10: सम्पर्क 98119 32811 र 98653 73 687

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ। नेपाली कंग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालको समर्थनमा जरूरी सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावक कंग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त हुनुहुन्छ। कंग्रेसका सचेतक पदम बहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी सागरिमा तथा जनता समाजवादी पार्टी जसपा नेपाल की सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढ़ी, पहिरो, डुवान, चट्यान र हिमताल विस्फोटको जोखिम बढ़िरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा सरकारको पूर्व तयारी प्राप्त नरहेको भन्दै गृहमन्त्रीसँग जवाब मागिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 83 यस वर्ष देशभर 51,868 घर धुरीका 2,26,661 नागरिक मनसुन जन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दिउँसो 3 बजे मन्त्री परिषदको नियमित बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको उक्त बैठकमा समसामयिक राजनैतिक, प्रशासनिक तथा मुलुकका चालू गतिविधिबारे छलफल हुनेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रालयगत एजेण्डा, जनजीविकाका सवाल र मुलुकको पछिल्लो अवस्थालाई लिएर आवश्यक निर्णयहरू गरिने कार्यसूची छ। पछिल्लो 2 सातादेखि निजी क्षेत्रका समस्या सुन्न निरन्तर सक्रिय रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल हस्तकला महासंघको प्रतिनिधि मण्डलसँग छलफलमा जुट्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी भेटवार्तामा हस्तकला क्षेत्रको विस्तार, निर्यात प्रवर्धन र व्यवसायले भोगिरहेका चुनौतीबारे कुराकानी भइरहेको छ। प्रधानमन्त्रीले निजी क्षेत्रको सुझावका आधारमा आर्थिक सुधारका कदम अगाडि बढ़ाउने तयारी गर्नुभएको छ। नेपालका विभिन्न देश स्थित दूतावासहरूमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। खुला प्रतिस्पर्धाबाट करिब 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको छ। भारत, चीन, अमेरिका र बेलायतसहित 13 देशका लागि परराष्ट्र मन्त्रालयमा प्राप्त करिब 2,700 आवेदकको सूक्ष्म अध्ययन भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पैसा सीधे खल्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ आईएमई गरौ
2: आईएमई गरौ यस नेपाली खबरका
3: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाकी खबर। नेपाली कांग्रेसले घरबार बिन एकल महिला तथा बाल बालिकाको सहायताका लागि 10,00,000 रुपियाँको प्रारम्भिक राशि सहित मानवीय सहायता कल्याण कोष घोषणा गरेको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति गगन कुमार थापाले कोषको शुभारम्भ गर्नुभएको हो। सोही अवसरमा आयोजित 5 किलोमिटर ग्रीन रन दौड़ प्रतियोगितामा 16:15 दूरी पार गर्दै मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँलाई 50,000 नगद पुरस्कार दिइएको छ। सभापति थापाले ग्रीन रन प्रतियोगिता जलवायु परिवर्तन विषयमा जनचेतना जगाउन मात्र नभई संकल्प गर्न भएको बताउनु भएको छ। यस्तै जाउला खेलमा जलवायु परिवर्तन सम्बन्धी छलफल चलाएको कंग्रेसले भोलि राष्ट्रिय सभामा जरा अभियानको समापन र नयाँ कार्यक्रमको घोषणा गर्ने जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 मूलखर्कमा खसेको पहिरोमा बगेर स्थानीय 75 वर्षीय चसमान तामाङ बेपत्ता हुनुभएको छ। पहिरोमा फसेका सिप्रिङ खोला जलविद्युत आयोजनाका 4 कर्मचारी भने सकुशल उद्धार गरिएको छ। अविरल वर्षाका कारण धादिङको नीलकण्ठ 2 पहिरोले खाने पानीको पाइप फुटाउँदा धादिङ बेसीका करिब 2500 घरधुरीमा पानी आपूर्ति ठप्प बनेको छ भने 46 परिवार पहिरोको उच्च जोखिममा छन्। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038, मोबाइल 98550-88002।

0: ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773787।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र मङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
10: हेलो आयन, के छ?
11: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
10: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
11: भिडियो अन गर न यार।
10: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
11: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
12: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
13: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
14: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
15: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
12: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। मनसुन जन्ने विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी का विषयमा आज गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालको समर्थनमा जरूरी सार्वजनिक महत्वको विषयमा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको हो। प्रस्तावक कंग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त हुनुहुन्छ। कंग्रेसका सचेतक पदमबहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्थेल, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी सागरिमा तथा जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले समर्थन गर्नु भएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका निकायलाई परिपत्र गर्दै पीड़ितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको हो। श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिइएको हो। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभाग बाट आएका वा सिधै कार्यालयमा दिएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव समक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो। शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले आफ्ना माग व्यवस्था गरेको भन्दै साउन 7 देखि पुनः सत्याग्रह अनसन शुरू गर्ने घोषणा गर्नुभएको छ। दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको बताउनुभयो। डाक्टर केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैर नाफामूलक सार्वजनिक सेवाका क्षेत्र भएको उल्लेख गर्दै नेपालको राष्ट्रिय चिकित्सा शिक्षा ऐन 75 ले 85 सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउने व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयनतर्फ कुनै ठोस पहल नगरेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पार्टी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। साउन 4 गते बसेको मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। उक्त बुदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका 6 मन्त्री सहभागी छन्। उनीहरू मध्ये 5 मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए। अब त नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 1 वर्षमै 25 जना पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ्दै 16 वटा मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनसिपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसै गरी एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नु भएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोडिएको विषयमा सरकारलाई अझ बढी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढे पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दे आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढी देखिएको छ। गाडी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाएले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रम गरी फ्युजन सोलर, 9.2 स्मार्ट सौर्य ऊर्जा पीभी र लुटेरा ग्रीन फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो। कम्पनीका अनुसार फ्युजन सोलर पीभी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएका विकसित डिजिटल प्रणाली हुन्। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सूर्य ऊर्जा उत्पादनको दक्षता बढाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यसै गरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सेट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सेट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति भएकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि 2 नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढेको छ। हिजो विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नु भएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरुष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरिताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपद बारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा कक्रोज आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाली कंग्रेसले संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा आज ललितपुरमा ग्रीन रन दौड़ प्रतियोगिता आयोजना गरेको छ। जलवायु परिवर्तनबारे सचेतना जगाउने उद्देश्यले यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनु भएको छ। उहाँले 16:15 निर्धारित दूरी पार गर्दै 50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोषको घोषणा गरिएको छ। कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनुभयो। बीपी स्मृति दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको प्रशासनिक भवन निर्माणको काम 35% सकिएको छ। टेकुमा भवन निर्माण शुरू भएको 94 दिनमै 35% भौतिक र 30% वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिनुभयो। सम्झौता अनुसार भवन निर्माणको काम आउँदो कार्तिक 22 गतेभित्र सक्नुपर्छ। उहाँका अनुसार अहिले निर्माण स्थलमा 70 कामदार खटिएका छन्। झण्डै 6 पनि जग्गामा काठमाडौँ महानगरपालिकाको 8 प्रशासनिक भवन निर्माण भइरहेको छ। यसैबीच महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले निर्माणाधीन भवनको आज स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र आउँदो मंगिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्रको आज अवलोकन गरेपछि महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताउनुभयो। उहाँका अनुसार अहिले धेरैजसो ठाउँमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको छ। यसले प्रदूषण र स्वास्थ्य जोखिम बढाउने हुँदा महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गरिरहेको छ। केन्द्रमा जैविक र अजैविक फोहोर छुट्याइनेछ। अजैविक फोहोर पुनः प्रयोगका लागि पठाइने र जैविक फोहोर बन्चरे डाँडातर्फ व्यवस्थापन गरिने कार्यवाहक मेयर डंगोलले जानकारी दिनुभयो। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 17 बस्ने 32 पूजा साई, सप्तरीको बोदेवर साई नगरपालिका 3 20 दीपक शाह, सर्लाहीको बसवरिया गाउँपालिका 3 41 जङ मंगल प्रसाद निषाद र रामेसापको मन्थली नगरपालिका 3 37 मीना श्रेष्ठ खत्री रहेका छन्। पूजाले बेलायत पठाइदिने भन्दै 1 17 लाख, दीपकले फ्रान्स पठाइदिने भन्दै 1 5 लाख, जयमंगलले ब्रुनाई पठाइदिने भन्दै 1 4 38 000 र मीनाले युएई पठाइदिने भन्दै 1 6 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। बीपी स्मृति दिवसमा काङ्ग्रेसद्वारा ललितपुरमा ग्रीन रन आयोजना, मुकेश पाल प्रथम। र काठमाडौँ महानगरको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति 35%। अहिलेलाई 4 खबर यति नै। बेलुकी 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: Radio and Aryan 99.1.
1: Swadesh FM 93.2 Swadesh FM 93.2 Megahertz.

नेपाली रेडियो नेटवर्कको अपरा नजार बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका छ बुटोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेका होल्डिङ सेन्टरमा बसिरहेका सात सुकुम्बासीलाई नागार्जुन स्थित इन्चुङ्गु नारायण होल्डिङ सेन्टर लगिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टको नेतृत्वमा आएको टोलीले होल्डिङ सेन्टरमा बसिरहेका एघार जना मध्ये सात सुकुम्बासीलाई नागार्जुन स्थित इन्चु होल्डिङ सेन्टरमा लगेको हो। समाजशास्त्री विष्टले बनेपामा रहेकाहरूको गुनासो आएकाले नियमित खाना खुवाउने उद्देश्यले नागार्जुन स्थित इन्चुङ्गु नारायण सार्न खोजिएको जानकारी दिनुभयो। सरकारले बनेपाको होल्डिङ सेन्टर खाली गर्ने तयारी स्वरूप गत असार 22 गतेदेखि नै खाना खुवाउन रोकेको थियो। खाना खुवाउन रोकेपछि 45 परिवारका 115 जना सुकुम्बासीहरू मध्ये आजसम्म 11 जनामा सीमित थिए। तीमध्ये 4 जना इन्चुङ्गु नारायण जान नमाने पछि बस सहित लिन आएको टोली 7 जना मात्र लिएर फर्किएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना बेहोर्नु पर्ने खतरा रहेको बताउनु भएको छ। जनकपुर धाममा आयोजित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण तथा एकता भेला समारोहलाई सम्बोधन गर्दै उहाँले मधेश प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्तै सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले त्यहाँको राजनैतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो। नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भीमप्रसाद खतिवडा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षा मन्त्री सस्मित पोखरेलले शपथ खुवाउनु भएको छ। अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सीधे खोलती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ IME गरौ IME
2: गरौ यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को
4: अब बाँकी खबर नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा यस प्रकारको अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो यस्तै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ यसअघि मंगलबार सांसद शाहले आफू विरूद्ध जारी भएको पक्राउ पूर्जी बदरको माग गर्दै गृह मन्त्रालय कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरीकारीले कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिनुभएको थियो शाह कपिलवस्तु क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ उहाँ विरूद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो अघिल्ला छ कारोबार दिन लगातार बढेको शेयर बजार बुधबार 13.95 अङ्कले घटेको छ यो कमीसँगै बजारको परिसूचक नेप्से 2712 अङ्कमा अटिएको छ दिनभर बजार रातोमै रह्यो 12:54 नेप्से 2694 अङ्कसम्म झरेको थियो जुन दिनभरको न्यूनतम अङ्क हो गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो 77 कम्पनीको मूल्य बढ्दा 193 घटेको छ भने 7 स्थिर रहेको छ कारोबार रकम पनि घटेको छ अवस्था नेपाली खबर अहिलेलाई यति नै अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

चोकको बनेपा नगरपालिका छ बुटोली स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका सातजना सुकुम्बासीलाई नागार्जुन स्थित इसङ्गु नारायण होल्डिङ सेन्टरमा लगिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टको नेतृत्वमा आएको टोलीले होल्डिङ सेन्टरमा बसिरहेका 11 जना मध्ये 7 सुकुम्बासीलाई नागार्जुन स्थित इसङ्गु नारायण होल्डिङ सेन्टरमा लगेको हो। समाजशास्त्री विष्टले बनेपामा रहेकाहरूले गुनासो गरेकाले नियमित खाना खुवाउने उद्देश्यले नागार्जुन स्थित इसङ्गु नारायण सार्न खोजिएको जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौ।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौ।

0: LG ले नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट की EMI नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में LG लाइफ्स गुड.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाकी खबर. नेपाली कांग्रेसले घरबारबिन एकल महिला तथा बालबालिकाको सहायताका लागि 10 लाख रुपियाँको प्रारम्भिक राशि सहित मानवीय सहायता कल्याण कोष घोषणा गरेको छ. बेपी स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सभापति गगन कुमार थापाले कोषको शुभारम्भ गर्नुभएको हो. यता नेपाली कांग्रेसको संस्थापन नेतृत्व समूहले बेपी स्मृति दिवसका अवसरमा छुट्टै समारोहको आज आयोजना गरिरहेको छ. नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसके देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना बेहोर्नुपर्ने खतरा रहेको बताउनु भएको छ. जनकपुरधाममा आयोजित मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण र एकता भेला समारोहलाई सम्बोधन गर्दै उहाँले मधेस प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्त सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले यहाँको राजनैतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भएको हो. अघिल्ला 6 कारोबार दिन लगातार बढेको शेयर बजार आज 13.95 अङ्कले घटेको छ. यो कमीसँगै बजारको परिसूचक नेप्से 2712 अङ्कमा अडिएको छ. दिनभर बजार रातोमै रह्यो. 12:54 बजे नेप्से 2694 अङ्कसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अङ्क हो. गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो. अवस्था नेपाली खबर अहिलेलाई यति नै. अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

0: सामूहिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल।

0: हाल अब भरतपुर दस बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर दस बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328611 र 98653773687।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
5: अहिले देलुकीको 6 बज्यो.
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
5: राष्ट्रको शान किसान.
6: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गणेश नेपालीको मृत्यु प्रकरण बारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय।
0: मनसुनजन्य विपद बारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण।
1: साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रुपियाँसम्म अतिरिक्त भार पर्ने।
0: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाब बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र।
1: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाई छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क र ग्राउण्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
2: शङ्कर ग्रुपका अध्यक्ष शङ्कर लाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक अनुपम शमशेर जवराले बताउनुभयो।
1: मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्थले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोडिएको विषयमा सरकारलाई अझ बढी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री, पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
2: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका 1-1 रहेका छन्। जसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 भन्दा बढी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
1: नेपाल सरकार र व्यवसायहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यान पावर व्यवसायहरूले एसभीभी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीभीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यान पावर व्यवसायहरूलाई प्रति श्रमिक 50-100 अमेरिकी डलरसम्म बुझाउन दबाव दिइरहेको छ। सुरुमा रोजगारदाताहरूले नै यो शुल्क बेहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँग

0: असुल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाइ छ। यसअघि निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसपीभी शुल्क, मेडिकल खोप र दर्ता खर्च सहित साउदी जाने एक श्रमिक माथि अहिले झण्डै 30,000 रुपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामदारका लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्राचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कडा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकारभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
0: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बढाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य सहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनैतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्दैछ। यस्तै असन्तुष्ट पक्षले काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको छ। असन्तुष्ट पक्षले गरेको कार्यक्रमलाई विशेष महाधिवेशन पछि गरेको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशन पछि नेतृत्व, संगठन सञ्चालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्ष बीच मतभेद बढ़िरहेको छ।
1: बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 सुरु भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको 1 हप्तामै काँग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नु भएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया सुरु हुने देखिएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल तर्फमा दात्री निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टु पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध।

0: अङ्ग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको युएन ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता
1: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढी दिपायल नेपालगञ्ज भैरहवा सुर्खेत भद्रपुर
0: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि SLC देखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र
1: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा समता कर फिर्ता लिने औपचारिक निर्णय मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रुपियाँसम्म अतिरिक्त भार लगायतका खबर प्रस्तुत गर्यौं
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग नेपालमा 5 वर्ष मुनिका झण्डै 2 लाख बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन् त्यसमध्ये पनि मधेस र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन् दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बालबालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नु भएको छ
7: सङ्कटै आउँछ भन्ने होइन अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने 1,000 दिनका आमाहरू भनेर हाम्रा एउटा मुख्य पोषणको र खोपको 1,000 दिनका आमा भनेर समूहहरू छन् हरेक इन्टेन्सिभली हामी जान्थ्यौँ भने त्यो त्यति गर्न चाहिँ अलिक नसकिने अवस्था हुनसक्छ तर त्यो चिज नहुँदा पनि कसरी गर्ने त भनेर उपलब्ध भएको साधन र स्रोतलाई अधिकतम उपयोग कसरी गर्ने दीर्घकालीन असर पर्ने अथवा नतिजा ल्याउनका लागि स्थानीय तहमै भएका खानेकुराहरूलाई जोड दिने किसिमका कार्यक्रमहरू चाहिँ छन्
8: अब मधेस र लुम्बिनी प्रदेश बढी कुपोषित बालबालिका भएको भनेर अघि यहाँले पनि भनिसक्नु भएको छ के कार्यक्रम चाहिँ प्रभावित हुने देखियो त
7: पोषण आफैमा यो क्रस कटिङ अथवा बहुआयामिक पक्ष हो साधन स्रोत नहुँदाखेरि यी जुन मैले अहिले भनेका यी बहुआयामिक कुराहरू छन् यसमा केही न केही असर त परेको छ तर अब हामीले यो कुरालाई पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी सङ्घ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढीभन्दा बढी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढी एडभोकेसी गरेर उहाँहरूको अपनत्व आमालाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा चाहिँ यो प्रयत्नमा विशेष जोड चाहिँ दिएका छौँ
8: दात्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ
7: यहाँले राम्रो प्रश्न गर्नुभयो जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने

0: प्रक्रिया सुरु गरेका छौँ। उहाँहरूले पनि थोरै त्यसैका लागि भनेर कार्यक्रममा एउटा बजेट छुटेको अवस्था छ, प्रदेश तहमा पनि थोरै बजेटहरू छुटेको अवस्था छ भने अर्को राष्ट्रिय योजना आयोगले जुन विशेष अनुदान भनेर अब जस्तो अहिले मैले अघि भनेको जस्तै लुम्बिनी प्रदेश र मधेस प्रदेशमा चाहिँ विशेष अनुदान नगरी नआउने सहयोग चाहिँ नेपाल सरकारकै स्रोत चाहिँ उपलब्ध गराएको अवस्था चाहिँ छ।
1: बाल बालिकालाई कुपोषित नै हुन नदिनको लागि घर परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नु पर्दा के हुन सक्छ?
0: त्यस्तो छ, अब घर परिवारले अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौँ भने गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्लोगान पनि गरेका छौँ र अब घर परिवार अथवा समुदायले पनि बाल बालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौँ भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बाल बालिकालाई त्यो उमेरमा बढीभन्दा बढी बाल बालिकाको हेरचाह कसरी गर्ने, खानपानमा अलिक बढी ध्यान दिनुपर्ने कुरा र बाल बालिका के अरे बाल बालिकाको स्याहार सुसार र उपचारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ। लापरवाही गऱ्यौँ भने भोलिका दिनमा ती बाल बालिकाहरू रोगी भएर नसर्ने रोग लागेर अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असरहरू पर्ने कुरा विभिन्न अध्ययन अनुसारले देखाएको कुरा छन्, हामीले पनि देखेको छौँ। र त्यस कारण बाल बालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ पाँच वर्षपछि दस वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढीभन्दा बढी ध्यान दिनु पर्यो।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन एक गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत चार गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित एघार जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढी फंसी, 11,65,000 भन्दा बढी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 जना प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रुपियाँ भन्दा बढी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन, जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढेको छ।
3: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ्न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य बढ्न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रुपियाँ भाव बढाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढेर 500 रुपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो। नेपालमा दैनिक झन्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा छरेको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदान लाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रुपियाँ बराबरको आमदानी हुने गर्छ।
5: लगातार 6 कारोबार दिन बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.95 अङ्कले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.67 अर्ब करोडको कारोबार भएकामा आज 346 वटा कम्पनीको सेयर 5.18 अर्ब करोड रुपियाँमा किनबेच भएको छ।
6: अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
5: अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरुङ, कलाकार नारद प्रसाद खतिवडा र उदयपुर स्थायी घर भई ललितपुरको नक्कीपोट बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनियाँ नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेपाबाट 9 चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 वटा राहदानी समेत निकालिदिने भन्दै 72 लाख रुपियाँ मागेको र 9 लाख रुपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
6: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। यो आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाफदेताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु कर्मचारी

0: विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यससँगै फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, कराँतेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाडी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरुङ, पारा एथलेट्स सम्मानबाट प्रभा आङदेम्बे, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बङ्गलादेशका पत्रकार राणा हसन र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट खड्क राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि सुरु भएको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बङ्गलादेशले उज्बेकिस्तानलाई 3-2 सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन्। राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखित अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
0: मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण,
1: साउदी अरबको नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रुपियाँसम्म अतिरिक्त भर्ना भार पर्ने,
0: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
1: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र हृदय रिमाल पनि बिदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

बस्ने स्थानको अभाव हुँदा अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता। तेस्रो संस्करणको चितवन गोल्ड कप फुटबल भदौ 27 गतेदेखि सुरु हुने। विपक्षीले राष्ट्रसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव। बागमती प्रदेशमा एमाले लियो सरकारलाई दिएको समर्थन। र सांसद अभिषेक प्रतापका नाममा जारी पक्राउ पुर्जी, यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश जारी। सरकार र मिटर ब्याज पीडित बीचको सम्झौता अनुमोदन। ब्याजसँग सम्बन्धित सबै लिखित अवैध घोषित। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। वर्षायामा हिलामे र अन्य समयमा धुल्याम्मे हुने गरेको माडी नौ बगै स्थित बस पार्कको स्तर उन्नतिका लागि माडी नगरपालिकाले 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष 2083-84 नगर स्तरीय योजनाको दोस्रो सूचीमा बघै बस पार्क व्यवस्थापनका लागि 10 लाख रुपियाँ विनियोजन रहेको माडी नगर प्रमुख तारा कुमारी काजी महतोले जनाउनुभयो। भरतपुर माडी ठोरी रुटमा चल्ने सार्वजनिक सवारी साधनहरूको विश्राम वा पार्किङ स्थल रहँदै आएको बघै बस पार्कमा पालिकाको पर्याप्त ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा गुनासो उठ्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रममा समेत सवाल उठ्दै आएको छ। बस पार्कको केन्द्रभागमा खाल्टाखुल्टी रहँदा वर्षायाममा पानी जम्न गई हिलामी हुने गरेको छ। बस पार्क क्षेत्रमा अन्य पूर्वाधारहरूको समेत अभाव वा समस्या रहेको छ भने रिउ नदीसँगै जोडिएको सो स्थानमा हरेक दिन दर्जनौ बसहरू रहने रोकिने गरेका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता विश्वराज आङदम्बेले नेताहरूले पार्टी फुटाउन होइन जोड्न एकता गर्नु कायम गर्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको 44 बीपी स्मृति दिवसका अवसरमा उहाँले सुधारणा राख्नु भएको हो। यहाँ आयोजित वृक्षारोपण कार्यक्रमपछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि काङ्ग्रेस फुट्नु अभिशाप हुने जिकिर गर्नुभयो। कैदी बस्ने स्थान अभाव भएपछि उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ। कारागार कार्यालय भरतपुर चितवनबाट एक वर्षमा 116 कैदी बन्दीलाई अन्यन्त्र कारागारमा स्थान परिवर्तन गरिएको छ। कारागार प्रमुख चेतना ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु 26.85 अर्ब राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा रु 1.74 अर्ब बढी राजस्व सङ्कलन भएको हो। कार्यालयले अघिल्लो आर्थिक वर्षमा रु 25.09 अर्ब राजस्व सङ्कलन गरेको थियो। गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन। बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्नुपर्दछ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्रेट 30 वटाको रु 450-500 पुगेको छ। मध्यम अण्डा रु 420-470 पुगेको छ भने सानो अण्डा रु 415 पुगेको छ। सबैमा प्रति क्रेट रु 50 मूल्य बढेको हो। तेस्रो संस्करणको चितवन गोल्ड कप फुटबल भदौ 27 गतेदेखि सुरु हुने भएको छ। आयोजक हनामी भरतपुर फुटबल क्लब बीएफसीले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। असोज 3 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक 8 टोली सहभागी हुने संयोजक ध्रुव भूषाले जानकारी दिनुभयो। सहभागी टिमबारे टुङ्गो लाग्न भने बाँकी नै रहेको छ। यसअघि पहिलो र दोस्रो संस्करणमा 10 टोली सहभागी रहेका थिए। नेपाल प्रहरी शिक्षाले भरतपुर तालिम केन्द्रको मैदानमा हुने प्रतियोगिताको विजेताले 6 लाख रुपियाँ सहित ट्रफी र उपविजेताले 3 लाख रुपियाँ प्राप्त गर्नेछन्। भरको उत्कृष्ट खेलाडीले रु 20,000 तथा विधागत उत्कृष्टले 10,000 रुपियाँ प्राप्त गर्नेछन्। हरेक दिन प्लेयर अफ दि म्याचले 5,000 रुपियाँ प्राप्त गर्ने संयोजक भूषालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको संस्थापन मित्रपक्षले सन् 29 गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। काङ्ग्रेसका संस्थापक नेता विवेक कोइरालाको 44 स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाश मानसिंह ले भेलाको मिति साउन 29 र स्थान काठमाडौँ तय भएको घोषणा गर्नुभयो। कार्यक्रममा नेताहरू पूर्ण बहादुर खड्का, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, डाक्टर शशाङ्क कोइराला, डाक्टर शेखर कोइराला लगायत देशको अवस्था अत्यन्तै जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानकर्षण गराउन राष्ट्रसभामा जरुरी सार्वजनिक महत्वको ध्यानकर्षण प्रस्ताव

चरणमाथि प्रश्न उठेपछि न्याय परिषदले गर्ने छानबिन प्रक्रिया आफैमा गम्भीर प्रश्नको घेरामा परेको छ। तत्कालीन प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको पालामा सुरु भएको र प्रतिवेदन समेत बुझाइसकेका उच्च अदालतको न्यायाधीशको छानबिनको विषय अझै अल्झिएको छ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जे यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिल वस्तु र जिल्ला प्रहरी कार्यालय कपिल वस्तुको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। पक्राउ पुर्जे प्रकरणमा लिखित जवाब माग गर्दै दुवै पक्षलाई छलफलमा झिकाइएको छ। व्यास पीडित र सरकारी पक्षबीच भएको सम्झौतालाई मन्त्री परिषद बैठकले अनुमोदन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेनबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबीच साउन 1 गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो। व्यवसायी शङ्करलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवाललाई बुधबार डेली बजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी अनुपम शमशेर जबराले बताउनुभयो। एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका थिए। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई भेटेर बुझाउन खोजे पनि भेट दिन नसाएपछि मुख्यमन्त्री कार्यालयमै राजीनामा पत्र बुझाएर हिँडेका हुन्। बानिया भने बुधबार कार्यक्रममा चितवनतिर जानुभएको उहाँ निकट स्रोतले बताएको छ। गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्दै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको गम्भीरतालाई हेरेर छानबिनका लागि न्यायिक समिति बनाइएको बताउनुभयो। माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 87% मापन गरिएको छ। प्रदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगुबा गई स्थित बस पार्कको स्तर उन्नतिका लागि 10 लाख रुपियाँ बजेट गरिएको छ। भरतपुरले गत आर्थिक वर्षमा रु 26 अर्ब 82 करोड 5 लाख राजस्व सङ्कलन। भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव हुँदा कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता। तेस्रो संस्करणको चितवन गोल्ड कप फुटबल भदौ 27 गतेदेखि। विपक्षीले राष्ट्रसभामा दर्ता गराए सार्वजनिक महत्त्वको प्रस्ताव। प्रदेशमा एमाले लियो सरकारलाई दिएको समर्थन। र सांसद अभिषेक प्रतापका नाममा जारी पक्राउ पुर्जे यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। सरकार र मिटर ब्याज पीडित बीचको सम्झौता अनुमोदन। मिटर ब्याजसँग सम्बन्धित सबै लिखित अवैध। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4993 580 र 98550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजे को समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। भारतमा निर्माणाधीन सुरुङभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। र नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाडी समावेश गरिने।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैको मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने विषयमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: पाँच नम्बरमा अनुचित लेनदेन, मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
2: मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी मन्त्री पोखरेलले दिनुभयो।
3: गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने।
2: मन्त्री पोखरेलले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाह गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने तथा श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राज कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज गर्नुभएको छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकामा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकामा त्यसको साटो बिजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने अधिकार पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि आश्वस्त पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र साथै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा विशेष चासो देखाउनु भएको छ। छलफलमा नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताउनुभयो। प्रतिपक्षी दलहरूले मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी बारे गृह मन्त्रीको ध्यान आकर्षण गराउन आज राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको ध्यान आकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृह मन्त्रीसँग स्पष्ट जवाब मागिएको छ। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्य योजना 2083 यस वर्ष देशभर 51,868 घरदुईका 2,26,661 नागरिक मनसुन जन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ्दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्तावमा भनिएको छ। ध्यानाकर्षण प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्त रहेको विषय पनि उठाइएको छ। त्यस्तै संघ प्रदेश र स्थानीय तह बीचको समन्वय, प्राधिकरणको नेतृत्व रिक्तताको समाधान, विपद पूर्व सूचना प्रणालीको प्रभावकारिता तथा दुर्गम क्षेत्रका नागरिकसम्म सूचना पुर्याउने वैकल्पिक संयन्त्र बारे पनि सरकारले जानकारी दिनुपर्ने माग गरिएको छ। यसका साथै विपद पछिको उद्धार, राहत र पुनर्स्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारी बारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन शुरू गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकता सहित सिफारिस गर्न कार्यक्षेत्र तोकिएको छ। यस्तै ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा 3 मुलुकको अभ्यास अध्ययन गर्न, आवश्यकता अनुसार सम्बन्धित सरकारवालासँग छलफल गर्न र 30 समिति समक्ष प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकाले जानकारी दिनुभयो। यस्तै समितिले विधायकीय अन्तर सम्बन्ध अध्ययन गरी सिफारिस गर्न सांसद सुयेश आले मगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभएको हो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कारवाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानून निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड दिनुभयो। समीक्षा बैठक विगतको मूल्याङ्कनमा सीमित नभई सुधारको नयाँ आधार बन्नुपर्ने बताउँदै उहाँले कर्मचारीले आफ्नो जिम्मेवारीबारे आत्ममूल्याङ्कन गर्दै समस्या समाधानका लागि समयमै नेतृत्वलाई जानकारी गराउनु पर्ने बताउनुभयो। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगतनाथ थपलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको हो। प्रदेश सरकारमा गठबन्धन उलट पुलट बारे विभिन्न दलहरू बीचमा शीर्ष तहमा संवाद चलिरहेका बेला एमाले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। नेता थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिइएकाले आवश्यक संवैधानिक एवं कानूनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ। यही साउन 4 सो दलको काठमाडौँमा भएको बैठकले प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। धनुषाको जनकपुर धाममा आज आयोजित नेकपा मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दाहालले परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलहरू बीचमा साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक प्रचण्डले वामपन्थी कम्युनिस्ट घटकहरू बीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी भइरहेको र सहकार्यका विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट 100 नोट कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक बोट फलफूल तथा जडीबुटी रोप्दा किसानले हातमै 100 रुपियाँ पाउने यस कार्यक्रम अन्तर्गत एक वर्षमै 388 किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढी फलफूल तथा जडीबुटीका बिरुवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
4: रिब्दीकोट गाउँपालिका 2 चितीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तु बाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरुवा रोपन भएको छ। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाइसक्नु भएका उहाँले हिप्दीकोट गाउँपालिकाको एक भोट सहयोग नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
5: फलफुल बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छ भन्ने जुन हटाउनको लागि
4: स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। एक बोट सहयोग नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुम खोलाका किसान दिवाकर अरियाल।
6: कम से कम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने कृषकहरूको जीवन स्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
4: रिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफुलको नमुना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले एक बोट सहयोग नोट कार्यक्रम अन्तर्गत 388 किसानले 37,000 भन्दा बढी बिरुवा रोपेका छन्, जसमा 40,00,000 रुपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। हिप्दीकोटमा फलफुल तथा जडीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
7: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफुल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
4: बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफुल तथा जडीबुटी खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त? पालिका अध्यक्ष नारायण बहादुर कार्की।
8: किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने, यो वर्ष अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
4: एक बोट सहयोग नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले कञ्चनपुर स्थित मजगाउँ विमानस्थलको पुननिर्माणमा देखिएका समस्या समाधान गरिने बताउनु भएको छ। मन्त्री पौडेलले आज विमानस्थलको स्थलगत अवलोकन गर्दै विमानस्थल पूर्ण सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामबारे जानकारी लिँदै राज्यको लगानी खेर जान नहुने बताउनुभयो। त्यसै गरी मन्त्री पौडेलले आजै दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको स्थलगत अवलोकन समेत गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल आयुर्वेदको उद्गम स्थल भएकाले यसको संरक्षण, प्रवर्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनु भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा आज भएको छलफलमा मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेकाले यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो। छलफलमा सहभागीहरूले आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्दै आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने तथा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा जोड दिनुभयो। मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयन योग्य योजना र नीतिगत निर्णय मार्फत क्रमशः अघि बढाइने जनाएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै मन्त्री समक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। हेलो सरकारबाट प्राप्त गुनासोहरू सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ। बाँकेको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सिप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। उहाँले दक्षिण अमेरिकी मुलुक पाराग्वेमा रहँदा कुखुरा पालन व्यवसाय गर्नुभएको थियो। नेपाल फर्केपछि पनि मौर्याले कुखुरा पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। नेपालगञ्जबाट संवाददाता आलम खानको रिपोर्ट।
9: देशमा राम्रो आमदानी र सफल व्यवसाय छोडेरै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका गीता मौर्यले भने दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै आफ्नो भविष्य बनाउनु भएको छ। नेपालगञ्ज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्य उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै कुखुरा पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्य।
10: साउथ अमेरिकाको पराग्वे भन्ने ठाउँमा गए, त्यहाँ गएपछि के गर्ने, काम त के गर्नु पर्यो, त्यहाँको भाषा पनि नआउने, अनि त्यहाँ मैले स्टार्टिङ 2000 कुखुरा पटान गरेँ।
9: नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय शुरू गरेपछि राम्रो आमदानी भएको बताउनुहुन्छ मौर्य।
10: 2071 नेपालगञ्जकै घरमा फेरि मैले सानो बटो व्यवसाय सुरु गरेँ। स्टार्टिङ पोइन्ट एकदम राम्रो भयो, राम्रो पैसा कमाए, लागिरहेछु कहिलेसम्म हुन्छ।
9: सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्यले ल्याउनु भयो।
10: गभर्नमेन्टले जब त्यसको श्रम शक्ति कम भएपछि उसले के गर्छ, त्यसको लागि गभर्नमेन्टले चाहिँ एउटा साइडबाट के सपोर्टिङ पावर राख्नु पर्यो कि किसानलाई चाहिँ त्यत्रबाट आओस् कि म यसमा लाग्यो भने पनि बुढेसकाल राम्रो जान्छ भन्ने।
9: विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्यको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँको अनुभवले आधुनिक कृषि, किसान मैत्री नीति र सामाजिक सुरक्षाको आवश्यकता एकैसाथ उजागर गरेको छ। आलम खान, रेडियो नेपाल, बाँके।
2: दाङको तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीमा परेर 2 मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका 9 दोगरामा बस्दै आएका कमल गिरी र घनश्याम गिरी रहेको प्रहरीले जनाएको छ। सुर्खेतको गुर्बाकोट नगरपालिका 13 सेराघारीमा आज फोर्स गाडी दुर्घटना हुँदा 19 घाइते भएका छन्। पूर्वी सुर्खेतको सिम्ताबाट गुमीतर्फ आउँदै गरेको गाडी अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका 19 मध्ये 3 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर पूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटका कारण भएको विस्फोटमा परि कम्तीमा 20 मृत्यु भएको छ। सुरुङभित्र फँसेका 25 मध्ये 20 मृत्यु भएको पुष्टि भइसकेको भारतीय प्रहरीले जनाएको छ। भारतमा सञ्चालित नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन एनएसपीसीद्वारा सञ्चालित 7 किलोमिटर लामो निर्माणाधीन सुरुङभित्र विस्फोट भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले जनाएको छ। मृत्यु हुनेमा सुरुङभित्र नियमित निरीक्षणको काम गरिरहेका एनएचपीसीका उच्च स्तरीय कर्मचारीहरू रहेको जनाइएको छ। एनएचपीसीले विज्ञप्ति जारी गर्दै घटना चट्टानभित्र जडित मिथेन ग्यासको अचानक विस्फोटको कारण भएको उल्लेख गर्दै विस्फोटको परिणामस्वरूप घटनास्थलमा धुवा र विषाक्त ग्यासहरू फैलिएको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी 10% विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला अमेरिकाले दर्जनौ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ। अमेरिकी प्रशासनले जबरजस्ती श्रम विरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब 60 व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्क सम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने संकेत गर्नुभयो। सर्वोच्च अदालतले यस वर्ष ट्रम्प प्रशासनको शुल्क व्यवस्थाको एक भाग खारेज गरेपछि फेब्रुअरीदेखि लागू गरिएको 10% अस्थायी विश्वव्यापी आयात शुल्क शुक्रबारबाट समाप्त हुँदैछ। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: भारतको कोलकाताबाट विराटनगरमा रहेको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि विराटनगरका उद्योग व्यवसायी उत्साहित देखिएका छन्। उद्योगका लागि तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ लगायतका सामग्री कार्गो रेलबाट ल्याउँदा सडक मार्गको तुलनामा 35-40% ढुवानी खर्च कम पर्ने मोरङ व्यापार संघका अध्यक्ष अनुप राठीले बताउनुभयो। कार्गो सेवाले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क लगायतका शुल्क समेत घट्ने भएकाले नेपाली उद्योगी व्यवसायीलाई बहुआयामिक लाभ हुने अध्यक्ष राठीको भनाइ छ। कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर समेत उपलब्ध हुन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि भई नेपाली उत्पादनको निर्यात समेत बढ्ने संघका महासचिव सञ्जय कुमार श्रेष्ठले बताउनुभयो। नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कलाई आगामी छ महिनाभित्र पुनः सञ्चालनमा ल्याउने जनाएको छ। बैङ्कका निक्षेपकर्ताले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गरेपछि राष्ट्र बैङ्कले बैङ्क खारेज नगरी नयाँ संरचनामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो। बैङ्कलाई लिक्विडेसनमा लैजाँदा निक्षेपकर्ताको थप क्षति हुने र बैङ्किङ प्रणाली प्रतिको विश्वास कमजोर हुने भएकाले पुनर्संरचनाको विकल्प रोजिएको नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक टीकाराम खतिवडाले बताउनुभयो। राष्ट्र बैङ्कको आश्वासनपछि निक्षेपकर्ताको आन्दोलन समेत स्थगित भएको छ। बैङ्कमा झन्डै 3 अर्ब 20 करोड रुपियाँ बराबरको वित्तीय अनियमितताको आरोप लागेपछि लामो समयदेखि निक्षेपकर्ताहरू बचत रकम फिर्ताको माग गरी आन्दोलन गर्दै आएका थिए। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार तथा विद्युत प्रणालीलाई थप प्रभावकारी बनाउन चिनिया कम्पनी हुबावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। हुबावेले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फ्युजन सोलर 9.0 स्मार्ट ऊर्जा र लुटेरा ग्रिड फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली सार्वजनिक गरेको हो। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबढ हुने भएकाले ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी हुने कम्पनीले जनाएको छ।
2: अब खेल समाचार अझै बमबाट।
13: नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाडीलाई समावेश गरिने भएको छ। एनभीएलले बुधबार अक्सनमा क्याटेगोरी एमा 56 र क्याटेगोरी बीमा 73 खेलाडी रहने जानकारी दिएको हो। अक्सन आइतबार हुँदैछ। क्याटेगोरी एकका खेलाडीको न्यूनतम मूल्य 1,00,000 र अधिकतम मूल्य 1,20,000 रुपियाँ रहनेछ। यसै गरी क्याटेगोरी बीका लागि न्यूनतम मूल्य 50,000 अधिकतम मूल्य 70,000 रुपियाँ तोकिएको छ। यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोग र कडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप बहुउद्देश्य कवडहलमा भदौ 12 गतेदेखि 20 गतेसम्म हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफले हरेक वर्ष आयोजना गर्ने एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2082 मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते नेपाल पुलिस क्लबको डब्ल्यू पुबलिनमा गर्ने घोषणा गरेको हो। अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। दुई बीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन 2 वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो। मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट अवार्ड 2082 9 विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड रहेको छ। वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ। लाइफ टाइम स्पेशल पारा एथलेटिक र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। वर्ष खेलाडी पुरुष, महिला, पिपुल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनै 1,00,000 रुपियाँ प्रदान गरिनेछ।
2: अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32.2, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, काठमाडौँको अधिकतम 30.4, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 10.7 मिलिमिटर, पोखराको अधिकतम 31.8, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 6.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.1, न्यूनतम 24.2, वर्षा 14.7 मिलिमिटर, दिपायलको अधिकतम 35.6, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 15.6 मिलिमिटर। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल। हस्तकला मार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। भारतमा निर्माणाधीन सुरुङभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। र नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करणको अक्सनमा 129 खेलाडी समावेश गरिने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त नमस्कार।
14: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने। खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने। त्यहाँ वस्तु भाव नचढाउने। बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने। खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
15: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
16: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच बेजिङमा भेटवार्ता। नेपाल चीन बीच राजनीतिक र वैज्ञानिक क्षेत्रमा सहकार्यको आवश्यकतामा जोड।
2: 6 प्रदेशमा उत्साहका साथ बजेट सार्वजनिक भइरहँदा सुदूरपश्चिममा अन्तिम तयारी जारी। विनियोजित बजेटको सफल कार्यान्वयनमा सरकारवालाको जोड।
1: दार्चुलाको अपि हिमाल क्षेत्रमा खेल पर्यटनको प्रवर्धनका लागि पूर्वाधार निर्माण तीव्र। उच्च हिमाली क्रिकेट
2: अमेरिका र इरान बीच जारी सैन्य कारवाही अन्त्य गर्ने ऐतिहासिक सहमति। आगामी शुक्रबार स्विजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने। हुर्मुज जलमार्ग स्थायी रूपमा खुला गर्ने घोषणा सँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट।
1: र फिफा विश्वकप फुटबल अन्तर्गत आज विभिन्न चरणका खेलहरू हुँदै रोमाञ्चक प्रतिस्पर्धा सँगै विश्वकप इतिहासका केही रोचक र दुर्लभ तथ्यहरूमा खेल प्रेमीको चासो।
0: कार्यक्रम सुरु गरौं परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङमा राजनीतिक भेटघाट सम्बन्धी प्रसङ्गबाट। नेपाल र चीन बीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रयास स्वरूप परराष्ट्र मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका विदेश विभाग प्रमुख शिशिर खनालको बेजिङ भ्रमण तीव्र पारिएको छ। भ्रमणको दोस्रो दिन आज बेजिङमा राजनीतिक भेटघाट रणनीतिक अवलोकनका गतिविधिहरू भएका छन्। विशेष गरी चिनिया कम्युनिष्ट पार्टी सिपिपीसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार र दुई देश बीच वैज्ञानिक अनुसन्धानमा सहकार्य बढाउने विषयले आज प्राथमिकता पाएका छन्। यसै विषयमा बेजिङबाट प्राप्त जानकारीहरू समेटेर तयार पारिएको यो विशेष रिपोर्ट।
2: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले आज चिनिया कम्युनिष्ट पार्टी सिपिसी को केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभाग आइडीसिपिसी का प्रमुख लिउ हाइसिङसँग
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज

0: का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा, पीडितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट। औषधि ढुवानीमा सवारी साधनको अभाव, तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
2: तिनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कङ्ग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
0: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना सुरु। आजदेखि मौसममा सुधार, केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
3: सर्वाङ्गीण भयो होइन, 5-7 दिनै भइसकेको छ, अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ्दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचनालाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीडित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छोड दिने।
5: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 पार्किङ ल्यान्डिङ र नेभिगेसन शुल्कमा 7% तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तुलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी को स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सिआइएनलाई बताउनुभयो।
3: कुनै पनि आउटब्रेक देखिएको छैन, 5-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै, यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले यो सर्भिलेन्स भनिन्छ, यो बर्ड फ्लू जुन जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत देखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्खु नियन्त्रित अवस्थामा गइसक्यो भने सङ्केत चाहिँ दिन्छ।
5: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशु, पक्षी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सिआइएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट सुरु भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि अहिले सभ्यता खडा भएको र खास गरी नेपाली कङ्ग्रेसले तिनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कङ्ग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
5: यसैबीच बागमती प्रदेश सँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा काङ्ग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्।

0: वर्षको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा भने बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली सुदूरपश्चिम र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सिआइएनलाई जानकारी दिनुभयो।
1: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी हिमाली भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ। र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणत बादल लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
0: कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि सुरु भएको काबा पुरुष फुटबल भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बङ्गलादेश र श्रृङ्खला सहभागी छन्।
2: सन्तोषी रावल। आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
3: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
2: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढीले लिए सेवा रिपोर्ट सँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
7: संसद, तपाईका आवाज, तपाईका सरकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
7: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
9: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
7: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सिआइएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका

0: चार नारनार च्याङको लेखगाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेखगाउँ स्वारा फाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रुपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रुपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढेको छ। बाथ जोर्नी नसा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढेको हो।
1: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनु भयो।
2: म इलाज गर्न आएको आयुर्वेदिकमा दुखेको हुनाले मलाई सात समस्या परेको हुनाले मलाई इलाज गर्न आएको
1: आधुनिक उपचार पद्धति सँगै पछिल्लो समय आयुर्वेदिक उपचार प्रति नागरिकको विश्वास पनि बढ्दै गएको छ। डडन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाथ जोड्ने दुख्ने हात खुट्टा दुख्ने नसाजा पिने मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढिरहेको छ। अमरगढी नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थी।
3: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ। आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। अहिले मैले धेरै लामो समय खाएँ, मेरो कम हुँदै गएछ रोगहरू।
1: नागरिकको आयुर्वेद उपचार प्रतिको विश्वास बढ्दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो।
4: ओपिडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौँ र अर्को महत्त्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौँ हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्न पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौँ। यो आर्थिक वर्षमा झन्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझै यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढाउन सके अझै राम्रो हुन्थ्यो।
1: आर्थिक वर्ष 2082-83 केन्द्रबाट अन्तरङ्ग तथा ओपिडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, CIN, आफ्नो FM डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव।
5: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउन तर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ।
0: सुखी बुढेसकालको सूत्र के होला, विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800-100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
8: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
7: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नेपालको एकमात्र डीटीएच सेवा डिशो
1: डिशो खुशीको कनेक्शन
2: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब सुखी बुढेसकालको सूत्र 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ्दो क्रममा छ उमेर बढ्दै जाँदा दीर्घरोग आर्थिक निर्भरता एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौँ
6: अब हामी अहिले पछिल्लो समय के भन्छौँ भने एजिङ विथ डिग्निटी सम्मानित वृद्धावस्था भनेर भन्छौँ त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने मानौँ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन् मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस् त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो यी धेरै कुराहरू जोडिएको हुन्छ त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो
5: त्यसको लागि त्यो तयारी चाहिँ के गर्नुपर्ने रहेछ यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ
6: अब यसमा पहिलो आउँछ महत्त्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ कति बेला चाहिन्छ कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन त्यो भएर यी सबै कुराहरू अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ कुन समाजमा आफू रमाउने हो त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने यस्तै धेरै कुराहरू छन् त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ
5: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठुलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने जोसँग पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्त्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर
6: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन् त्यसपछि बाँकी आफ्नो लागि हामी चाहिँ सन्तान
5: नहुर्किन्जेल
6: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन् हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी स्वतः आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो आफूसँग भएको जुन सम्पत्ति छ जग्गा हुन सक्ला चल अचल जे जति सम्पत्ति छ यी नै मेरा छोराछोरी हुन् नि यिनलाई छिट्टै अंश बन्डा लगाइदिउँ मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ
7: तर कतिपय अवस्थामा चाहिँ अंश भण्डार गर्नै पर्ने बाध्यता पनि आइलाग्छ दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्ने
6: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ मै भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि किन पिर गर्नुभएको छ यो नगर्छु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ नाम मेरो नाममा के अरे घर छ घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन त्यस कारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ
7: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ अरू केही उपायहरू छन्
6: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन् जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन् जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यसमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कोही मेला लागेको छ लर हाट बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्
8: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लेखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट गरिएको छ औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू भएको छ आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ र कावा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ भने 23 औं संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा हुने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: इट्स 8 o'clock अहिले 8 बजेको छ
4: नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ
5: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
4: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट
5: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा
4: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी
5: आज राति 4 प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन
4: नीट प्रश्न पत्र चुहाहट प्रकरणले भारतभर आन्दोलन चर्कियो सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनम तयार
5: र 1 महिने प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भोलि भारत जाँदै काभामेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस् यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीडितसँग भएको सम्झौता अनुसार मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू आजकै मितिदेखि अवैध भएको घोषणा गर्ने निर्णय गरेको हो यो सँगै सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो
7: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083-4-1 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने
4: मन्त्री परिषद बैठकले मुगुको सोरु गाउँपालिका 1 गणेश नेपालीको मृत्यु प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको समय जगतमा 3-सदस्यीय न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ यस्तै बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि पार्किङ ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताउनुभयो
7: उच्च संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राज कुँवरलाई नियुक्ति गर्ने 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने
5: सरकारले चालू आर्थिक वर्षका लागि लोकसेवा आयोग मार्फत हुने नयाँ स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूमा अन्यलता र निराशा देखिएको छ। यही साउन 4 गते मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिको माग आयोगमा नपठाउने निर्णय गरेको थियो। सरकारको पछिल्लो निर्णयले वर्षौंदेखिको लोकसेवा तयारी गरिरहेको मेहनत खेर गएको विद्यार्थीले गुनासो पोखेका छन्। निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका विद्यार्थी परीक्षार्थीहरूले आज काठमाडौँको माइतीगर मण्डलामा विरोध जनाएका थिए। लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। सरकारले भने हालै संख्या घटाएर 18 कायम गरेपछि दरबन्दी र संगठन संरचना पुनरावलोकन भइरहेको जनाएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा पुगेकाले केही कार्यालयहरूमा कर्मचारीहरू दरबन्दी भन्दा बढी फाजिल हुन पुगेका सरकारले जनाएको छ। फाजिल कर्मचारी व्यवस्थापन गरिसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ दरबन्दी सिर्जना भएमा नियमित प्रक्रियाबाट लोकसेवा आयोगमा माग पठाइने प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले बताउनुभयो।
1: फाजिलमा परेका कर्मचारीहरूको दरबन्दीलाई अलिकति मिलान गर्ने पर्दा लागि सबभन्दा पहिला चाहिँ हो जहाँ जहाँ खाली छन् खाली हुँदै जान्छन् ती खाली हुँदै गएको ठाउँमा चाहिँ फाजिलमा परेका मान्छेहरूबाट कर्मचारीबाट यसलाई उपयोग गर्दै जाने त्यहाँ प्रयोग गर्दै जाने अनि त्योपछि यदि फाजिलमा परेका कर्मचारीको संख्या भन्दा बढी रिक्त पद रह्यो भने तिनीहरूलाई त्यो चिजलाई चाहिँ अब लोकसेवा आयोगमा कर्मचार गर्दै जाने अनि त्यो सँगसँगै अब यदि भनौँ न नयाँ दरबन्दी क्रिएट पनि हुन्छ ओएनएमले सबै दरबन्दी खारेज घटाउने मात्रै काम पनि गर्दैन नयाँ स्वीकृत भएका दरबन्दीमा पनि रिक्त भएको अवस्थामा ती पदहरूलाई पनि खोल्दै जाने हो। त्यो भन्नुको अर्थ के हो भने सरकारले अहिले अब यो सालको लोकसेवा आयोग बन्दै गर्ने भनेर भनेको चाहिँ होइन त्यसो गर्नु पनि होइन तर अब फाजिलमा परेका कर्मचारीको व्यवस्थापन पनि गर्ने र सँगसँगै जति कर्मचारी रहन्छन् त्यही अनुसार चाहिँ लोकसेवा आयोगमा पनि माग गर्दै जाने भन्ने
5: तत्कालका लागि विभिन्न पदमा माग हुने संख्यामा केही थप घट वा कमी हुन सक्ने भए पनि विज्ञापन नै बन्द नहुने उहाँले बताउनुभयो।
1: विद्यार्थीहरूले विरोध त गर्न जरुरी छ जस्तो लाग्दैन मलाई किनभने यो हामीले बन्दै गर्ने अब लोकसेवाकै नखुल्ने भनेको चाहिँ होइन दरबन्दी भन्दा बढीमा रहेका कर्मचारीहरू त फाजिलमा परिसकेपछि आफै सरकारले यो दरबन्दीलाई अलिकति सानो बनाउने संगठनलाई सानो बनाउने दरबन्दी संख्या चाहिँ घटाउने खर्च घटाउने त्यो अभियान अन्तर्गतकै यो काम हो। त्यसले गर्दाखेरि अब अलि संख्याको हिसाबले हिजो अलिक धेरै संख्यामा लोकसेवा आयोगमा खोल्ने गर्थ्यो होइन कुनै कुनै पदमा कम हुन सक्छ भन्ने मात्र हो।
5: स्थायी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा कस्तो असर पर्ला भनेर हामीले पूर्व प्रशासक हेमराज रेग्मीलाई सोधेका छौँ।
8: तिनीहरूले चाहिँ अब यो अहिले अलिकति पुरा 1 लाखलाई चाहिँ फ्याँक्ने भनेका छन् होइन कहिले दरबन्दी कटौती गर्ने भनेका छन् हुन्छ अहिलेसम्म चाहिँ अब कानुन नबनिसकेका हुनाले अब यो प्रस्ताव मात्रै हो त्यो कानुन बनिसकेका छैन किनभने संसदबाट पास हुनुपर्ने हुन्छ त्यो त केही समय लाग्ला तर चाहिँ त्यो कारणले चाहिँ रोकिएको छ। रोक्नु भनेको वास्तवमा एउटा चाहिँ नयाँ इमर्जिङ चाहिँ प्रतिभाहरूलाई रोक्नु हो यो रोक्न मिल्दैन वास्तवमा चाहिँ तिनीहरू चाहिँ त्यो फ्लो भन्छ नि यो चाहिँ यो प्रशासनमा आउने योग्य व्यक्तिहरूको फ्लोलाई चाहिँ रोक्नु चाहिँ यो मुलुकको विरुद्धको चाहिँ काम हो यो गलत हुन्छ।
5: यसरी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा चाहिँ कस्तो असर पर्ला
8: होइन यो चाहिँ जेनेरेसन हुन्छ हेर्नुहोस् मानव 2 वर्षलाई चाहिँ रोकिदियो भने 2 वर्षसम्म चाहिँ अब ग्रेजुएसन गर्ने जुन चाहिँ व्यक्तिहरू छ त त्यो 2 वर्षपछि जान दिने होइन लोकसेवा आयोगको भने त उनीहरूले चाहिँ त्यो गुमाइसकेका हुन्छन् त्यो चाहिँ मुलुक छोडेर हिँड्न सक्ने पनि हुन्छन् एक त हाम्रो ब्रेन ड्रेन भनेर चाहिँ भनिराखेको अवस्था छ यस्तोमा त यो त झन् तिमीहरू चाहिएन राम्रो मान्छे भन्ने जस्तो कुरो हुन्छ यो गलत हो यो।
5: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले आफ्ना मागहरू व्यवस्था गरेको भन्दै भोलिदेखि अनसन शुरू गर्ने घोषणा गर्नुभएको छ। दार्चुलाबाट आज विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
4: पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा चक्रप्रसाद बास्तोला बौद्धिक र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीयता नराख्ने भनेर बोलेको उल्लेख गर्दै देशलाई पछाडि धकेल्ने अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो। अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो, पूर्व राष्ट्रपति यादवले भन्नुभयो।
9: लोकतन्त्रको मर्म नबुझेको मानिसहरू छ कि अर्थमन्त्रीले भन्छ अब संहिता खत्तम गर भनेर भन्छ, जसले बुझ्या छ तपाईँले कि यो देशमा तपाईँको के भन्छ, फेरि हामीले पेन्डोरा बक्स खोलेर तपाईँको के भन्छ फेरि रडाकोमा गएर देशलाई बर्बाद गर्ने कुरा चाहिँ भइरहेको छ भन्नु। त्यसलाई कि विद्वान भन्छौँ, हामी पनि भन्छौँ कि विद्वान मान्छे छ, युएनपिएनमा काम गरेको छ, बडा सिकेर आएको होला भनेर पाराडाइम सिफ्ट गर्छ देशलाई सोझै तपाईँको कहाँबाट कहाँ लाग्छ, तर त्यसको हालत त त्यो छ।
5: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसका दिन नेपाली काँग्रेसको संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। विशेष महाधिवेशनबाट चुनिएको पार्टीको संस्थापन पक्षले ग्रीन रन लगायतका कार्यक्रम गरेको छ भने संस्थापन इतर पक्षले प्रज्ञा भवनमा भेला गरेको छ। बिहान युएन पार्क ललितपुरबाट 5 किलोमिटर दौडेर जावला खेलको फाल्चा पुग्नुभएका सभापति गगन कुमार थापाले बीपी कोइरालाको विचारसँग जलवायु परिवर्तनको एजेण्डालाई जोड्नु भएको थियो। त्यसक्रममा उहाँले पार्टीको आन्तरिक विवादबारे नबोली सरकार र प्रतिपक्षको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
10: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु भएको रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ, दाइ गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो, ठिकै छ यसपालि यस्तै हो भने।
5: तर बीपीकै स्मृति दिवसका अवसरमा कमलादीमा छुट्टै भेलाको आयोजना गरेका इतर समूहका नेताहरूले भने पार्टी विभाजनको स्पष्ट संकेत गरेका छन्। नेता प्रकाश मान सिंहले हालसम्म एकताका लागि प्रयास गरे पनि नभएकाले अब यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभयो। 7 प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौँमा हुने उहाँले जानकारी दिनुभयो।
11: यो विशेष महाधिवेशनवालाहरूले चाहिँ पार्टीले चाहिँ कब्जा गरिसकेपछि 7 प्रदेशमा भेला गर्ने, भेला गरिसकेपछि राष्ट्रिय भेला गरेर अनि आफ्नो बाटो चाहिँ लिने भन्ने कुरा चाहिँ भएको कारणले गर्दाखेरि अब हामीहरूले चाहिँ 29 गतेको दिनमा काठमाडौँमै यो चाहिँ के हो भन्दाखेरि हाम्रो राष्ट्रिय भेला हुन्छ र चाहिँ त्यसको चाहिँ भेन्यु र टाइमिङ सब चाहिँ सेड्युल चाहिँ पछि तपाईँहरूलाई जानकारी आइहाल्छ।
5: पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मौका छोपेर साउनभित्रै राष्ट्रिय भेला बोलाउने यो पक्षको तयारी छ। त्यसक्रममा पूर्व कार्यवाहकका सभापति पूर्णबहादुर खड्काले पार्टीको 15 महाधिवेशन एकताको बनाउनु पर्ने पक्षमा आफूहरू हुँदा पद खोजेको भनेर बदनाम गराउन खोजिएको आरोप लगाउनुभयो। थापा पुस्तालाई अस्वीकार गर्दै आउनुभएका देउबा समूहका कमान्डर खड्काले युवालाई अघि सारेर नेतृत्व दिन तयार रहेको वाचा गरेर आश्वस्त पार्ने प्रयास गर्नुभएको छ।
12: हामीले तपाईँहरू विशेष महाधिवेशन कार्यसँग मानिउँ, हामीलाई जोड्नुहोस्, हामी जोडिन्छौँ, सानेपामा सबैलाई राख्नुहोस् भन्ने कुरा यो पद मागे हो, पदको लागि बार्गेनिङ गरे हो। हामी यो पद निवर्तमानका कार्यवाहीदेखि उपसभापति महामन्त्री नेता सारा पदै पदका भारी छ हामीलाई, हामीलाई कुनै कसैलाई पनि पदको आकाङ्क्षा छैन र हामी सबै अग्रपङ्क्तिका नेताहरू हामी कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ, कोहीलाई भ्रम नहोस्। हामी युवाहरू अगाडि सारेर हामी आजभन्दा सक्रिय भएर युवाहरूको रक्षा कवच भएर तपाईँहरू युवाहरू रुक्क हुनुहोस्।
5: बीपी पुत्र डाक्टर शशाङ कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ। पछिल्लो समूह देउवा समूहतिरै ढल्किनु भएका कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापा सहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताउनुभयो।
13: पार्टीभित्र देखिएका असन्तुष्टि मतभेद र विवादहरूलाई समयमै सम्बोधित गरी संगठनलाई थप सुदृढ गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वमा माथि रहेको यथार्थलाई पनि म स्मरण गराउन चाहन्छु। नेतृत्व सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद सहमति र सहकारीको वातावरण निर्माण गर्न सके मात्र काङ्ग्रेस वास्तव रूपमा एकताबद्ध हुन्छ, अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ।
5: बुबा बिपीले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै शशाङ्कले यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आजको काँग्रेसले पनि राख्न सक्नुपर्ने भनाई राख्नुभयो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म 1971
4: विरुद्ध भ्रष्टाचार मुद्दा दायर लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: घरको साथ जीवन

0: ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिल वस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। शाह कपिल वस्तु क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
3: कालीकोटको पलाता गाउँपालिकाकै पूर्व उपाध्यक्ष 10 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले पलाता गाउँपालिकामा सड़क निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष दाना न्युपाने र वडा नम्बर 9 अध्यक्ष टक्क बहादुर बम, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा अधिकृत खिमलाल पुन, सहायक लेखापाल मुनि प्रसाद प्याकुरेल, सब इन्जिनियर द्वय विनोद कुमार बम र नन्दबहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षणा बम र सचिव कमल बहादुर बम विरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले 8,08,680 रुपियाँ 57 बिगो असुल पर गर्न र कानून बमोजिम सजायको मागसहित मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। सूचना अधिकारी हितानका अनुसार आर्थिक वर्ष 2075-76 बेलके ढुङ्गा लेखनवाडा पुरा कार्यालय दुर्सी पागोटी सड़क निर्माणका लागि विनियोजित बजेटमा अनियमितता भएको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको हो।
4: सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले आज नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडि बढाउने सहमति भएको हो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र साक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिनुभयो। यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्याङ्कन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उहाँको भनाइ छ। उहाँका अनुसार प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धता जनाउनु भएको छ।
5: अब सुन्नलाई त सबैले सुनेको अवस्था छ, तर त्यसलाई कार्यान्वयन पक्षमा तटस्थ देखाएको हामीले महसुस गरियौँ। तर आज उहाँको एउटा पर्सनल रूपमा इन्ट्रेस अथवा देश विकासमा लानुपर्छ, देशलाई परिवर्तन ल्याउनुपर्छ भन्ने एउटा भावना अनुरूप अन द स्पटै उहाँले सम्बन्धित निकायले चाहिँ के गर्नु सकिन्छ गरिहाल्नु भन्ने जुन निर्देशन दिन सक्नु भनेको एउटा साँच्चै नै हामीले परिवर्तनमा जान्छौँ, परिवर्तनमा जानुपर्छ भन्ने एउटा सन्देश जस्तो मलाई फिल भएको छ।
3: सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई गृह जिल्ला जान भनेको छ। भूमि समस्या समाधान समितिले आज सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई आफ्नो गृह जिल्लामा सम्पर्क गर्न भनेको हो। पहिलो चरणमा सरकारले 29 सुकुम्बासीको नाम सार्वजनिक गरेको छ। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका उनीहरूको नाममा कतै पनि जग्गा नदेखिएको उल्लेख छ। अरू जग्गा भएकाहरूलाई भने आफ्नो घरमा जान भनिएको हो।
4: हाल देशका बागमती, कोसी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। यो क्रम राति पनि जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो 1 विवरण अनुसार लमजुङ आसपास बढी वर्षा मापन गरिएको छ। जिल्लाको भुजुङमा पछिल्लो 1 42.6 वर्षा भएको छ। यस्तै आज दिउँसो दैलेखको गुवाहाटी स्टेशनमा 73 वर्षा भारी वर्षा मापन भएको मौसमविद डेभिड ढकालले बताउनुभयो। आज राति देशका कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
6: कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका खेलमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा कठिन चट्टाङसँग मध्यमको वर्षा देखिएको छ भने बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा साथै मधेस प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभाग लुम्बिनी र सुदूरपश्चिम पहाडी र तराई प्राय भएका थोरै स्थानमा चाहिँ मध्यमसम्मको वर्षासम्म देखिएको छ। कोशी बागमती गण्डकी र कर्णालीको पहाडी र हिमाली भएको एक दुई स्थानमा चाहिँ भारी वर्षाको समेत सम्भावना देखिएको छ।
3: प्रतिपक्षी दलहरूले भने राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन कङ्ग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तको प्रस्तावमा उक्त प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी पहिरो डुबान चट्याङ र हिमपात विस्फोटको जोखिम बढिरहेको उल्लेख गर्दै सरकारको पूर्व तयारी प्राप्त नभएको भन्दै गृहमन्त्रीसँग जवाब मागिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार श्रम तथा व्यवसाय चण्ड सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ विभागले आफ्ना मार्फतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो
4: बर्ड फ्लूको प्रभावका कारण उत्पादन घटेसँगै अण्डाको मूल्य बढेको छ उत्पादन घट्नुका साथै माग बढेपछि मूल्य बढ्न थालेको नेपाल एयर्स कुखुरा पालक संघले जनाएको छ संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्यारेट 450-500 पुगेको छ मध्यम अण्डा 420-470 पुगेको छ सानो अण्डा 415 रुपियाँ पुगेको छ सबैमा प्रति क्यारेट 50 रुपियाँ बढेको हो
5: नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ त्यससँगै नेप्से परिसूचक 13.95 अङ्कले घटेर 2712 बिन्दुमा पुगेको छ आज विभिन्न कम्पनीका 1,13,62,465 किता सेयर 5,18,74,67,000 रुपियाँमा खरिद बिक्री भएको छ आज 77 कम्पनीको सेयर मूल्य
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार भारतमा चिकित्सा शिक्षा अध्ययनको प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहावट तथा परीक्षामा भएको भनिएको अनियमितता विरुद्ध देशभर प्रदर्शन चर्किएको छ दिल्ली पटना र चेन्नई लगायत विभिन्न सहरमा विद्यार्थी तथा विद्यार्थी संगठनहरूले विरोध गरेका छन् दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलन उग्र भएको छ प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिँदा जनपथसहित दिल्ली मेट्रोका 16 स्टेसन अस्थायी रूपमा बन्द गरिएका छन् यसबाट यात्रुहरू प्रभावित भएका छन् भने जनपथ मेट्रो स्टेसन बाहिर यात्रुहरूले पनि सेवा अवरोध भएको भन्दै विरोध जनाएका छन् उता पटनामा अखिल भारतीय विद्यार्थी सङ्घ एआईएसएको नेतृत्वमा विद्यार्थीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै लोकभवनतर्फ जुलुस निकालेका थिए स्थिति तनावपूर्ण बनेपछि प्रहरीले लाठीचार्ज समेत गरेको भारतीय संचार माध्यमले जनाएका छन् यस्तै चेन्नईमा विद्यार्थी संगठन एसएफआई र डिवाईएफआईले प्रश्नपत्र चुहावट विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको थियो प्रदर्शन सुरु हुनु अघि नै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लियो यसैबीच सामाजिक अभियन्ता सुनम वाङ चुकले सरकारसँग आफ्ना मागबारे सकारात्मक पहल भए पनि अनसन अन्त्य गर्न तयार रहेको सकारात्मक भए अनसन अन्त्य गर्न तयार रहेको बताउनु भएको छ वाङचुकले आफ्ना मागहरू औपचारिक रूपमा सम्बोधन भए अनसन अन्त्य गर्ने सङ्केत गर्नुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्
5: नेपाल परिवेशमा अब खेल समाचार जापानमा हुने विश्व एसियाली खेलकुदको तयारी स्वरूप नेपाली पुरुष कबड्डी टोली प्रशिक्षणका लागि भोलि भारतको हरियाणा जाने भएको छ टोलीले हरियाणा स्थित सञ्जीव नरवाल एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ भारतमा प्रशिक्षण पूरा गरेपछि टोली थप तयारीका लागि थाइल्यान्ड जानेछ त्यसपछि टोली प्रशिक्षण स्थलबाटै असोज 3-18 गतेसम्म जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुनेछ नेपाली पुरुष कबड्डी टोलीको एसियाली खेलकुदमा यो 5 सहभागिता हुने हुनेछ। भारत जान लागेको पुरुष टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले आज एक कार्यक्रमका बीच विदाई गरेका छन्।
4: र काबाब मेन्स भलिबल च्याम्पियनसिप 2026 को पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपालले कजाकिस्तानसँग 3-2 को सेटमा पराजय भोग्यो। सुरुवाती दुई सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो खेलमा जित निकाले पनि नेपाल निर्णायक पाँचौं सेटमा पछि पर्यो। पहिलो सेट 19-25, दोस्रो सेट 21-25 गुमाएको नेपालले तेस्रो खेल 34-32 र 25-19 जितेर बराबरीमा ल्याएको थियो। तर पाँचौं खेलमा नेपाल 9-15 पछि पर्यो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लेखत अवैध घोषणा। यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
4: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम। लोकतन्त्रको मर्म नबुझ्नेहरू। शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
5: आज राति चार प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
4: नेट प्रश्नपत्र चुहावट प्रकरणले भारत भर आन्दोलन चर्कियो। सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनम वाङचुक तयार।
5: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भोलि भारत जाँदै काबा मेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौँ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।
6: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
8: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
9: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
8: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
9: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
8: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
9: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
8: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
9: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
8: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन,
9: इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप
11: चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
12: क्यामेरामैन खसेछ हेतेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
13: पर्ख दीपक,
12: किन
13: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
12: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
14: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
15: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
16: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
17: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
9: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206 छ।
17: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
18: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै गम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: पक्ष पक्ष नविपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्?
1: त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट समीक्षण हुँदै असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काङ्ग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने पनि म त्यसबाट ठुलै खती हुने, काङ्ग्रेस खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स UAE पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले हुर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रुसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन WHO ले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भएता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। BBCका रिचर्ड कागोए भन्छन्,
4: The death toll from the Ebola outbreak in the Democratic
3: Ebola प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ, किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। BBCका रिचर्ड खागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्युयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जुनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागु औषध तस्करी, लागु औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्कको एउटा कारागारमा राखिएको छ। यो BBC नेपाली सेवा हो।
0: साझपखमा तपाईँलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीडितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले 1 घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीडित श्रमिकले कुनै गुनासो लिएर आउँदा 1 घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। 1 घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पुरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
6: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
5: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
1: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौँ नि, उद्योग कारखानाहरू यस्तो छ त्यो, र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेऱ्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु पनि असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
5: त्यसबाहेक श्रम अधिकार बारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनीहरूले आउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ। गनी अन्सारी, बीबीसी काठमाडौँ।
0: अब अर्को विषय, नेपाली काङ्ग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी सुरुमा काङ्ग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौँ।
7: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो अर्को पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजिदिए कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गुरुको बाह्रै रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मान्छी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
0: काङ्ग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कङ्ग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
7: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ। अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले 2-3 धेरै रिजिड हुनुहुन्छ, अलिकति आफ्नो सबै यो डिमान्ड पुरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्वाभाविक पनि मान्दिनँ। अब पछाडि फेरि चिन्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्टेटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
0: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
7: मदै स्थिति देख्छु, अलिकति बार्गेनिङमा के भने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुरानो मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तको त गाह्रो हुन्छ टिक्नलाई।
0: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ?
7: सम्भावनामा त्यति चाहिँ धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई अस्वाभाविक अथवा त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने मलाई लाग्दैन। पर्दैन।
0: अब जस्तो बिपी कोइरालाको अब आज स्मृति दिवस होइन, बिपी को नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
7: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन सक्ने उहाँको भिजन जुन थियो, दृष्टि जुन थियो, उहाँको दूरदर्शिता उहाँको थियो, त्यो त्यो खालको सोच अहिलेको परिस्थितिमा समय र परिस्थिति जहिले पनि बिपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने नेता जो हो जो यथार्थको धरातल उभिन्छ भनेको अहिलेको यथार्थ त यो नयाँ पिँढीको लाई अगाडि बढाएर लाने नै भन्ने छ। यथार्थको धरातल त त्यही हो, हामीले बुझ्दा त उहाँहरू त्यो धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ, फेरि यो अगाडि बढ्दै जान्छ, अरू ठाउँ पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
0: दुवै पक्ष बिचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
7: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेका छ, त्यत्रो ओभरवेल्मिङ सपोर्ट छ, अब सर्वसम्मतिको आधारमा चुनाव भइसकेका छ, अब त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन, समूह भए समूह एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भनेकै यस्तो यो यो यो यो भनेर बाहिर बस्ने तर जनमत चाहिँ छैन भने त भएन नि त, कि त महाधिवेशन हुनेछ त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो, अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त, उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई, त्यस कारणले अब मेरो विचारले त सायद टुक्री चिन्न हाल्ला भन्ने जस्तो लाग्छ।
0: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा, सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज्ड व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स युएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: वाशिङटन र रियाद बीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्तत साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रिट जर्नलले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: this FM 93.2 MHz.
1: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग छलफल। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। र भारतमा निर्माणाधीन सुरङभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैको मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न सम्बन्धमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी मन्त्री पोखरेलले दिनुभयो।
2: गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने।
1: मन्त्री पोखरेलले 2085 साल भदो मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्ड ल्यान्डिङ शुल्कमा 50% छुट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राज कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसाय महासङ्घका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज गर्नुभएको छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी पिपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकोमा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीले आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकोमा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गर्ने पनि आश्वस्त पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र साथै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा विशेष चासो देखाउनु भएको थियो। छलफलमा नेपाल हस्तकला व्यवसाय महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको प्रश्न पार्नु भएको थियो। प्रतिपक्षी दलहरूले मनसुन जन विपद व्यवस्थापनमा सरकारको पूर्ण तयारी बारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन आज राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको ध्यान आकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाब माग गरिएको छ। तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ्दै गएको हुनाले समयमा प्रभावकारी तयारी आवश्यक रहेको जरुरी सार्वजनिक महत्वको ध्यान आकर्षण प्रस्तावमा भनिएको छ। यसका साथै विपदपछिको उद्धार, राहत र पुनर्स्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारी बारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन सुरु गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले ऐन कार्यान्वयनको अवस्थाबारे अध्ययन थालेको हो। उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकता सहित सिफारिस गर्न कार्यक्षेत्र तोकिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र माताहतका सबै निकायमा जिम्मेवार, उत्तरदायित र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाट निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कारवाही गर्न व्यवस्था संस्थागत गर्नुपर्ने उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् बाबुजू।
6: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
3: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको छ। प्रदेश सरकारहरूमा गठबन्धन उलट बारे विभिन्न दलहरू बीच शीर्षतामा संवाद चलिरहेका बेला एमाले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। नेता थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिएकाले आवश्यक संवैधानिक एवं कानूनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ। यही सावन 4 गते सो दलको काठमाडौँमा भएको बैठकले प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल आयुर्वेदको उद्गम स्थल भएकाले यसको संरक्षण, प्रवर्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनु भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा आज भएको छलफलमा मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेकाले यसको क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो। छलफलमा सहभागीहरूले आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने, आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने तथा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा जोड दिनुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री खड़क राज पौडेलले कञ्चनपुर स्थित मझगाउँ विमानस्थलको पूर्व पुनर्निर्माणमा देखिएका समस्या समाधान गर्ने बताउनु भएको छ। मन्त्री पौडेलले आज विमानस्थलको स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र बाँकी रहेका कामका बारेमा जानकारी लिनुहुँदै राज्यको लगानी खेर जान नहुने बताउनुभयो। त्यसै गरी मन्त्री पौडेलले आज दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको पनि स्थलगत अवलोकन गर्नुभएको थियो। श्रम तथा व्यवसाय जनसुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीहरूले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ। विभागले आफ्ना माताहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी पूर्वी भारतमा निर्माणाधीन सुरंगभित्र मिथेन ग्यास चुहावटका कारण भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु भएको छ। सुरंगभित्र फँसेका 25 जना मध्ये 20 जनाको मृत्यु भएको पुष्टि भइसकेको भारतीय प्रहरीले जनाएको छ। भारतमा सञ्चालित नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन NHPCद्वारा सञ्चालित 7 किलोमिटर लामो निर्माणाधीन सुरंगभित्र विस्फोट भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले जनाएको छ। मृत्यु हुनेमा सुरंगभित्र नियमित निरीक्षणको काम गरिरहेका NHPCका उच्च स्तरीय कर्मचारीहरू रहेको जनाइएको छ। NHPCले विज्ञप्ति जारी गर्दै घटना चट्टानभित्र जडित मिथेन ग्यासको अचानक विस्फोटको कारण भएको उल्लेख गर्दै विस्फोटको परिणाम स्वरूप घटना स्थलमा धुवा र विषाक्त ग्यासहरू फैलिएको जनाएको छ। अब आर्थिक समाचार।
8: भारतको कोलकाताबाट विराटनगरमा रहेको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि विराटनगरका उद्योग व्यवसायी उत्साहित देखिएका छन्। उद्योगका लागि तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ लगायतका सामग्री कार्गो रेलबाट ल्याउँदा सडक मार्गको तुलनामा 35-40% ढुवानी खर्च कम पर्ने मोरङ व्यापार संघका अध्यक्ष अनुप राठीले बताउनुभयो। कार्गो सेवाले बन्दरगाहमा लाग्ने विलम्ब शुल्क लगायतका शुल्क समेत घट्ने भएकाले नेपाली उद्योगी व्यवसायीलाई बहुआयामिक लाभ हुने अध्यक्ष राठीको भनाइ छ। कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर समेत उपलब्ध हुन थालेपछि नेपाली उद्योगको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि भई नेपाली उत्पादनको निर्यात समेत बढ्ने संघका महासचिव सञ्जय कुमार श्रेष्ठले बताउनुभयो। नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कलाई आगामी 6 महिनाभित्र पुनः सञ्चालनमा ल्याउने जनाएको छ। बैङ्कका निक्षेपकर्ताले बचत रकम फिर्ताको माग गर्दै आन्दोलन गरेपछि राष्ट्र बैङ्कले बैङ्क खारेज नगरी नयाँ संरचनामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो। बैङ्कलाई लिक्विडेसनमा लैजाँदा निक्षेपकर्ताको थप क्षति हुने र बैङ्किङ प्रणाली प्रतिको विश्वास कमजोर हुने भएकाले पुनर्संरचनाको विकल्प रोजिएको नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक टीकाराम खतिवडाले बताउनुभयो। राष्ट्र बैङ्कको आश्वासनपछि निक्षेप कर्ताको आन्दोलन समेत स्थगित भएको छ। बैङ्कमा झन्डै 3.20 अर्ब रुपियाँ बराबरको वित्तीय अनियमितताको आरोप लागेपछि लामो समयदेखि निक्षेपकर्ताहरू बचत रकम फिर्ताको माग गरी आन्दोलन गर्दै आएका थिए। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार तथा विद्युत प्रणालीलाई थप प्रभावकारी बनाउन चिनिया कम्पनी हुबावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डारण सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। हुबावेले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फ्युजन सोलर 9.0 स्मार्ट ऊर्जा र लुटेरा ग्रिड फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली सार्वजनिक गरेको हो। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबढ हुने भएकाले ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी हुने कम्पनीले जनाएको छ। विशेष गरी सौर्य ऊर्जाको उत्पादन दिनको समयमा केन्द्रित हुने र माघको समय फरक हुने भएकाले ऊर्जा भण्डारण प्रणालीले विद्युत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 13.95 अङ्कले घटेर 2712.54 बिन्दुमा कायम भएको छ। बुधबार विभिन्न 13 उपसमूह मध्ये 2 उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन्। बुधबार विभिन्न कम्पनीका करिब 1,13,62,000 कित्ता सेयरहरू झन्डै 5.19 अर्ब रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
9: नेपाल भलिबल लिग एनभीएल को पहिलो संस्करणको अक्सनमा 129 खेलाडीलाई समावेश गरिने भएको छ। एनभीएल ले बुधबार अक्सनमा क्याटेगोरी ए मा 56 र क्याटेगोरी बी मा 73 खेलाडी रहने जानकारी दिएको हो। अक्सन आइतबार हुँदैछ। क्याटेगोरी ए का खेलाडीको न्यूनतम मूल्य 1,00,000 र अधिकतम मूल्य 1,20,000 रुपैयाँ रहनेछ। यसै गरी क्याटेगोरी बी का लागि न्यूनतम मूल्य 50,000 अधिकतम मूल्य 70,000 रुपैयाँ तोकिएको छ। यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ। नेपाल भलिबल संघको प्राविधिक सहयोग र कडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा 6 टोलीको सहभागिता रहनेछ। प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप बहुउद्देश्य कवडहलमा भदौ 12 गतेदेखि 20 गतेसम्म हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफ ले हरेक वर्ष आयोजना गर्ने एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड 2082 मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको 23 संस्करण भदौ 18 गते नेपाल पुलिस क्लबको डब्ल्यू पिभिलियनमा गर्ने घोषणा गरेको हो। अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। दुई बीच अघिल्लो वर्ष नै 5 वर्षका लागि सम्झौता भएको थियो, जुन 2 वर्षमा चलिरहेको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो। मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्ट अवार्ड 2082 9 विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड रहेको छ। वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ। लाइफ टाइम स्पेशल पारा एथलेटिक र एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। वर्ष खेलाडी पुरुष, महिला, पिपुल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनै 1,00,000 रुपियाँ प्रदान गरिनेछ।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजका मितिदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल। हस्तकला मार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। र भारतमा निर्माणाधीन सुरंगभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार। सिंगो नेपाल र सारा नेपालीको आवाज।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
4: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
7: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: नमस्कार
1: माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। वर्षायाममा हिलाम्मी र अन्य समयमा धुल्याम्मी हुने गरेको माडी नौ बगै स्थित बस पार्कको स्तर उन्नतिका लागि माडी नगरपालिकाले 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष 2083-84 नगर स्तरीय योजनाको दोस्रो सूचीमा बघई बस पार्क व्यवस्थापनका लागि 10 लाख रुपियाँ विनियोजन रहेको माडी नगर प्रमुख तारा कुमारी काजी महतोले जनाउनुभयो। भरतपुर माडी ठोरी रुटमा चल्ने सार्वजनिक सवारी साधनहरूको विश्राम वा पार्किङ स्थल रहँदै आएको बघई बस पार्कमा पालिकाको पर्याप्त ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा गुनासो उठ्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रममा समेत सवाल उठ्दै आएको छ। बस पार्कको केन्द्रभागमा खाल्टाखुल्टी रहँदा वर्षायाममा पानी जम्न गई हिलामी हुने गरेको छ। बस पार्क क्षेत्रमा अन्य पूर्वाधारहरूको समेत अभाव वा समस्या रहेको छ भने रिउ नदीसँगै जोडिएको सो स्थानमा हरेक दिन दर्जनौ बसहरू रहने रोकिने गरेका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बेले नेताहरूले पार्टी फुटाउनु होइन जोड्न एकता गर्नु कायम गर्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको 44 बीपी स्मृति दिवसका अवसरमा उहाँले सुधारणा राख्नु भएको हो। यहाँ आयोजित वृक्षारोपण कार्यक्रमपछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि काङ्ग्रेस फुट्नु अभिशाप हुने जिकिर गर्नुभयो। कैदीबस्ती स्थान अभाव भएपछि उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ। कारागार कार्यालय भरतपुर चितवनबाट एक वर्षमा 116 कैदी बन्दीलाई अनिन्त्र कारागारमा स्थान परिवर्तन गरिएको छ। कारागार प्रमुख चेतना ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकेकालाई अनिन्त्र स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु 26.83 करोड राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा रु 1.74 करोड बढी राजस्व सङ्कलन भएको हो। कार्यालयले अघिल्लो आर्थिक वर्षमा रु 25.09 करोड राजस्व सङ्कलन गरेको थियो। गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन। फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्नुपर्दछ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 30 वटाको रु 450-500 पुगेको छ। मध्यम अण्डा रु 420-470 पुगेको छ भने सानो अण्डा रु 415 पुगेको छ। सबैमा प्रति क्रेट रु 50 मूल्य बढेको हो। तेस्रो संस्करणको चेतन गोल्ड कप फुटबल भदौ 27 गतेदेखि सुरु हुने भएको छ। आयोजक हनामी भरतपुर फुटबल क्लब बीएफसीले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। असोज 3 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक 8 टोली सहभागी हुने संयोजक ध्रुव भूषाले जानकारी दिनुभयो। सहभागी टिमबारे टुङ्गो लाग्न भने बाँकी नै रहेको छ। यसअघि पहिलो र दोस्रो संस्करणमा 10 टोली सहभागी रहेका थिए। नेपाल प्रहरी शिक्षाले भरतपुर तालिम केन्द्रको मैदानमा हुने प्रतियोगिताको विजेताले 6 लाख रुपियाँ सहित ट्रफी र उपविजेताले 3 लाख रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले रु 20,000 तथा विधागत उत्कृष्टले 10,000 रुपियाँ प्राप्त गर्नेछन्। हरेक दिन प्लेयर अफ दि म्याचले 5,000 रुपियाँ प्राप्त गर्ने संयोजक भूषालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको संस्था मित्रपक्षले सन् 29 गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। काङ्ग्रेसका संस्थापक नेता विवेक कोइरालाको 44 स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाश मानसिंहले भेलाको मिति साउन 29 र स्थान काठमाडौँ तय भएको घोषणा गर्नुभयो। कार्यक्रममा नेताहरू पूर्ण बहादुर खड्का, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, डाक्टर शशाङ्क कोइराला, डाक्टर शेखर कोइराला लगायत देशको अवस्था अत्यन्तै जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। दलहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानकर्षण गराउन राष्ट्रसभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानकर्षण प्रस्ताव दर्ता गराएका छन्। काङ्ग्रेसको राष्ट्रसभा संसदीय दलकी नेता कमला पन्तको प्रस्ताव र काङ्ग्रेसका सचेतक पदम बहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी शाह तथा जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले प्रस्तावको समर्थन गर्नुभएको हो। एमालेले बागमती प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएको छ। सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका छ मन्त्री सहभागी छन्। उनीहरूमध्ये 5 जना मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी रहेका थिए। भित्रको शुद्धिकरण र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठेपछि न्याय परिषदले गर्ने छानबिन प्रक्रिया आफैमा गम्भीर प्रश्नको घेरामा परेको छ। तत्कालीन प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको पालामा शुरू भएको र प्रतिवेदन समेत बुझाइसकेका उच्च अदालतको न्यायाधीशको छानबिनको विषय अझै अल्झिएको छ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहका नाममा जारी भएको पक्राउ पर्जी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिल वस्तु र जिल्ला प्रहरी कार्यालय कपिल वस्तुको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। पक्राउ पर्जी प्रकरणमा लिखित जवाब माग गर्दै दुवै पक्षलाई छलफलमा झिकाइएको छ। व्यास पीडित र सरकारी पक्षबीच भएको सम्झौतालाई मन्त्री परिषद बैठकले अनुमोदन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेनबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबीच साउन 1 गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो। शङ्करलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवाललाई बुधबार दिल्ली बजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी अनुपम शमशेर जबराले बताउनुभयो। एसपी जबराका अनुसार अग्रवाल बैङ्किङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका थिए। प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई भेटेर बुझाउन खोजे पनि भेट दिन नसाएपछि मुख्यमन्त्री कार्यालयमै राजीनामा पत्र बुझाएर हिँडेका हुन्। बानिया भने बुधबार कार्यक्रममा चितवनतिर जानुभएको वाहनिकट स्रोतले बताएको छ। गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्दै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको गम्भीरतालाई हेरेर छानबिनका लागि न्यायिक समिति बनाइएको बताउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक देश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: के भो
2: म कोही कोही सँग बोल्या छैन
3: म पनि कोही कोही सँग बोल्या छैन।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन, नमाने लता छु साइली, खोली झरे माछी जालमा

0: Sodai Nispoksha.
1: Suadis FM, Tirana Bithuplo, Duini Aharis.

रमाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया। यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया? को छ र माया नलाको चोखो? को छ र मायाले नरोको? डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

खाजा खाने पैसा लेऊ बाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: भोलि घटा कतिरे जाने हो
1: अबुई को जान्छ चिट टाडा तल खाजाने नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हे नकरा त

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता
1: प्रस्तुता पंडित राम भक्त अधिकारी।
2: संसिद्धि मासिका जनकादय लोक संग्रह संपस्यन करसि परमात्मा श्री कृष्ण अर्जुन लाई कर्ममा प्रेरणा दिँदै बोल्नुहुन्छ। लोक संग्रह बापी संपस्यन करसि भन्नुहुन्छ। जनकादि राजाहरूले केवल निर्धारित कर्म गर्नाले मात्रै पनि सिद्धि प्राप्त गरेका थिए। त्यसैले साधारण मानिसहरूलाई शिक्षा दिने उद्देश्यले पनि तिमीले कर्म गर्नुपर्दछ। कर्मै छोड्यौ भने तिम्रो देह निर्वाह चल्छ र तिमीले कर्म छोडिदियौ भने तिम्रो अनुकरण गरेर अरूले पनि कर्म छोड्नेछन्। यसरी कर्म छुट्यो भने देशमा व्यवस्था बिग्रिन्छ। मानवलाई लगायत साराका लागि कर्म एउटा अपरिहार्य वस्तु भएको हुँदा परमात्माले सबलाई कर्म दिनुभएको छ। बिहानैदेखि रातिसम्म सबैले आफ्ना निमित्त कर्म गरिरहेका हुन्छन्। कोही रात्रिमा देख्ने हुन्छन्, कोही दिनमा देख्ने हुन्छन्, कोही रात दिन बराबर देख्ने हुन्छ। यी सारा प्राणीहरूले आफ्नो रक्षा स कर्म गरिराखेको पाइन्छ। जनकादि राजाहरूले पनि कर्म गर्दै राज्य सञ्चालन गरिरहेका थिए। यसरी आफ्नो कर्म सञ्चालन गर्नका लागि आफ्नो अगाडि परिआएको स्वधर्म स्वकर्मलाई परिचालन गरिरहनुपर्छ। त्यो परिचालन गर्दा बुद्धि विवेकको ठुलो आवश्यकता पर्छ। जनक सीताजीका पिता थिए र भगवान रामका ससुरा थिए। यसरी सारा भगवानका महान भक्त हुनाले उहाँको स्थिति असाधारण थियो। तापनि राजा हुनुहुन्थ्यो, तैपनि उहाँ विभिन्न किसिमका कार्यक्रमहरू आफैले सञ्चालन गर्नुहुन्थ्यो। मिथिला उहाँको कार्यक्षेत्र अथवा राजधानी थियो। मिथिलाका राजा भएका हुनाले आफ्ना प्रजाहरूलाई कर्तव्यको पालन कसरी गरिरहनुपर्छ भन्ने शिक्षा पनि उहाँले दिइरहनुहुन्थ्यो। प्रजाका साह्रै प्रेमी राजा हुनाले सबले जनकप्रति साह्रै ठुलो भावना व्यक्त गर्थे। जनकले कर्मको त्याग गर्नु भएन, राजा भएर पनि कर्म छोड्नु भएन। कर्म पाप कर्म पुण्य कर्म र मिश्र कर्म गरिकन तीन प्रकारका कर्महरू शास्त्रमा विधान गरेको पाइन्छ। राम कृष्ण आदि गरिएका सारा संसारमा एउटा देवताको प्रतिमूर्ति भएर अवतरित भएका यस्ता श्रद्धेय आराध्य भगवानहरूले पनि धराधाममा ओर्लेर कर्म गरेर जानुभयो, कर्मको प्रदर्शन गराउनुभयो। तिनीले गरेको कर्मको अनुसरण गर्दै अहिलेका हामीहरूले पनि ती कर्महरूलाई सम्पादित गरिराखेका छन् अनि गरिरहनु पर्छ पनि। सामान्य मानिसलाई पाठ सिकाउनका लागि उहाँलाई लड्नु भिड्नु कुनै पनि क्रियाकलाप गर्नु परेन। जब राम्रा पराशरहरू जस्ता प्रयासहरू असफल भएका थिए, त्यस अवस्थामा हिंसा पनि आवश्यक हुन्छ भन्ने शिक्षा दिनका लागि उहाँहरूले युद्ध पनि गर्नु परेको थियो। यो जवाब किन गर्नु परेको थियो भन्दा देश रक्षाको लागि र अनि सबैलाई उचित न्याय दिनको लागि युद्ध आवश्यक हुन्छ। त्यही अनुसारले परिआएको बेलामा युद्ध गरेर पनि उहाँ ब्रह्मज्ञानी हुनुभएको थियो, युद्ध गर्नुहुन्थ्यो, तर उहाँले त्यो आफ्नो राज्य चाहिँ आफ्ना गुरुलाई समर्पण गर्नुभएको हुँदा गुरुको राज्य हो भन्ने कुराहरू बुझेर उहाँ लाभ हानिको कुनै गणना नगरिकन यथासम्म सुचारू रूपले राज्य सञ्चालन गर्नुभएको थियो। अगाडि युद्ध रोक्नका लागि स्वयं भगवान सहितका व्यक्तिहरूबाट सबै किसिमको प्रयासहरू भए, तर अर्को पक्ष लडाइँ गर्न नै तयार भएको हुनाले लडाइँ नगरी सुख नभएर पाँच पाण्डवहरूले युद्ध गर्न परेको थियो। हेर अर्जुन, त्यसै कारणले गरिकन तिमी बाध्यताले यो धर्म रक्षा गर्नुपर्ने कारणले गर्दा युद्धको रणभूमिमा तिमी होमिनुपर्छ। यहाँबाट भाग्यौ भने तिम्रो कल्याण हुँदैन, तिम्रो निन्दा हुन्छ। हुन त परमात्मामा समर्पित भएर गरिएका जति क्रियाकलापहरू छन् ती प्रारम्भमा जम्मा हुँदैनन्। त्यो धर्ममा जुन धर्म रक्षाको लागि गरिएका क्रियाकलापहरूमा भित्र पाप कर्महरू पनि पर्न जान्छन्। जसरी चन्द्रमाको प्रकाशमा उहाँका दागहरू पनि लोप भएका हुन्छन्, त्यसै गरी खोला खोलाले गरेका कर्महरूमा केही अकर्महरू पनि त्यही लिप्त भएका हुन्छन्, तापनि तिनीहरू निष्क्रिय भइहाल्छन्। कसरी रहनु पर्दछ भन्ने ज्ञान सिकाउनका लागि कर्म गरिरहनुपर्छ। परमात्मामा भावना गर्नु, परमात्मा भावना गरेर अनि रहेको समयलाई तिमीले सदुपयोग गर्नुपर्छ। अनि यसरी कर्म गर्नाले तिमीमा कर्मफल लिप्त हुँदैन, अरूले उनीहरूको अनुसरण गर्न सक्ने किसिमले काम गर्नुपर्दछ। यस कुराको व्याख्या म आगामी श्लोकहरूमा गर्नेछु। परमात्मा भन्नुहुन्छ, यदि त चरति श्रेष्ठ तत्थदेवे तरोजन सहित प्रमाणम कुरुते लोका तदनुवर्तते। जे जस्तो श्रेष्ठले गर्छ त्यही त्यही गर्छ अरुजन, श्रेष्ठले मानिएकोमा लोक लाग्छ सनासन। ठुला ठुला मानिसले जे जस्तो काम गर्दछन् सामान्य मानिसले त्यसैको अनुसरण गर्छन्, उनीहरूले गरे जस्तै किसिमले गर्नुपर्छ रहेछ, यो कर्तव्य रहेछ भन्ने ठानेर पछिकाले कर्म गर्छन्। ठुला मानिसले अनुकरणीय कार्य गरेर जस्तो आदर्श थापित गर्दछन् सारा संसारले तिनै कुराको अनुसरण गर्दछन् र अनि जीवन सफल बनाउँछन्, राज्य सफल बनाउँछन्, अनि समाजलाई सही बाटोको निर्देशन पनि दिन सक्छन्। साधारण मानिसहरूलाई व्यवहारिक आचरणद्वारा जनतालाई शिक्षा दिनाले अथवा दिन सक्ने एउटा नेताको सधैँ आवश्यकता पर्छ। स्वयं आफै धुम्रपान गर्ने नेताले जनतालाई धुम्रपान नगर्ने शिक्षा दिन सक्दैन। भगवान् चैतन्य महाप्रभुले पनि यस्तै कुराको उदाहरण प्रस्तुत गर्नुभएको थियो। यस किसिमको व्यावहारिक शिक्षा दिने शिक्षकलाई आचार्य भनिन्छ। भनिएको छ, आचार्य भनिएको छ, यस्ता आचार्यहरू आदर्श लानुहुन्छ, आफ्नो आदर्श देखाएर पूर्व आचार्यहरूले पछिका जनताहरूलाई सुमार्ग देखाएर गएका हुन्छन्। यसरी आफ्नो सुमार्गमा लाएर जीवन बिताउन सकियो अरे भने यसैलाई मोक्ष शास्त्र भनिन्छ।

0: Limahi.
1: आज विक्रम सम्बत 2083 साल साउन 7 गते बिहीबार असार शुक्ल नवमी 23 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: प्रधानमन्त्री शाह निरन्तर व्यवसायीसँग छलफलमा, शिक्षा निशुल्क भनिए पनि 20 थरी शुल्क, निजी मिडियामा सरकारी विज्ञापन नरोक्न सर्वोच्चको फैसला, बीपी स्मृतिकै दिन काङ्ग्रेसमा विग्रह, केन्द्रमा खुम्चेका वाम दलहरू प्रदेशमा सहकार्य गर्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको सालको पातले फेरियो जीवन शीर्षकको शुभ समाचार।
1: कैलालीको धनगढ़ी उपमहानगरपालिका 14 फूलबारीकी भावना पुलामी मगरले सफल उद्यमीको पहिचान बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नुभएको सानी डाँडा फूलबारी दुना टपरी उद्योगबाट अहिले मासिक करिब 2,70,000 रूपियाँको कारोबार हुने गरेको छ। भावना भन्नुहुन्छ, मासिक 50 कार्टुन टपरी उत्पादन हुन्छ, त्यसबाट करिब 2,70,000 रूपियाँ आमदानी हुन्छ। सबै खर्च कटाएपछि करिब 1,00,000 रूपियाँ बचत हुन्छ। 76 सालमा 60,000 रूपियाँको लगानीबाट शुरू भएको उद्योगले अहिले राम्रो उचाइ हासिल गरेको उहाँको भनाइ छ। उहाँको उत्पादन काठमाडौँ, पोखरा, बुडबल लगायतका देशका विभिन्न शहरमा मात्र होइन विदेशसम्म पनि पुग्न थालेका छन्। भावना आफ्नो सफलताको श्रेय मेहनत र निरन्तरतालाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, 60,000 रूपियाँबाट शुरू भएको यो उद्योगले अहिले 2 गाउँका 500 भन्दा बढी महिलालाई रोजगारी दिएको छ। महिला घरधन्दा सकेर फुर्सदको समयमा काम गर्दै आय आर्जन गरिरहेका छन्। उद्योगमा हाल 5 महिलाले नियमित रोजगारी पाएका छन्। त्यसबाहेक गाउँका 100 महिलाले जंगलबाट सालका पात संकलन गरेर उद्योगमा बिक्री गर्ने गरेका छन्। उनीहरूले दैनिक 2-300 रूपियाँसम्म आमदानी गर्ने गरेको भावना बताउनुहुन्छ। उद्योगले हरियो सालको पात प्रति किलो 13 रूपियाँका दरले खरिद गर्दछ।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
6: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
7: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
6: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
7: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
6: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
7: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
6: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
7: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
6: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा
2: नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 24 असारेता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसकेका छन्। प्रधानमन्त्रीका सल्लाहकार प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी थिए। होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोनी वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादकहरूसँगको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसायीसँगको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ। कानूनी रूपमा उत्तरदायी हुने त कानूनले लेखेका र चिनेका पद हुन्। कानूनले चिनेका पद सचिव, मुख्य सचिव, मन्त्री र प्रधानमन्त्री हुन्। कानूनले नचिन्ने व्यक्ति शासन प्रक्रियामा हावी हुनु हुँदैन, पूर्व लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले बताएका छन्। त्यस्तै पूर्व मुख्य सचिव विमल कोइरालाका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन हुने भएकाले छलफलमा सम्बन्धित मन्त्री सहभागी नहुनुको ठूलो अर्थ हुँदैन। प्रधानमन्त्रीले नै समस्या सुनेर समाधान खोज्नुहुन्छ भने राम्रो हो, पूर्व मुख्य सचिव विमल कोइरालाको भनाइ छ। प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग गरिरहेको भेट र छलफलमा उनका सल्लाहकार प्रमुख स्वकीय सचिव प्राय उपस्थित हुन्छन्, तर कतिपयमा सरकारवाला मन्त्रीलाई सहभागी गराइँदैन। यसले प्रधानमन्त्री र केही मन्त्रीबीच दूरी बढेको र शासन प्रक्रियामा सल्लाहकार हावी हुँदै गएको विश्लेषण गरिएको छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा खबर छापेको छ। सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधिबीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकार र मिटर ब्याज पीड़ित बीच भएको सम्झौता उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू बुधबारबाटै अवैध घोषणा गर्ने निर्णय भएको हो। सरकारले गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। सरकार र मेटर ब्याज पीड़ित बीच भएको 9 बुँदे सम्झौता समेत कार्यान्वयन गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तुक्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। न्यायिक छानबिन समिति गठन। सरकारले मुगुको सोरु गाउँपालिका 1 का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सह सचिव रामु राज कणरिया सदस्य रहनु भएको छ। बैठकले समितिलाई अबको 7 दिनभित्र घटना सम्बन्धी छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। गोर्खापत्रमा छापिएको खबर हो यो, मन्त्री परिषद निर्णय फर्जी लिखत अवैध घोषणा शीर्षकमा।
3: सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्शन भन्दा बढी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 सम्म पुग्दा विभिन्न शीर्षकमा राज्यलाई 5,000 रुपियाँ भन्दा बढी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा 9 देखि 12 सम्म हरेक कक्षामा वार्षिक 4 देखि 6 लाखसम्म विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेसन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रुपियाँ भन्दा बढी संकलन गर्छ। यसका शुल्कका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तह कक्षा 8 शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह कक्षा 12 शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रुपियाँका दरले रजिस्ट्रेसन शुल्क उठाउँछ। तिनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रुपियाँका दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4 लाख हाराहारी विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउँछ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क असुल छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर 50 भित्र फिर्ता गर्ने भएको छ। सरकारले शिक्षा र स्वास्थ्यमा 3% दरले समता कर लगाएको थियो, त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर सरकारले उक्त कर फिर्ता गर्ने घोषणा गरेका थिए। त्यसै अनुसार बुधबार बसेको मन्त्री परिषद बैठकले 1 साउनदेखि कार्यान्वयनमा आएको उक्त कर फिर्ता लिने निर्णय गरेको हो। यसअघि तिरिसकेको उक्त कर फिर्ता अर्थ मन्त्रालयबाट हुनेछ। मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाइन्छ। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले भनेकी छन्, कुनै मानिस लिन नआए वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभए त्यो रकम नियम अनुसार सरकारी सञ्चित कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। कक्षा 9 देखि 12 विद्यार्थीबाट सरकारले रजिस्ट्रेसन परीक्षा शैक्षिक प्रमाणपत्र शुल्क बापत हरेक वर्ष 2 अर्ब रुपियाँ भन्दा बढी शुल्क संकलन गर्छ। त्यसबाहेकका शीर्षकमा पनि सरकारले शुल्क तोकेको छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ, 20 थरी शुल्क शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: अप्ठ्यारोमा कंग्रेस शीर्षकमा नागरिक दैनिक खबर लेख्छ, नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद विस्तारै आरोप प्रत्यारोपमा बदलिएको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहसँगै मौलाएको विवाद पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवससम्म आइपुग्दा विग्रह उन्मुख बन्न पुगेको हो। पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतले पनि वैधता दिएसँगै कंग्रेसभित्रको विवाद तीव्र बन्न पुगेको थियो। विवाद समाधान गर्ने भन्दा एकले अर्कालाई गलाउने र थकाउने रणनीतिमा कंग्रेसका नेताहरूले समय गुजार्दै आएका थिए। 44 स्मृति दिवसका अवसरमा बुधबार संस्थापन र विशेष महाधिवेशनमा सहभागी नभएको इतर पक्षले अलग अलग कार्यक्रम गरेका छन्। त्यति मात्र होइन, सहमतिका लागि सभापति गगन कुमार थापा तयार नभए साउन 29 गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यसले कंग्रेसभित्रको विवाद अब निर्णायक मोडमा पुगेको छ। संस्थापन इतरले अघि सार्दै आएको सदस्यता अध्यावधि रोक्ने र 14 महाधिवेशन पछिका केन्द्रीय सदस्यहरूलाई समायोजन गर्नुपर्ने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गर्दै आएका छन्। त्यसबाहेक अन्य विषयलाई सम्बोधन गर्न सकिने संस्थापन पक्षले बताउँदै आएको छ, तर इतर पक्षले केन्द्रीय समिति समायोजनलाई आफ्नो बटम लाइन बनाएको छ। दुवै पक्ष आआफ्नो अडानमा कायमै रहे बीपी स्मृति दिवस एउटै झण्डा र चुनाव चिन्ह सहित मनाएका कंग्रेसीहरूले जन्म जयन्ती भने फरक पार्टीसहित मनाउने निश्चित जस्तै छ। यस्तो अवस्थामा बुधबार दिउँसो राजधानीको प्रज्ञा भवनमा सहभागी भएका कंग्रेसका पाका र अनुभवी नेताहरू मूल कंग्रेसबाट अलग हुने निश्चित प्रयास छ। जहाँ कंग्रेसका डाक्टर शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला, प्रकाश शर्मा महत, विजय कुमार गच्छदार सहितका पाका नेताहरू एक ठाउँमा उभिने देखिन्छ। कुन्दन काफले, जित जङ बस्नेत सहितका युवा नेताले पनि उनीहरूलाई साथ दिएका छन्। बीपी स्मृति दिवसमा बुधबार बिहान संस्थापन पक्षले ग्रीन रन आयोजना गरेको थियो। त्यहाँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीहरू गुरूराज घिमिरे, प्रदीप पौडेल सहितका युवा युवा बढी र पाका नेताहरू कम सहभागी थिए। फरक बाटो र कार्यक्रम तय गरेका दुवै पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउन भने छाडेका छैनन्। नागरिक दैनिकमा छापिएको खबर हो यो। अप्ठ्यारोमा कंग्रेस शीर्षकमा
3: नेपाली राजनीतिमा पछिल्लो समय फेरि नयाँ तरंग उत्पन्न भएको छ। केन्द्र सरकारमा खुम्चिएका दुई ठूला वामपन्थी दलहरू नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले प्रदेशहरूमा पनि सत्ता सहकार्य गर्ने निष्कर्षमा पुगेका छन्। नेपाली कांग्रेसले प्रदेश सरकारमा सामेल हुन अरुचि देखाएपछि करिब 25 महिनापछि वाम दलहरू बीच पुनः सत्ता गठबन्धन बन्ने पक्का भएको मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको उच्च स्तरीय भेटघाटले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय गरेको छ। यससँगै प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ। दुई वर्ष अघि 2079 पुस 10 तत्कालीन माओवादी अध्यक्ष दाहालले काँग्रेससँगको सहकार्य तोड्दै एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएको थियो। तर दुई महिनामै राष्ट्रपति निर्वाचनको क्रममा उहाँले काँग्रेस उम्मेद्वारलाई समर्थन गरेपछि वाम सहयात्रा टुटेको थियो। त्यसैता पटक पटक सत्ता समीकरण फेर बदल हुँदै आएका छन्। 2081 असारमा काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि दाहाल सत्ताबाट बाहिरिनु भएको थियो। 2082 भदौमा भएको आन्दोलन र फागुनको निर्वाचनपछि उदाएका नयाँ शक्तिहरूका कारण पुराना ठूला दलहरू केन्द्रमा खुम्चिन बाध्य भएका छन्। केन्द्रमा विपक्षमा धकेलिए पनि प्रदेशहरूमा उनीहरूको बलियो उपस्थिति रहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहालले कोशी प्रदेशका नेताहरूलाई नयाँ सत्ता समीकरणबारे जानकारी गराउनु भएको थियो। कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा